0: एमालेले विद्या भण्डारीको सदस्यता नवीकरण गर्ने सक्रिय राजनीतिको बाटो खोल्यो शीर्षकमा आजको हिमालय टाइम्समा खबर छापिएको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा नै पार्टी सदस्यता दिने निर्णय गरेको छ। सम्बारा अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले लामो समयदेखिको विवाद र बहसलाई जोड्दै भण्डारीको सदस्यता नवीकरण गर्ने ऐतिहासिक निर्णय समेत गरेको छ। यस निर्णयसँगै पूर्व राष्ट्रपति भण्डारीलाई एमालेको सक्रिय राजनीतिमा फर्किने कानूनी र सांगठनिक बाटो पूर्ण रूपमा खुलेको छ। महिना अघि आफैले गरेको निर्णय उल्टाउँदै एमाले भण्डारीलाई फेरि पार्टीको मूल प्रवाहमा जोडेको हो। पार्टी सचिव पद्मा अरियालले पूर्व राष्ट्रपति भण्डारीलाई सदस्यता दिने निर्णय भएको औपचारिक जानकारी दिएकी छन्। लामो समयदेखि पार्टीभित्र भण्डारी पुनरागमनको विषयले ठूलो चर्चा पाइरहेको थियो। विशेष गरी ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने भन्दै निरन्तर नेतृत्वलाई दवाब दिँदै आएका थिए। चौतर्फी दवाब र बदलिदो आन्तरिक शक्ति सन्तुलनका बीच अध्यक्ष केपी शर्मा ओलीले अन्तत सोमबारको बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने प्रस्ताव पारित गराएका छन्।
1: सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग हिरासतमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान सुस्त बनेको छ। पक्राउ परेको करिब 50 दिन पुग्न लाग्दा पनि उनीहरूले गरेको लगानीको स्रोत बारे अझै यकिन हुन सकेको छैन। सम्पत्ति शुद्धिकरण विभागले उनीहरू आबद्ध विभिन्न 8 कम्पनीको संस्थापक शेयर विवरण मागे पनि सबै विवरण विभागमा पुगिसकेको छैन। विभागबाट भइरहेको अनुसन्धानका क्रममा अध्ययन प्रवेशनका लागि आवश्यक परेको भन्दै विवरण माग गरिएको थियो। विभागले बीमक नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, केस्ट माइक्रो लाइफ इन्स्योरेन्स, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स, प्रोटेक्टिभ इन्स्योरेन्स कम्पनी, स्टार माइक्रो इन्स्योरेन्स कम्पनी, ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनी र हिमालयन री इन्स्योरेन्सको संस्थापक शेयर विवरण मागेको थियो। संस्थापन हुँदा बीमा प्राधिकरणबाट अनुमति प्राप्त गर्ने समयमा उल्लेखित कम्पनीहरूमा संस्थापक शेयर खरिद गर्न उनीहरूको चुक्ता पुँजी बापत कम्पनीमा भुक्तानी गरेको बाहेक अतिरिक्त शुल्क बापत विभिन्न व्यक्ति तथा संस्थाहरूको बैंक खातामा बुझाएको रकमका हकमा के कति रकमको कसका नाउँमा रहेको, के कति नम्बरको के कुन बैंक तथा वित्तीय संस्थाको खातामा के कति जम्मा गरेको हो भन्ने समेतका विवरण फरक नपर्ने गरी विभागको कार्यालयमा यो सूचना प्रकाशन भएको मितिले 15 दिनभित्र बुझाउने भए तापनि अहिलेसम्म कम्पनीहरूले सूचनालाई व्यवस्था गरेको जनाइएको छ।
0: सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना, संस्थागत अनुशासनको अभाव र जवाफदेताको संकट बीच नेपालमा बेरुजु निरन्तर उकालो लाग्दै गएको छ, जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ। बेरुजु वर्षनी बढ़दै जानु अब साधारण लेखा त्रुटिको परिणाम मात्रै नभई सार्वजनिक वित्त व्यवस्थापनमा देखिएको गहिरो संरचनात्मक समस्या, कमजोर संस्थागत अनुशासन र जवाफदेता अभावको स्पष्ट प्रतिविम्ब बनेको अर्थविदहरूले बताएका छन्। सार्वजनिक खर्च प्रणालीभित्रको संरचनात्मक कमजोरी र कमजोर नियन्त्रण संयन्त्रको परिणामका रूपमा देखिँदै आएको नेपालको बेरुजु 7.5 खर्ब रूपियाँ नागेको छ। महालेखा परीक्षकको कार्यालयको सार्वजनिक गरिएको 63 औं

81-82 अनुसार आर्थिक वर्ष 81-82 सम्ममा कुल बेरुजु 7,55,17,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,00,
जोड्दै नागरिक निगरानी र उत्तरदायी प्रणाली सुदृढ गर्न आवश्यक रहेको महालेखा परीक्षक पुरन रायले बताउनु भएको छ। यस्तै दिपेन्द्र बहादुर क्षेत्रीले कागजी पूर्णताका कारण हुने बेरुजु प्राविधिक प्रकृतिको भए पनि नियतपूर्वक गरिएको अनियमितता भने गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। यता डाक्टर चन्द्रमणि अधिकारीले बेरुजु बढ़नुका प्रमुख कारण कानूनको जनजान उल्लंघन, कानूनी ज्ञानको अभाव तथा कानूनमै रहेको अस्पष्ट व्यवस्था रहेको बताउनु भएको छ। बेरुजु नियन्त्रणमा चुनौती, कमजोर वित्तीय अनुशासनको परिणाम शीर्षकमा गोर्खापत्रमा खबर छ।

यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा भेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन र प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दर हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। समस्याग्रस्त सहकारीका बचत कर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखित रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो।
3: मेडिकल व्यवसाय एवं नागरिक बचाओ अभियानका संयोजक दुर्गा प्रसाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अफवाह फैलाएको आरोपमा उनलाई सोमबार राति बिगन्जको एक होटलबाट नियन्त्रणमा लिइएको हो।
2: विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा आइतबार बिहान पुनः एकपटक नेपाली सुरक्षाकर्मीको बहादुरीको नयाँ अध्याय लेखिएको छ। सशस्त्र प्रहरी बलको इतिहासमै पहिलोपटक दुई महिला कर्मचारीले सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेका छन्।
3: नेपालका लोपोन्मुख फिरन्ते समुदायमा पर्ने राउटे समुदाय पहिलोपटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल पुगेपछि मोरङ मिफलाजुङ यति बेला असामान्य रूपमा चर्चामा छ। कर्णालीका जंगल क्षेत्रमा परम्परागत घुमन्ते जीवन बिताउँदै आएका राउटेहरूलाई केन्द्रमा राखेर आयोजना गरिएको मेलाले एकातिर स्थानीय आर्थिक गतिविधिमा उत्साह थपेको छ भने अर्कोतर्फ मानवीय मर्यादा, गोपनीयता र सांस्कृतिक संवेदनशीलतामाथि बहस भइरहेको छ।
2: दैलेखको भैरवी गाउँपालिका एक स्थित जल जले क्षेत्रमा पहिचान गरिएको प्राकृतिक ग्यास परियोजना दोस्रो चरणको अन्वेषण कार्य अघि बढ़न नसक्दा अन्यलमा परेको छ। प्रारम्भिक अध्ययनले उल्लेख्य परिमाणमा प्राकृतिक ग्यासको सम्भावना औल्याएपछि एक समय राष्ट्रिय प्राथमिकतामा परेको उक्त परियोजना पछिल्लो समय प्रगति हुन नसक्दा अलमलमा परेको हो।
3: काठमाण्डु सहित देशका विभिन्न स्थानमा सुकुम्बासी बस्ती हटाउने नाममा भइरहेको डोजर प्रयोग विरूद्ध मोरङका भूमिहीन सुकुम्बासीहरू आन्दोलनमा

0: उत्रिएका छन्।
1: चालू आर्थिक वर्ष 82-83 सकिने अब दुई महिना मात्र बाँकी रहँदा सरकारको आय व्यय सन्तुलन झन् प्रभावमा परेको देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको वैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार सरकारले राजस्व अनुदान र ऋण मार्फत कुल 10 खर्ब 12 अर्ब 5 करोड़ रूपियाँभन्दा बढ़ी आमदानी गरेको भए पनि सोही अवधिमा खर्च भने 11 खर्ब 73 अर्ब 52 करोड़ रूपियाँ नागेको छ। यसले सरकारी कोषमा 1 खर्ब 61 अर्ब रूपियाँभन्दा बढ़ी भार परेको छ। सरकारले चालू आर्थिक वर्षका लागि 19 खर्ब भन्दा बढ़ीको बजेट ल्याउँदा 4 खर्ब 30 अर्ब रूपियाँ घाटा हुने अनुमान सहित 15 खर्ब भन्दा बढ़ी आमदानीको लक्ष्य राखेको थियो।
0: अब शेयर बजार पछिल्लो समय पूँजी बजारका लगानीकर्ताको बजार प्रति उत्साह घट्दै गएको देखिन्छ। सम्पत्ति शुद्धिकरण सम्बन्धीको छानबिनका विषयमा प्राय पूँजी बजारसँग जोड़िनु र सूचीकृत कम्पनीहरूमा यसको प्रत्यक्ष असर देखिनुले लगानीकर्ता निराश बनेका छन्।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारु गर्न #14#7# गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना, क्रिप्टो करेन्सी र अवैध अनलाइन ट्रेडिङमा लगानी नगर्नुहोस्। धेरै नाफा हुने प्रलोभन देखाएर गरिने यस्ता लगानी जोखिमपूर्ण र गैर कानूनी हुन्छन्। आफ्नो कमाई सुरक्षित राख्नुहोस्। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। संयुक्त अरब इमिरेट्स युएईको एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि पश्चिम एसियामा तनाव बढ़ेको छ। युएईले आतंकवादी हमला भन्दै घटनाको निन्दा गरेको छ। आक्रमणपछि आणविक केन्द्रको बाहिरी क्षेत्रमा आग लागि भएको थियो। यद्यपि कुनै मानवीय क्षति वा रेडियोथर्मी पदार्थ चुहावट नभएको अधिकारीहरूले बताएका छन्। यो घटना अमेरिका र इरान दुवैले पुनः युद्धका लागि तयार रहेको संकेत दिइरहेका बेला भएको हो।
4: नारायण राजवंशी चम्केपछि नेपालले सोमबार आईसीसी क्रिकेट विश्वकप लीग दुईमा स्कटल्याण्डलाई सजिलै 6 विकेटले हराएको छ। त्रिभुवन प्रासी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड 39.1 ओभरमा 194 रनमै अल आउट भयो। नेपालले सामान्य लक्ष्य 38.1 ओभरमा 4 विकेटको क्षतिमा 179 रन बनाएर जित हासिल गरेको हो। यस्तै स्पिनर सन्दीप लामिछानेले 8 विकेट, स्पिनर दुईजना सन्दीप लामिछाने र राजवंशी मिलेर 8 विकेट निकालेपछि स्कटल्याण्डको पाली धराशयी बनेको थियो। ललितले 4 र सन्दीपले 3 विकेट लिए। यसैबीच सन्दीपले ब्रेन्डन म्याकमुलनलाई क्याच आउट गराएर 150 ओडीआई विकेट समेत पूरा गरेका छन्, जो 73 खेलमा 150 विकेट लिएका हुन्।
3: अब कला तथा मनोरञ्जन। नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित हुनुभएको छ। आइतबार काठमाडौँमा सम्पूर्ण संघको 21 महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा केसीले 216 मत प्राप्त गर्दै विजयी हासिल गर्नुभएको हो।
4: अब विचार विश्लेषण। अब बन्नुपर्छ आत्मनिर्भर अर्थतन्त्र शीर्षकमा माधव ढकालले आजको नागरिक दैनिकमा लेख्नु भएको छ। नेपालको विकासको संकट पैसाको अभाव होइन, संस्थागत क्षमताको अभाव हो। सरकारसँग स्रोत छ तर पुँजीगत खर्चको कार्यक्षमता कमजोर छ। बैंकहरूसँग निश्चित छ तर उत्पादनशील क्षेत्रमा प्रवाह सीमित छ। निजी क्षेत्रमा आत्मविश्वास पनि बलियो छैन। विदेशी मुद्रा त छ तर औद्योगिक रूपान्तरण छैन। विदेशी मुद्रा, मानव पूँजी, श्रम शक्ति, प्राकृतिक स्रोत, भूरणनीतिक अवस्थिति र सामाजिक ऊर्जालाई उत्पादनशील राष्ट्रिय शक्तिमा रूपान्तरण गर्न सके नेपाल सानो विप्रेषण निर्भर र आयातमुखी अर्थतन्त्रबाट ज्ञान, ऊर्जा, सेवा, पर्यटन र नवप्रवर्तनमा आधारित उदाउँदो अर्थतन्त्र बन्न सक्छ।
3: त्यसै प्रधानमन्त्रीले बोल्नुपर्छ कि पर्दैन शीर्षकमा कान्तिपुर दैनिकमा केशव दाहाल लेख्नुहुन्छ। यदि प्रधानमन्त्रीले नबोलेरै काम चलाउने हो भने नागरिक र सरकार बीचको सम्बन्ध बन्छ कसरी, आलोचना र समर्थनको सिलसिला स्थापित हुन्छ कसरी, जवाब देता बढ्छ कसरी, सायद त्यसपछि सत्ता अनुमानमा चल्न थाल्छ।
4: काठमाडौँमा रेडियो एनआरए 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिले यसपछि पत्रकार खेमबमका साथमा नेपाली भाषा सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज साहिलो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: 2026 नेपाल सम्बत 1146 ज्येष्ठ शुक्ल पक्षको तृतीया तिथि। साझा खबरमा प्रमुख खबरका शीर्षकहरू। समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू। दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव। कामो प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा।
1: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन। खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव। एमाले अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारीको सम्बन्ध सुधार।
0: ग्रे लिस्टमा अटकिएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी। विद्यालय शिक्षा क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद। उपकुलपतिका लागि दरखास्त आह्वान।
1: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी। पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण।
0: र आईसीसी विश्वकप लीग दुईमा स्कटल्याण्डलाई पराजित गरेसँग नेपाल पाँचौं स्थानमा उक्लियो। राष्ट्रिय महिला टोलीले मलेसियामा दुईवटा टी20 आई खेल्ने। सूर्य नेपाल गल्फ टुर अन्तर्गत सातौं प्रतियोगिता आज।
2: हजारों रेडियो कर्मी र करोड़ों नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा समस्याग्रस्त सहकारी पीड़ितको बचत रकम फिर्ता गर्न शुरू गरिएको प्रसंग।
1: समस्याग्रस्त सहकारीका बचतकर्तालाई सरकारले पैसा फिर्ता दिन शुरू गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हिजो 378 जना पीड़ितलाई 13,99,216 रूपियाँ फिर्ता गरेको छ। पहिलो चरणमा 10,000 बचत रहेका बचतकर्तालाई उल्लेखनीय रूपमा रकम फिर्ता गरेर समितिले बचत फिर्ता शुरू गरेको हो। पहिलो दिन बचत फिर्ता पाउने सहकारीका बचतकर्ता मध्ये कान्तिपुर सहकारीका 215 जनालाई 9,98,716 रूपियाँ, पशुपति सहकारीका 7 जनालाई 41,465 रूपियाँ र शिवशिखर सहकारीका 156 जनालाई 3,68,035 रूपियाँ गरी करिब 14,00,000 रूपियाँ फिर्ता गरिएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दिल्ली राज आचार्यले जानकारी दिनुभएको छ। समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब 76,000 बचतकर्ताको करिब 46 अर्ब रूपियाँ बचत फिर्ता गर्नुपर्नेछ। तीमध्ये प्राय साना बचतकर्ता छन्। तीमध्ये 5,00,000 भन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र 5,00,000 भन्दा बढ़ी बचत रकम भएकालाई ठूला बचतकर्ताका रूपमा वर्गीकृत गरिएको छ। कुल 76,000 मध्ये 5,00,000 भन्दा बढ़ी बचत गर्ने जम्मा 18,000 रहेको समेत समितिले जनाएको छ। अब भने बचत रकमको आधारमा वर्गीकरण गरेर क्रमशः फिर्ता गर्ने भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएमसँग बताउनुभयो।
3: समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत फिर्ता गर्ने गरी काम शुरू गरिएको छ। कान्तिपुर, पशुपति र शिवशिखर सहकारी तीनवटा सहकारीका ब्याङ्क भेरिफिकेशन भएर आएका बचतकर्ताहरूको चाहिँ करिब 378 जना बचतकर्ताहरूको बचत फिर्ता गरेको अवस्था चाहिँ छ र अब क्रमशः हामी यो कुरालाई निरन्तर भनिन्छौँ।
0: प्रधान न्यायाधीश सिफारिश विरूद्धको रिट दर्फित गर्ने आदेश विरूद्धको निवेदन दर्ता गर्न कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दिएको आदेश सर्वोच्च अदालत प्रशासनले अवज्ञा गरेको छ। मल्लले हिजो निवेदन दर्ता गर्न आदेश दिए पनि सर्वोच्च प्रशासनले पालना नगरेको हो। संवैधानिक परिषदले वरिष्ठताका आधारमा सिफारिश गर्ने परम्परा तोडेर सर्वोच्चका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको थियो। परिषदको उक्त निर्णय विरूद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता प्रेमराज सिलवालले 25 बैशाखमा रिट पेश गरे पनि सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गरेको थियो। त्यसपछि सोही दिन वरिष्ठ अधिवक्ता त्रिपाठी र अधिवक्ता सिलवालले दर्पेट विरूद्धको निवेदन दिनुभयो। त्यो निवेदनलाई पनि सर्वोच्च प्रशासनले होल्डमा राखेपछि उक्त विवाद हिजो कामो प्रधान न्यायाधीश मल्ल समक्ष पुगेको हो। रिट निवेदनलाई एक सातासम्म पनि इजलास पठाइएको छैन। उनीहरूका गुनासालाई संयुक्त साथै राखेर मल्लले हिजो 1 बजेसम्म दर्ता गर्न र आज सुनवाईका निम्ति पेशी तोक्न 3 पृष्ठको आदेश दिनुभएको थियो। उक्त आदेश अवज्ञा गर्दै सर्वोच्च प्रशासनले ती निवेदनहरूलाई हिजो साँझसम्म पनि दर्ता गरेको छैन। यसबारेमा विभिन्न बहस हुन थालेको छ। संसदमा सांसदहरूले पनि कुरा उठाउन थालेका छनृ सीआईएमसँग कुराकानी गर्दै संविधानवेद डाक्टर विपिन अधिकारीले अहिले पछिल्लो समयमा न्याय क्षेत्रमा देखिएका विवाद र यस खालका गतिविधि सुहाउँदो नभएको टिप्पणी गर्नुभयो।
4: जसरी भए पनि सरकारको अनुकूल दिने प्रयास गर्न लागे भने हाम्रो मौलिक अधिकारहरूको के होला, स्वतन्त्र न्यायपालिका नभइकन संविधानको सर्वोच्चता कसरी कायम होला भन्ने एउटा प्रश्न चाहिँ उठ्यो। प्रधान न्यायाधीशले यो दर्पणका इस्युहरूमा हस्तक्षेप गर्ने प्रचलन छैन र जे जति काम कारवाही हुन्छ त्यो प्रशासनिक नै भए पनि नयाँ प्रकारको काम कारवाही हो र प्रधान न्यायाधीश या निमित्त प्रधान न्यायाधीशले अब चाहिँ हस्तक्षेप गर्नुपर्ने दिन पनि मृत्युमा आयो। अब त्यो चाहिँ परम्परागत रूपमा नदेखिएको एक किसिमको हस्तक्षेप भएको हुनाले अब त्यसमा पनि एउटा टिप्पणी छ। यो अवस्थामा पुर्याउने हाम्रा चाहिँ प्रक्रियाहरू, प्रशासनिक संयन्त्रहरू, रजिस्ट्रारको कार्यालयहरू र एउटा सिफारिस भएको तर नियुक्ति नभएको प्रधान न्यायाधीशले जसरी निर्णयहरू गरिएको देखिन्छ, प्रभावित गरेको देखिन्छ, यो कानूनको शासनको प्रत्याभूति त अदालतबाट हुनुपर्दछ र विवादग्रस्त मान्छेले अदालत छोडेर हिँड्नुपर्छ। यो अदालतलाई चाहिँ सार्वजनिक रूपमा अपराधी जस्तो उभ्याएर अनि आफ्नो राजनीति गर्न कसैले पनि पाउँदैन।
0: संसदीय सुनवाई समितिले आज उजुरी खोलेर छलफल शुरू गर्ने कार्यसूची तय गरेकोले बुधबार प्रधान न्यायाधीशको सुनवाईको मिति तोक्ने सम्भावना छ। सोही दिन अनुमोदन भए राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई नियुक्ति दिँदै शपथ गराउनुहुनेछ। संसदको तयारीका बारेमा सीआईएमसँग कुराकानी गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भन्नुभयो,
5: दुईवटा उजुरीहरू प्राप्त भएको छ समितिमा। समितिको बैठक बसेर उजुरीहरू खोल्ने, उजुरीहरू सदस्यहरूले वितरण गर्ने, अध्ययन गर्ने, त्यसपछि आवश्यकता अनुसार अब समितिले निर्णय गर्न चाहिँ बाँकी नै छ। समितिले उजुरीलाई कसरी अगाडि बढाउँछ भन्ने हुन्छ। आवश्यकता अनुसार उजुरीकर्तालाई बोलाएर अथवा प्राप्त उजुरीहरूको भेरिफिकेसन गर्ने लगायतको काम पनि समितिले गर्ला नै। प्रस्ताव प्रधान न्यायाधीशले आफ्नो कार्यजना सहित कुनै एउटा बैठकमा आमन्त्रित गरेर उजुरी सकिसके पछाडि आमन्त्रित गर्छ समितिले, उहाँले आफ्नो कार्ययोजना प्रस्तुत गर्नुहुनेछ।
0: नेपाल बार एसोसिएशनको बैठक आकस्मिक रूपमा हिजो बोलाइएको थियो। न्याय प्रशासनको अन्तिम जिम्मेवारी वहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत अपालन गर्ने प्रशासनको रवैया असाधारण र प्राकृतिक मात्र होइन, यो अभिलेखीकरण हुने, विस्मृतिमा नजाने, ऐतिहासिक भूल एवं प्रचलित कानून आकर्षित हुने घटना समेत भएको बारले टिप्पणी गरेको छ। हिजोको प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले दिएको अभिव्यक्तिप्रति पनि बारले आपत्ति प्रकट गरेको छ।
1: प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय मर्यादामा रहेर सदनमा विरोध जनाउन आदेश गर्नुभएको छ। प्रचलित कानून नियमावली र अभ्यासले समेत नदिएका विरोधका शैली सदनमा नदेखाउन पनि उहाँले निर्देशन दिनुभएको हो। श्रम संस्कृति पार्टीले हिजो प्रतिनिधि सभा बैठक कक्षमा प्ले कार्ड बोकेर प्रदर्शन गरेपछि सभामुख अर्यालले यस्तो निर्देशन दिनुभएको हो। सभामा निर्देशन दिँदै सभामुख अर्यालले भन्नुभयो, विरोध गर्ने विभिन्न शैली हुन्छन् तर मर्यादामा बसेर विरोध गर्नुपर्ने हुन्छ। मर्यादामा बसेर विरोध गर्न आदेश गर्दछु। सदनमा पर्चा देखाएर विरोध गर्ने हाम्रा कानून नियमावली र अभ्यासले दिएको छैन। हिजोको बैठकको आकस्मिक समय शुरू हुनासाथ श्रम संस्कृतिका सांसदहरूले रोस्टम अघि प्ले कार्ड देखाएर विरोध जनाएका थिए। यसैबीच प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष 2083-84 को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल शुरू भएको छ। छलफलमा भाग लिँदै सांसदले कागजातमा समावेश गरिएका विषय उत्कृष्ट हुने तर कार्यान्वयनमा नहुने विगत देखिएको समस्या अब समाधान हुनुपर्नेमा जोड़ दिएका छन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सरकारले बनाएका योजना कार्यान्वयनका लागि निजामती क्षेत्रको भूमिका,
6: सम्बन्ध सुध्रिन भने पनि हामी काम गर्छौं, सम्बन्ध सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी खाने भएर काम गर्छौं, उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौं।
1: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान लगायतका खबर र कार्टुन बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: रामी यो के चलाएको हो यस्तो धुवाले त आँखै पर्ने नि सासै फेर्न गाह्रो भयो
8: यसरी चलायो भने छिट्टै सफा हुन्छ क्या भाउजू
1: रामी दाईको कुरा त ठिकै हो तर भारी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
7: छाली पराल र मकैको ढोटबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेटेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
8: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि
7: हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि
8: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दैछ नि
1: भावी अवशेष चलाउँदा धुवा प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र इस्मोर राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुरा नेपालद्वारा जनहितका लागि जारी सन्देश
9: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़िलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
10: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
11: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर
1: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा छोटो सड़क सञ्जालबाट जोड़िए भारत नेपाल र चीन शीर्षकमा खबर प्रकाशित छ राष्ट्रिय गौरवको त्रिवेशीय लाइफ लाइन विराटनगर रानी शंखुवा सभा किमाथाङका सड़क सञ्जालमा जोड़िएको छ उत्तर दक्षिण कोशी आयोजना अन्तर्गत शंखुवा सभाको खाँदबारीदेखि भोट खोला गाउँपालिकाको किमाथाङका सम्मको व्यापारिक मार्ग जोड़िएको हो चीन नेपाल भारत जोड्ने यो सबैभन्दा छोटो दूरीको सड़क सञ्जाल जोड़िए पनि यो मार्ग व्यापारीको प्रयोगमा आउन अझै केही समय लाग्ने बताइएको छ त्यस्तै बेरोजगार नियन्त्रणमा चुनौती कमजोर वित्तीय सुशासनको परिणाम शीर्षकमा अर्को खबर प्रकाशित छ सार्वजनिक वित्त व्यवस्थापनको कमजोर संरचना संस्थागत अनुशासन अभाव र जवाबदेहिताको संकटका बीचमा नेपालमा बेरोजगार निरन्तर उकालो लाग्दै गएको छ जसले आर्थिक सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ त्यस्तै वित्तीय पृष्ठमा राष्ट्रिय सभा युवाको अपेक्षा सम्बोधन गरियो शीर्षकमा खबर प्रकाशित छ भने उपकुलपतिका लागि दरखास्त आह्वान शीर्षकमा अर्को खबर छ सरकारले विभिन्न छवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा ती प्रक्रिया अगाडि बढ़ाएको छ त्यो प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि नाम सिफारिश गर्न गठित छनौट तथा सिफारिश समितिले हिजो दरखास्त आह्वान गरेको हो त्यस्तै विद्यालय शिक्षा क्षेत्र सुधारमा छलफल शीर्षकमा अर्को खबर प्रकाशित छ भने पितृ पृष्ठमा सीमामा कड़ाईले माछा व्यवसाय उत्साहित शीर्षकमा बमलाल गिरीले नवलपुरबाट खबर लेख्नु भएको छ सरकारले भारतसँगको सीमा नाकामा गरेको कड़ाईले नवलपुरका माछा व्यवसायीहरू उत्साहित बनेका छन् त्यस्तै उद्योगमा चिनीको समस्या हुन सक्ने विषयमा पनि अर्को खबर प्रकाशित छ
11: नागरिक दैनिकमा भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर शीर्षकमा तपेन्द्र कार्कीले लेख्नु भएको खबर छ अनुसन्धान स्वस्थ 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुन लागेको बारेमा उल्लेख गरिएको छ सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको हिरासतमा रहेका व्यवसाय दीपक भट्ट र सुलभ अग्रवालको अनुसन्धान स्वस्थ बनेको समाचारमा उल्लेख छ अन्नपूर्ण पोस्ट दैनिकमा अमृत झा रिहाई प्रकरण परराष्ट्र मन्त्रालयले माग्यो माफी शीर्षकमा खबर छ इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृत झा रिहा भइसकेको गलत सूचना सार्वजनिक गरेकोमा परराष्ट्र मन्त्रालयले माफी मागेको छ जहाँ अझै रिहा नभएको स्पष्ट पार्दै मन्त्रालयले आफ्नो त्रुटि र त्यसबाट सिर्जना भएको अन्यलप्रति क्षमा याचना गरेको हो आर्थिक कारोबार दैनिकमा खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्नु महालेखा शीर्षकमा सरस्वती ढकालले लेख्नु भएको खबर छापिएको छ महालेखा परीक्षकको कार्यालयले खानी क्षेत्रमा तौल पुल नराख्ने र जथाभावी उत्खनन गरेर राजस्व छल्ने खानी तथा उद्योग संचालकहरूलाई कार्यवाही गर्न सरकारलाई सुझाव दिएको हो। सरकारले बारम्बार सूचना प्रकाशित गर्दै तौल पुल लगायतका यथोचित यन्त्र खानी क्षेत्रमा राख्न आग्रह गरे पनि बारम्बार अटेरी गर्दै आएका उद्योगहरूको उत्खनन अनुमति पत्र सम्बन्धमा कानून बमोजिम कार्यवाही गर्नुपर्ने महालेखाको सुझाव रहेको छ। होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुन्दासीको परिवारले खोले गुनासाका पोका शीर्षकमा नयाँ पत्रिका दैनिकमा शिवहरी घिमिरेले लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा छापिएको छ अर्को खबर, दुई महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसलाको व्यवस्था गर्ने सुझाव शीर्षक दिइएको छ। मिलन विश्वकर्मा लेख्नुहुन्छ, पूर्वाधार निर्माण तथा विकास आयोजना सम्बन्धी अदालतमा पर्ने मुद्दामा दुई महिनाभित्र फैसला गर्ने गरी कानूनी र संस्थागत व्यवस्था गर्न कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले बनाएको अध्ययन समितिले सुझाव दिएको छ। 25 चैतमा मन्त्रालयका सचिव पाराश्वर ढुंगानाको संयोजकत्वमा बनाएको अध्ययन समितिको प्रतिवेदनले यस्तो सुझाव दिएको हो। मन्त्रालयले हिजो उक्त प्रतिवेदन सार्वजनिक गरेको छ। एउटा पक्षको तर्फबाट 2 घण्टाभन्दा बढ़ी बहस गर्न नपाउने, फैसलाको पूर्ण पाठ 21 कार्यदिनभित्र आउने व्यवस्था गर्नुपर्नेमा पनि जोड़ दिइएको छ। डलरको मूल्य नयाँ उचाइमा 1 डलरको 154.46 रूपियाँसम्म पुगेको बारेमा पनि खबर छापिएको छ। कान्तिपुर दैनिकमा ग्रे लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी शीर्षकमा मातृका दाहालले लेख्नु भएको खबर छ। सम्पत्ति शुद्धिकरण विरूद्ध निगरानी गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनेन्सियल एक्सन टास्क फोर्स एफएटीएफको एशिया पेसिफिक समूह एपीजेले नेपालले पर्याप्त प्रगति नदेखाए कालो सूचीमा पर्ने गम्भीर चेतावनी दिएको हो। यो चेतावनी सामान्य कूटनीतिक सन्देश होइन। एपीजीले यस भ्रमणलाई आगामी सेप्टेम्बर 2026 हुने निर्णायक एपीजीजेजी समीक्षा अघिको अन्तिम उच्चस्तरीय हस्तक्षेपका रूपमा पनि उल्लेख गरिएको छ। विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकार बीच विवाद, चितुवामा विद्यालय शीर्षकमा सुदीप कैनी लेख्नुहुन्छ, विद्यालय शिक्षाको क्षेत्राधिकारका विषयमा संघीय र स्थानीय सरकार बीच फेरि विवाद देखिएको छ। संघीय सरकारले अध्यादेश मार्फत शिक्षा ऐन 2028 संशोधन गर्दै विद्यालय व्यवस्थापन समितिको सदस्यबाट सहयोगी र चन्दादातालाई हटाउने व्यवस्था गरेको छ। उक्त व्यवस्थामा असहमति जनाउँदै स्थानीय तहले आफ्नो क्षेत्राधिकारमा संघीय सरकारले हस्तक्षेप गरेको आरोप लगाएका छन्। संघ र स्थानीय सरकारको फरक फरक निर्णय र कानूनले दुविधामा परेको विद्यालयहरूको गुनासो छ। ओली र भण्डारी बीच सम्बन्ध सुधार शीर्षकमा गंगावेशी लेख्नुहुन्छ, हिमालयले पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको हो। अध्यक्ष केपी शर्मा ओलीले हिजो केन्द्रीय सचिवालयको बैठकमा प्रस्ताव गरेपछि भण्डारीको सदस्यता नवीकरण भएको हो। यो निर्णयसँगै भण्डारी र ओली बीच विगत लामो समयदेखि जारी द्वन्द पनि विराम लागेको कतिपय नेताहरूले नै बताउने गरेका छन्। सहकारी बचत फिर्ताको पहिलो दिनमा 378 जनाले पाएको बारेमा अर्को खबर पनि छापिएको छ भने सरकार विरूद्ध विपक्षीको मोर्चाबन्दी शीर्षकमा कुलचन्द्र नेपानी र गंगा विसीले लेख्नु भएको खबर छ। विकास निर्माणका मात्रै मुद्दा हेर्न पूर्वाधार न्यायाधिकरण शीर्षकमा दुर्गा दुलाल र जयसिंह महराले लेख्नु भएको खबर पनि छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आजका लागि योजना बनाइएको सैन्य आक्रमण तत्कालका लागि रोकेको बताइएको छ। राष्ट्रपति कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचार माध्यमले गल्फ राष्ट्रहरूको आग्रहपछि तत्कालका लागि आक्रमण रोकिएको बताएका हुन्। अहिलेलाई गम्भीर वार्ता भइरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनु भएको छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा विश्वका नेताहरूले अनुरोध गरेपछि स्थगित गरिएको समेत बताउनु भएको हो। अमेरिका र इरान बीच बढ़दो तनावका पाकिस्तानले कूटनैतिक संवादलाई थप तीव्र बनाएको छ। दुवै पक्षबाट कड़ा अभिव्यक्ति आइरहेका बेलामा वाशिङटनले अप्रिल 8 को युद्ध विरामपछि रोकिएको आक्रमण पुनः शुरू गर्न सक्ने संकेतहरू देखाएका छन्। यसैबीच पाकिस्तानका गृहमन्त्री तेहरान पुग्नु भएको खबरहरू बाहिरिएका छन्। इरानी राष्ट्रपति गृहमन्त्री सलामुखसँग भेटवार्ता गर्ने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। रूस र युक्रेन बीच जारी युद्धका क्रममा पछिल्लो घटनामा युक्रेनले ठूलो संख्यामा ड्रोन आक्रमण गरेको छ। 1045 वटा ड्रोन रूसी हवाई प्रतिरक्षा प्रणालीले खसालेको रूसी रक्षा मन्त्रालयले उल्लेख गरेको छ। यो युद्ध शुरू भएताकै सबैभन्दा ठूलो ड्रोन आक्रमण भएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्।
11: साझा खबरमा अब खेल खबर लेग स्पिनर सन्दीप लामिछानेले एक दिवसीयमा कम खेलमा 150 विकेट लिने विश्व कीर्तिमान राखेका दिन नेपालले हिजो आईसीसी विश्वकप लीग दुईमा शीर्ष स्थानको स्कटल्याण्डमाथि 6 विकेटको शानदार जीत निकालेको छ। सन्दीपले 73 खेलमा विश्व कीर्तिमान रच्नुभयो। उहाँकै नाममा एक दिवसीय फर्माटमा कम खेलमा 100 विकेटको रेकर्ड छ। 100 विकेट लिन उहाँले केवल 42 खेल खेल्नु भएको थियो। स्कटल्याण्डमाथिको जीतसँगै नेपाल 22 अंकका साथ शीर्ष पाँचमा उक्लिएको छ। नेपालले एकैपटक दुई स्थान सुधार गरेको हो। नेपालले घरेलु मैदानमा भएको पछिल्लो सात मध्ये 5 खेल जित्दै अंक तालिकामा सुधार गरेको हो। राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँग दुईवटा टी ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला खेल्नु भएको छ। नेपाल क्रिकेट संघ क्यानले हिजो महिला टोलीले मलेसियामै दुईवटा अन्तर्राष्ट्रिय टी ट्वेन्टी आई खेल्न लागेको जानकारी दिएको हो। दुई राष्ट्रबीचको खेल 20 मे र 22 मेमा मलेसियामा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी टी ट्वेन्टी आई वरियतामा नेपाल 21 र मलेसिया 27 स्थानमा रहेको छ। नेपाल र मलेसियन महिला क्रिकेट टोलीले एकै वर्ष टी ट्वेन्टी आईको मान्यता पाएका थिए। र सूर्य नेपाल गल्फ टुर 2025-26 अन्तर्गतको सातौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्ज आजदेखि रोयल नेपाल गल्फ क्लबमा आयोजन हुँदैछ। यो प्रतियोगिता आगामी शुक्रबारसम्म चल्नेछ। 72 होलको प्रतियोगितामा 39 जना व्यावसायिक प्रोफेसनल तथा 12 जना एमेच्योर गल्फरले भाग लिन थालेका छन्।
1: कृषि र वन वातावरणमा बनाइएका योजना कार्यान्वयन कसरी हुँदैछ कुराकानी कार्टुन लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चागो हिल्स बानेश्वर जमल र ओम अस्पतालमा।
13: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा चार जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-3552-5224-3553।

0: आपको एकमात्र विद्युत सेवा जिसको देखो खुशीको कनेक्सन
1: आवाज उठाउनु पर्यो
0: के तपाईँको सुझाव विचारले पनि कानून निर्माण प्रक्रियामा सहयोग पुर्याउँछ
1: हो सक्छ जनताको आवाज संसदसम्म पुग्छ कानून निर्माण प्रक्रियामा जोडिन्छ यो संसदमा समितिमा छलफल गर्ने वातावरणको लागि हामी प्रेसर क्रिएट गर्छौ
0: सरकारबाट प्रस्तुत विधेयकमा तपाईँको विचार तपाईँको सुझाव र सरोकार बारे सांसद अनि विज्ञ संघको छलफल पछि निष्कर्ष
2: हाम्रा उपलब्धिहरूलाई जनताको बीचमा चाहिँ स्थापित गर्ने कुरामा तपाईँहरू सक्नुहुन्छ सक्नुपर्छ फेरि
3: प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित भयो
1: अनि संसदीय समिति हुँदै संसदले पारित गर्नेछ विधेयक र समेटिनेछन् तपाईँका सवालहरू
4: हाम्रा दुःखमै त सरकारी क्षतिपूर्ति
0: संसदका काम कारवाहीसँग जनताको सरोकार जोड्ने विशेष रेडियो श्रृंखला हेलो सांसद
1: कानून निर्माण प्रक्रियामा तपाईँका सरोकार राख्ने थलो नीति निर्माणमा जनप्रतिनिधिसँगै तपाईँको सहभागिताको साथी
0: हरेक बिहिबार बेलुका 7:30 बजे पुनः प्रसारण शुक्रबार बिहान 6:30 बजे कार्यक्रम हेलो सांसद हेलो सांसद सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरमा अब कृषि मार्फत समृद्धिको कुरा कृषिजन्य वस्तुमा नेपालको परनिर्भरता बढ़ेको छ भने निर्यात पनि घट्दै गएको विभिन्न तथ्याङ्कले देखाएको छ दुई तिहाई नजिकको सरकारले कृषि उत्पादन र आत्मनिर्भरताका विषयहरू लागि निजामती प्रशासनसँग के कस्तो समन्वय गरेर काम गर्दैछ हामीले कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीसँग कुराकानी गरेका छौं
5: कर्मचारीहरूको छोराछोरी विदेश छन् कुखेरी एकजना बिराउनु पर्दाखेरि तपाईँको बिदा लिएर बस्नुपर्ने अवस्था छ कसैको बुढा मान्छे छ मेन्टेन केयर गर्ने मान्छे छ यो देश कर्मचारीको पनि हो यसपटक हामीलाई जनताले हामीलाई मात्र सुध्रिनु जनताले नेतालाई मात्र सुध्रियो भने होइन नि त संयन्त्र सुध्रियोस् भनेर हामीलाई म्यान्डेट दिएर पठाउनु भएको छ सो संयन्त्र सुध्रेन भने पनि हामी काम गर्छौँ संयन्त्र सुध्रिन्छ भने हामी सौहार्दपूर्ण व्यवहार गरेर हामी एउटा फ्यामिली भएर काम गर्छौँ उहाँहरूले सहयोग गर्नु भएन भने तर पनि हामी काम गर्छौँ काम गर्ने भनेर दादा
6: भनेको निजामती छ र कर्मचारी विगतमा अरू मन्त्रीको जे जति तितो थियो त्यो खालको अहिले
5: त्यसमा चाहिँ कम्प्रोमाइज गर्दैन भन्छन् होला होइन सायद योभन्दा अगाडिका नेताहरूलाई चाहिँ राजनीतिलाई गरिखानुपर्छ भने हामीलाई यो पेसा राजनीतिलाई गरिखानुपर्छ बनाउन छैन भोलिपल्ट म बाहिर गएर पनि मसँग धेरै उपायहरू छन् म आफैकानुन व्यवसाय हो केही न केही गरेर खान सक्ने अवस्था छ भनेको राजनीतिलाई मैले चाहिँ हामी धेरै तमाम युवाहरूलाई अब पेसा बनाउनु पर्दैन क्या हामीसँग आफ्नै ब्याकअप छ हामी जबसम्म यो ठाउँमा रहन्छौँ जबसम्म यो पोजिसनमा रहन्छौँ देशलाई घात गर्ने काम चाहिँ दिँदैन यो देशमा बस्ने वातावरण चाहिँ हामी बनाउँछ
6: पारिवारिक एउटा पृष्ठभूमि पनि तपाईँको खेती किसानी सम्हालिएको छ यसले कतिको सजिलो बनाउँछ अहिलेदेखि ल यसो गरौँ उसो गरौँ भन्ने त थुप्रै थुप्रै सुझावहरू आइराखेको होला अलिकति बताउनुहोस् न को को के ठाउँमा काम गरेर
5: अब ससुरा बुवा त हुनुहुन्न तर ससुरा बुवा चाहिँ माछा विशेषज्ञ हुनुहुन्थ्यो कृषि मन्त्रालयको सहसचिवबाट रिटायर हुनुभएको हो अनि उहाँ अहिले एक स्टार हुनुभयो तर उहाँको केही विज्ञताहरू हामीले छन् अब त्यसरी मेरो श्रीमान एग्रिकल्चर इकोनोमिक्सको चाहिँ प्राध्यापक हुनुहुन्छ मेरो जेठाजी पनि कृषि मन्त्रालय अन्तर्गत काम गर्नुहुन्छ मेरो देवरहरू सबैजना मेरो घरमा सबैजना चाहिँ कृषिमा मास्टर्स डिग्री नै हुनुहुन्छ
6: भनेको सल्लाह सुझाव विज्ञता केही चाहियो भने त तपाईँले सुरुवात चाहिँ
5: आफ्नो त्योभन्दा पनि म प्र्याक्टिकल्ली म पनि किसान हो म बच्चादेखि नै मलाई खेतीपाती गर्न आउँछ कुन क्रप्स कसरी रोप्ने भन्ने थाहा छ मलाई मलाई धान रोप्न आउँछ मलाई हलो जोत्न आउँछ मलाई सबै कुरा गर्न आउँछ म चाहिँ पढेर भन्दा पनि पढेर बनेको किसान हो नि त म आफैलाई पनि सबै कुरा आउँछ तर के छ तर म जुन ठाउँमा छु जुन पोजिसनमा छु त्यो कुरा पनि हेर्नु पर्यो अनि टेक्निकलिटिज पनि हेर्नु पर्यो प्र्याक्टिकल र टेक्निकलिटिज मिलाएर हामी मिडवेबाट जानुपर्ने अवस्था छ नि त यो नेतृत्व गरिरहँदाखेरि सबै कुरा चाहिँ हामी मिलाएर जान सक्छौँ सरकार भनेको नीति नियमले नियम भन्दा अथवा सरकार चाहिँ रुल अफ ल भन्दा त माथि छैन नि त सो रुल अफ लको कुरा त्यो गुटको होइन यसको कुरामा पनि मैले लामो समयदेखि चाहिँ अध्ययन गर्ने अध्यापन गर्ने काम गरेको हुनाले त्यस अर्थमा चाहिँ मैले म यो काम चाहिँ सजिलै गर्छु जस्तो लाग्छ
7: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्तिम आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
8: समस्याग्रस्त सहकारी पीड़ितको बचत फिर्ता शुरू, 2 महिनाभित्र पूर्वाधार सम्बन्धी मुद्दा फैसला गर्न सुझाव, कानून प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा,
7: संसदमा मर्यादित रूपमा विरोध गर्न सभामुखको निर्देशन, खानीमा तौल पुल नराख्ने उद्योगको अनुमति खारेज गर्न महालेखाको सुझाव, हिमालय अध्यक्ष ओली र पूर्व राष्ट्रपति भण्डारी बीच सम्बन्ध सुधार,
8: ग्रेड लिस्टमा अड्किएको नेपाललाई कालो सूचीमा पर्ने जोखिमको चेतावनी, विद्यालय शिक्षाको क्षेत्राधिकारमा संघीय र स्थानीय सरकारबीच विवाद, उपकुलपतिका लागि दरखास्त आह्वान,
7: इरानमाथि तत्काल आक्रमण रोकेको अमेरिकाको दावी, पाकिस्तान कूटनीतिक संवादका लागि इरानमा, रूसमाथि युक्रेनद्वारा ठूलो संख्यामा ड्रोन आक्रमण,
8: र आईसीसी विश्वकप लीग 2 स्कटल्याण्डलाई पराजित गरेसँगै नेपाल 5 स्थानमा उग्लियो, राष्ट्रिय महिला टोलीले मलेसियामा 2 टी20 आई खेल्ने, सूर्य नेपाल गल्फ टूर अन्तर्गत 7 प्रतियोगिता आजबाट।
7: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पछिल्लो समयमा संसद सरकार र सड़कमा विभिन्न मन्त्री सांसदका पहिरन र बोली भाषीको विषयमा टीका टिप्पणी र आलोचना हुने गरेको छ, र सामाजिक सञ्जालदेखि सरोकारवाला निकायले अब के विषयमा विरोध गर्ने भन्ने बारेमा विषय अभाव भएको बारेमा व्यङ्ग्य गर्न खोजिएको छ। मैदान जस्तो देखाइएको छ, दुईजना व्यक्तिहरू समानान्तर रूपमा उभिएका छन्, बीचमा केही कुरा जस्ता त्यहाँ अवरोधहर गरिराखेको देखाइएको छ। ती दुई मध्ये एउटाले गरेको प्रश्नमा अर्को केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, जुङ्गा दारी कपाल जसमा पोसाकहरूमा विरोध त गरियो, अब केमा विरोध गर्ने, फसादै पर्यो भने।
8: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लिन प्रकाश चन्द्र सन्तोष र मूर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: प्रतिनिधित्व भएको बैठक आज बस्दै पूर्व राष्ट्रपति भण्डारीको सदस्यता कायमै प्रधान न्यायाधीश सिफारिश विवाद सम्बन्धी रिट अघि दर्ता भएन, माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने निर्माण व्यवसायीको चेतावनी, भट्टो महानगरपालिकाभित्रका अव्यवस्थित तार हटाइदै, स्याडर डीएको मस्जिदमा गोली काण्ड, दुई आक्रमणकारी सहित पाँचजनाको मृत्यु र स्कर्ट ल्यान्डलाई हराउँदै नेपाल लिग दुईको पाँचौं स्थानमा उत्रियो।
1: अफिस आउनु जान साह्रै गाह्रो भयो, एउटा साधन निम्ति भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला? म पनि त्यही जानु पर्यो, भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो, एउटै छाना आउने भयो।
2: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै छुटर मूल्यमा पार्ट्स गरेर पुरानो मोटरसाइकलहरू किनबेच पनि गरिन्छ।
0: अब खबर विस्तारमा। आज प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद सचिवालयको अनुसार आज बिहान 11 बजेदेखि शुरू हुने बैठकमा आर्थिक वर्ष 2083-84 लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ। यस्तै आज अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची समेत रहेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यतालाई निरन्तरता दिने निर्णय गर्दै लामो समयदेखि पार्टीभित्र जारी विवादलाई औपचारिक रूपमा टुंग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली निवास गुडुमा हिजो बसेको सचिवालय बैठकले भण्डारीको सदस्यता निरन्तरता दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी गराउनु भएको छ। बैठकपछि संचारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले सचिवालय बैठकले पूर्व राष्ट्रपति भण्डारीको सदस्यतालाई भने निरन्तरता दिने निर्णय गरेको उल्लेख समेत गर्नुभएको छ। एमालेभित्र भण्डारीको सदस्यता विषय पछिल्लो एक वर्षदेखि राजनीतिक बहस र शक्ति सन्तुलनको केन्द्रमा रहँदै आएको थियो। गत वर्ष साउन 5 र 6 गते बसेको केन्द्रीय कमिटी बैठकले उहाँको सदस्यतालाई पेन्डिङ राख्ने निर्णय गरेको थियो। साउन 8 गते पत्रकार सम्मेलन गर्दै भण्डारीले आफूले विधिवत सदस्यता नवीकरण गरिसकेको अवस्थालाई त्यसलाई अस्वीकार गर्न नमिल्ने समेत बताउनु भएको थियो। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ़ने बताउनु भएको छ। काभ्रे प्लान्चोकको धुली खेलमा आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रीय बागमती स्तर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै सभापति थापाले अहिले कांग्रेसको सबैभन्दा ठूलो जिम्मेवारी संविधानको रक्षा मात्रै गर्नु रहेको बताउनु भएको हो। सभापति थापाले फरक प्रसंगमा कांग्रेस पार्टीभित्रको गुटबन्दी र सार्वजनिक नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले अब आफ्नो पार्टी संविधानको रक्षार्थ अघि बढ़ने बताउनु भएको छ। काभ्रे प्लान्चोकको धुली खेल

कमजोर बनाउँदै गएको पनि बताउनु भएको छ। आगामी स्थानीय तह र प्रदेश सभा निर्वाचनलाई मात्र लक्ष्य नबनाई राष्ट्र लोकतन्त्र र नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्न उहाँले प्रदेशका नेता कार्यकर्तालाई निर्देशन समेत दिनु भएको छ। विशेष महाधिवेशनका सहभागीलाई मात्रै जिम्मेवारी दियो भन्ने विभाजनलाई बल पुग्ने भएकाले विशेष अधिवेशनमा सहभागी नभएकालाई समेटेर क्रमशः जिम्मेवारी दिँदै गएकाले थप लाई पनि समेटिने उहाँले बताउनु भएको छ। सो अवसरमा पार्टीका महामन्त्री प्रदीप पौडेल, बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानिया लगायतले कांग्रेस पार्टी गरीब निमुखाको पार्टी भएको बताउनु भएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी महाधिवेशनलाई लक्षित गर्दै गतिविधिहरू अगाडि बढ़न थालेको छ। सोही क्रममा नेता जगत गौचनको संयोजकत्वमा राजधानीमा भएको नेताहरूको भेलाले राजतन्त्र र हिन्दू राष्ट्रको मुद्दालाई प्रखर रूपमा अगाडि बढ़ाउन सक्ने नेतृत्वलाई सहयोग गर्ने निर्णय गरेको छ। भेलाले पार्टीलाई एक ढिक्का बनाएर लैजाने र राजतन्त्रको एजेण्डामा स्पष्ट अडान राख्ने राष्ट्रवादी नेतृत्वलाई अगाडि बढ़ाउने निर्णय गरेको गौचनले बताउनु भएको छ। भेलामा करिब दुई दर्जन भन्दा बढ़ी केन्द्रीय सदस्य सहितका नेताहरूको उपस्थिति रहेको थियो। गौचनका अनुसार बैठकमा पार्टीको आगामी महाधिवेशनका रणनीति र नेतृत्वको विषयमा गम्भीर छलफल समेत भएको थियो। सहभागी सदस्यहरूले आगामी महाधिवेशनबाट पार्टीलाई विभाजन हुन नदी, एकताबद्ध बनाउने र पक्का राजावादी एवं राष्ट्रवादी छविको व्यक्तिलाई नेतृत्वमा पुर्याउनु पर्नेमा जोड़ दिएको उहाँले बताउनु भएको छ। मेडिकल व्यवसायी दुर्गा परसाईलाई भने वीरगंजबाट सोमबार पक्राउ गरिएको छ। उहाँलाई वीरगंजको दियालो होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उहाँलाई माथिको आदेश भन्दै प्रहरीले पक्राउ गरेको हो। स्रोतले जानकारी गराएको छ। उहाँ पक्राउ परेको पुष्टि गरे पनि कुन कसुरमा पक्राउ गरेको भन्ने बारे भने बताइएको छैन। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ महाअभियान नेपालका संयोजक समेत रहेका परसाईलाई सोमबार सिमरा विमानस्थल हुँदै सोमबार उहाँ भने वीरगंज पुग्नु भएको थियो। वीरगंजमा आज हुने कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ पुग्नु भएको थियो। सो क्रममा उहाँले विमानस्थलमै संचारकर्मीसँग कुराकानी पनि गर्नुभएको थियो। वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूमाथि उहाँले विभिन्न आलोचना सहितका टिप्पणी संचारकर्मीमासँग गर्नुभएको थियो। प्रतिनिधि सभाको बैठकमा नयाँ नियमावली पेश भएको छ। हिजो बसेको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले प्रतिनिधि सभा नियमावली मसौदा समितिको प्रतिवेदन 2083 विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। नयाँ नियमावलीमाथिको छलफलमा बोल्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले असल संसदीय अभ्यासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो। यस्तै नेपाली कांग्रेसका सांसद नरेन्द्र कुमार केरूङले मिनी संसदका रूपमा रहेको संसदीय समितिलाई नियमावलीले नै प्रभावकारी बनाउनु पर्ने बताउनुभयो। छलफलमा सांसदहरूले उठाएका विषयमाथि जवाफ दिँदै समितिका सभापति पराजुलीले अहिलेसम्मका संसदीय नियमावलीको अभ्यास र विकास क्रमलाई ध्यान दिएर मस्यौदा प्रस्ताव गरिएको समेत स्पष्ट पार्नु भएको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिशमा वरिष्ठता मिचेको दावी गरेको रिट अफ दर पीठ विरूद्धको निवेदन दर्ता गर्न आदेश दिएपछि न्यायालय र संसदीय द्वन्द बढ़ने संकेत देखिएको छ। मल्लले सर्वोच्च प्रशासनलाई आदेश दिएको समाचार आएसँगै सिंहदरबारमा चलिरहेको प्रतिनिधि सभा बैठकमा सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी सांसदहरूले आपत्ति जनाएका थिए। योग गरौं स्वस्थ रहौं भन्ने नारालाई आत्मसात गर्दै भरतपुर महानगरपालिका वडा नम्बर 18 कार्यालयले निशुल्क योग शिविर सञ्चालन गरेको छ। आजबाट भने योग शिविर

भएको छ। पतञ्जलि योग पीठ नेपाल, महिला पतञ्जलि योग समिति नेपाल, पतञ्जलि योग समिति नेपाल, युवा समिति नेपाल, पतञ्जलि योग समिति चितवनको सहकार्यमा भने वृहत निशुल्क योग शिविर शुरू भएको हो। आजबाट शुरू भएको योग शिविर गुञ्जनगर ग्रीन पार्कमा चलेको छ। बिहान 7:30 बजेबाट शुरू भएको योग शिविर 6:30 बजेसम्म सञ्चालन हुनेछ भने यही जेठ 7 गतेसम्म योग शिविर चल्ने भएको छ। चितवनमा बाल बालिका केन्द्रित ट्यालेन्ट हन्ट कार्यक्रमको नाममा आर्थिक अनियमितता, ठगी र बाल मनोविज्ञानमा नकारात्मक असर पुर्याएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनमा उजुरी परेको छ। एसएनबी क्रिएसनद्वारा आयोजित मीना झा इन्टर प्लानर रहेको मिस स्नो व्हाइट 2026 सिजन 6 नामक प्रतियोगितामा सहभागी एक बालिकाका अभिभावकले सो संस्था र आयोजक विरूद्ध प्रमुख जिल्ला अधिकारी समक्ष कार्यवाहीको माग गर्दै उजुरी दर्ता गराउनु भएको हो। उजुरीका अनुसार आयोजकले रुचार शुरूमा 4-8 वर्ष र 8-12 वर्ष उमेर समूहका बाल बालिकालाई प्रतियोगितामा आयोजना गरिएको जानकारी दिँदै प्रवेश शुल्क बापत प्रति व्यक्ति 15,000 रूपियाँ लिएका थिए। शुरूमा यसबाहेक कुनै पनि शुल्क हुने छैन भने यता कार्यक्रम सञ्चालन क्रममा विभिन्न अनियमितता र आर्थिक दबाव सिर्जना गरिएको उल्लेख समेत गरिएको छ। शुरूमा 30 दिनको तालिम हुने भनिए पनि करिब 3 हप्ता मात्र प्रशिक्षण दिएको र त्यसपछि अचानक प्रत्येक अभिभावकलाई प्रति टिकट 1,000 रूपियाँ दरमा 20 टिकट अनिवार्य रूपमा बेच्न निर्देशन दिएको पीड़ित अभिभावकको आरोप रहेको छ। यसरी प्रत्येक अभिभावकबाट प्रत्यक्ष रूपमा थप 20,000 रूपियाँ उठाउने उद्देश्य आयोजकले राखिएको समेत आरोप लगाइएको छ। निर्माण व्यवसायी संघ चितवनले आफ्ना विभिन्न माग राख्दै शुरू गरेको आन्दोलन र धरनालाई निरन्तरता दिएको छ। संघले जिल्ला स्थित सघन शहरी तथा भवन निर्माण कार्यालय, सिंचाई तथा जलस्रोत कार्यालय, आयोजना तथा खानेपानी एवं ढल व्यवस्थापन कार्यालय लगायत सरकारी कार्यालयहरूमा धरना दिँदै ज्ञापन पत्र बुझाएको हो। संघका अध्यक्ष दिनेश चन्द्र नेउपानेका अनुसार साबिकै दर रेटमा निर्माण कार्य सञ्चालन गर्दा व्यवसायीहरू ठूलो आर्थिक भारमा परेको अवस्था रहेको छ। भरतपुर महानगरपालिकाभित्रका शहरी क्षेत्रमा रहेका विद्युतका पोलहरूमा रहेका अव्यवस्थित तार हटाउन शुरू गरिएको छ। महानगरपालिका र जिल्ला प्रशासन कार्यालय सहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरूको उपस्थितिमा छलफल भएसँगै तार हटाउन शुरू गरिएको हो। भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरूले आफ्नो तार आफै व्यवस्थापन गरिरहेका छन्। आवश्यक सहयोग महानगरपालिकाका नगर प्रहरीले गरिरहेको उहाँले जानकारी समेत गराउनु भएको छ। पहिलो खबरमा अब विदेशको खबर। अमेरिकाको स्यान डिएगो स्थित क्लेरमन्टमा रहेको इस्लामिक सेन्टरमा भएको एक घातक गोलीकाण्डमा 2 सन्धि आक्रमणधारी सहित 5 मृत्यु भएको छ। अधिकारीहरूका अनुसार यो घटनालाई घृणा अपराधको रूपमा अनुसन्धान अगाडि बढ़ाइएको छ। स्यान डिएगोका प्रहरी स्कट वाहालले दिएको जानकारी अनुसार स्थानीय समय अनुसार भने बिहान 11:43 बजे प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो। प्रहरी टोली घटनास्थलमा पुग्दा मस्जिद बाहिर 3 शव देखिएको थियो। घटनामा संलग्न 17 र 19 वर्षका 2 संदिग्धलाई नजिकैको एउटा गाडीमा मृत अवस्थामा फेला पारिएको थियो। साहिनो खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 श्रृंखलामा नेपालले स्कटल्याण्डलाई 6 विकेटले हराएको छ। स्कटल्याण्डले दिएको 195 रनको लक्ष्य नेपालले 38 ओभरमा 1 बलमा 4 विकेट गुमाएर फेटाएको हो। नेपालका कप्तान रोहित पौडेलले नट आउट 74, ईशान पाण्डेले 55 रन बनाए। दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा पाण्डेको यो पहिलो अर्ध शतक हो। यो जितसँगै नेपाल लीग 2 तालिकामा 27 खेलमा 22 अङ्क सहित 5 स्थानमा उक्लिएको छ।
बिहान पाउने 7 बजेको साहिनो खबर अहिलेको लागि यति नै। अन्तिममा अहिलेसम्म प्रसारित मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। प्रतिनिधि सभाको बैठक आज बस्दै पूर्व राष्ट्रपति भण्डारीको पार्टी सदस्यता कायमै प्रधान न्यायाधीश सिफारिस विवाद सम्बन्धी रिट अझै दर्ता भएन। माग सम्बोधन नभए निर्माण कार्य ठप्प पार्ने चितवनका निर्माण व्यवसायीको भनाई। भरतपुर महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइदै सान डिएगो मस्जिदमा गोलीकाण्ड आक्रमणकारी सहित 5 जनाको मृत्यु र स्कटल्याण्डलाई हराउँदै नेपाल लिग 2 को 5 औं स्थानमा उक्लियो। यसका साथै रेडियो साहिनो 99.8 मेगाहर्ज र साहिनो न्यूज .com/ एकैसाथ प्रसारण भइरहेको बिहान पाउने 7 बजेको साहिनो खबर आजको लागि यति नै। प्रविधिबाट साथ पुर्याउनु हुने सहकर्मी बसन्ती र साहिनीलाई धन्यवाद। समाचार कक्षका सम्पूर्ण साथीहरूसँगै म पुनः मगर बिदा हुन्छु। नमस्कार।

0: रेडियो साइन 89.8 मेगाहर्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो इट्स 7 एएम
2: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
3: देख्नु भएन औषधि हालेको
2: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने
3: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
2: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
2: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: हस् नानी मैले बुझेँ म परम्परागत विषादी नै प्रयोग गर्छु
1: नेपाल सरकार विज्ञापन बोर्ड नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने क्यान्सर मुटु रोग दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट बिडी गुटका खैनी ई सिगरेट हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढी हुन्छ
4: मदिराको सेवन नगर्ने रक्सी बियर वाइन जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात कलेजो सम्बन्धी रोग पेट वा आन्द्रामा घाउ हुने क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन् मदिराको सेवनले घरेलु हिंसा अपराध र दुर्घटनालाई बढाउँछ
1: शारीरिक रूपमा सक्रिय रहने योग गर्ने हिडुल गर्ने दौड़ने साइकल चलाउने पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने शरीरको तौल बढी भए घटाउने स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने
4: नुन र चिनीको प्रयोग कम गर्ने नुनिलो गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर मुटु रोग र मधुमेह हुने जोखिमलाई बढाउँछ खानामा नुनको प्रयोग कम गर्ने दिनको 5 ग्राम भन्दा कम खाने गुलियो पेय पदार्थ मिठाई चकलेट जस्ता खानेकुराहरू कम खाने चिया र कफीमा चिनी कम हालेर खाने शुद्ध र सफा पानी पिउने एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने
1: सन्तुलित खाना खाने क्यान्सर मुटु रोग मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न दाल गेडागुडी दुध दही माछा बोसो नभएको मासु अण्डा हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने खानासँग नुन नहालेको सलाद नियमित खाने
4: मानसिक तनावको व्यवस्थापन गर्ने ध्यान तथा योग गर्ने रिसलाई नियन्त्रण गर्ने परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने घुमफिर र रमाइलो गर्ने
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने
5: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु

सर्वकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सरसँगै आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदशका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भनी हामी तपाईँलाई गराउने गरेका छौं। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz, रत्नगर 2 टाढीबाट इच्छाकामना एफएम 102.4 MHz इच्छाकामना कुरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डार चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो जदोरी एफएम 97.2 MHz जदोरी सिन्धुलीबाट, रेडियो हलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो रेडियो जलजरा 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मोरङ्गावा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्चाबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz निलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क भने गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट।

2083 साल जेठ महिनाको आज 5 गते तदनुसार ईस्वी सन् 2026 मई 19 तारिक शक सम्वत 1948 नेपाल सम्वत 1146 अनलाथ रोद नामक सम्वत उत्तरायण ग्रीष्म ऋतु आज मंगलबार रहेको छ। अधिक जेठ शुक्ल पक्ष तिथि रहेको छ। आज तृतीय तिथि रहेको छ। नक्षत्रमा रहेको छ मृगशिरा नक्षत्र। योगमा रहेको छ धृति योग। करणमा रहेको छ तैतिर करण रहेको छ। चन्द्रमा आज मिथुन राशिमा श्री सूर्यनारायण चाहिँ विशेष गरी वृष राशिमा। आनन्दादि योगमा आज राक्षस योग रहेको छ। आज बिहान सूर्योदय 5:15 भयो भने सदा सूर्यास्त 6:47 हुनेछ। आजको दिनमान घडी 13:32 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा जानकारी भने गराउँदैछु। त्योभन्दा पहिला आजको समय यानि कि शुभ समय अशुभ समय लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। आजको विशेष गरी काल समय यानि कि आजको अशुभ समय रहेको छ दिउँसोको 1:42:16 दिउँसोको 3:24:08 आज काल बेला रहेको छ। यस्तै गरेर आजको लाभ बेलाको समय रहेको छ बिहानको 10:18:30 दिउँसोको 12:23 लाभ बेला रहनेछ। आजको शुभ बेलाको समय रहेको छ दिउँसोको 3:24:08 विशेष गरी साँझको 5:16 साँझको 5:06:01 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भन्ने गर्नेछौ। अहिले यतिखेर जन्मिएका शिशुहरूको नाम राशिहरू के आयो होला भन्ने विषयमा पनि विशेष चर्चा भन्ने गर्नेछौ। सूर्य वृष राशिमा, चन्द्रमा मिथुन राशिमा, मंगल मेष राशिमा, बुध वृष राशिमा, बृहस्पति मिथुन राशिमा, शुक्र मिथुन राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मिथुन राशि आउँछ। मृगशिराको तेस्रो चरण नाम आउँछ कमल अथवा कमला नाम आउँछ। मध्यनाडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र अब भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

0: मेष राशि।
1: मेष राशि उनीहरूको लागि आजको दिन नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। मेहनतले दिगो फाइदा दिलाउनेछन्। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुन जानेछन्। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। छोटो समयमा पनि केही प्रतिफल पाइन्छ, तर विश्वास दिलाएर स्रोत फुत्काउनेहरूले धोका दिन सक्छन्। गोपनीयताका लागि अलि चनाक रहनु पर्ने खालको यो राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन अध्ययनमा प्रगति हुनेछ भने लेखनमा निरगता आउनेछ। सुकृत समस्याले उत्साह जगाउनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काम गर्ने समय रहेको छ। नयाँ काम प्रारम्भ हुँदै जानेछन्। मेहनतले सम्बन्धित स्थान दिलाउनेछ। बोलीको प्रभावले काममा फाइदा दिलाउनेछन्। विभिन्न भौतिक साधन प्राप्ति हुँदै जानेछन्। धन तथा ज्ञानको भण्डार बढ्दै जानेछन्। मेहनत गरेर अगाडि बढ्नुहोस्। राशि वृषलाई आजको दिन विशेष शुभ रहनेछ। मिथुन राशि उनीहरूको लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ। मेहनतको परिणामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले प्रसन्नता दिलाउनेछन् भने सहयोगीहरूको साथीले काममा उत्साह जाग्नेछ। विशिष्ट व्यक्तिसँग भेटघाट हुँदै जानेछन् भने आकर्षण उपहार समेत प्राप्त हुन सक्छ। अवसर जुट्दै जानेछन्, तर आलस्य गर्ने बानीले काम अधुरो रहन सक्छ। पछिको लागि जग बसाउने समय पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन पछिको लागि खर्च गर्नुपर्ने समय रहेको हुँदा धेरै रकम जो गर्नु पर्ला। सुख र विलासी वस्तुमा खर्च गर्न सक्छ। उठ्नुपर्ने रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे पनि टाढाका साथीभाइसँग सम्पर्क बढ्दै जाँदैछन्। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। दिगो योजनाका लागि ऋण र कर्ज लिनुपर्ने हुन सक्ने योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि उनीहरूको लागि आजको दिन कामको राम्रो मूल्याङ्कन भए पनि प्रतिफल हात पार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बाण्डे पछि परिन्छ। आमदामीको विभिन्न स्रोत देखे पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्दै जानेछन्। पछिको लागि रोकिएको मेहनत लगानीले फाइदा दिनेछन्। व्यापार र साझी जहिले सटापटामा लाभ मिल्दैछ। सञ्चित धन खर्च गर्नु परे पनि प्रतिशत नतिजाले उत्साह समेत जगाउने खालको यो गुण राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि उनीहरूको लागि आजको दिन पुराना कामको चर्चा हुँदै जानेछन् र नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुको साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हात लागि हुने समय रहेको छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतिष्ठित काम गर्दै लोकप्रियता हासिल गर्ने समय रहेको छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने समय राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
1: तुला राशि उनीहरूको लागि आजको दिन विशेष गरी काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय रहेको छ। आजको मेहनतले भविष्यमा राम्रा प्रतिशत दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछन्। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिन्छ। सामाजिक दायित्व बढ्दै जाँदैछन्। अवसरवादीहरूले भने मौकाको फाइदा उठाउने चेष्टा गर्नेछन्। तैपनि प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न पनि सकिने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइला। मेहनत परे पनि समयमा काम नबन्न सक्छ। सहयोगको तत्परता देखाउनेहरू पछि हट जाँदैछन्। शुभ चिन्तकहरू समेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आन्तरिक सूचना बाहिरिन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनु होला। रोकिया काम दुहार प्रयत्न गर्नुपर्ने योग रहेको छ। उपलब्धिको लागि केही समय प्रतीक्षा गर्नुपर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन बिछोडीका आफन्तजनसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ। परिवारजनसँग साथीले उत्साह जगाउनेछन्। अप्ठ्यारो परिस्थितिलाई समेत सहज बनाउन सकिन्छ। व्यापार र पेसामा राम्रो फाइदा हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनु होला। आदेश गर्नाले काममा विलम्ब हुन सक्छ। अरूको भरपर्दा लाभ उठाउन पनि नसकिने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन प्रतिस्पर्धामा उत्तर्नु परे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। स्रोत साधन जुट्टाउँदै दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुँदै जानेछन्। मनको फाइदा उठाउन पनि सकिन्छ। तर ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्ना सामानमा अरूले दावी र विरोध गर्न सक्छन्। परिस्थितिसँग सम्झौता गर्नुपर्ला। विगतका मुद्दाहरूमा आफ्नो पक्ष भने बलियो रहने खालको योग भई राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन विशेष गरी समयमा आफ्नो हक दावी गर्न नसक्दा कम मात्र लाभांश प्राप्त हुनेछ। धेरै मेहनतले मात्र चिता काम सम्पादन हुँदै जाँदैछन्। पहिलेका कमजोरीलाई सुधार गर्न सक्ने योग रहेको छ। सम्पत्ति कामबाट धेरै भए पनि धन लाभ हुनेछ। आमदामीको स्रोत बढ्नुको साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय रहेको छ। तत्काल ठूलो उपलब्धि नभए पनि फाइदाको स्रोत पहिचान गर्न सकिने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूका लागि आजको दिन परिस्थिति अनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनु पर्ने हुन सक्छ। हिस्सेदारीसँग असमदर बन्नाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। विश्वमा दिगो वचनले समस्या नियन्त्रण सक्छ। महत्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्दा राम्रो हुनेछ। आफूलाई विश्वास नलागेका व्यक्तिहरूले भने केही फाइदा दिलाउँदैछन्। नसोचेको धन प्राप्त हुनाले घरायसी अभाव पूरा गर्न पनि सकिने खालको योग भई राशि मिनलाई आजको दिन विशेष देखिएको छ।
0: अहिले तपाई सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: ग्रह
0: अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845725223 र 9806575223 पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।

0: सर्वेषां वर्षे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिति पञ्चाङ्ग मेष आदि बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भन्ने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ 9845175223 र 9805575223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। राधे राधे, कहाँबाट को बोल्दै हुनुहुन्छ? पोखराबाट। के नाम भन्नुभयो?
1: रिता शर्मा।
0: रिता शर्मा भन्नुभयो?
1: हजुर, रिता शर्मा।
0: रिसा शर्मा भन्नुभयो होइन?
1: हजुर।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ रिसाजीले?
1: हजुर, 2067 साल।
0: कसको विषयमा हेर्न चाहनुहुन्छ भनेर सोधेको मैले?
1: म आफ्नै हो।
0: आफ्नै विषयमा हो?
1: हजुर।
0: 2067 साल
1: मार्चको 26 गते।
0: अनि तपाईँको त तपाईँ 2067 सालको मान्छे हो त?
1: हजुर।
0: तपाईँ 2067 सालको मान्छे हो तपाईँ भनेको?
1: हजुर।
0: कति वर्ष कि हुनुभयो तपाईँ अहिले?
1: अहिले उसको भयो के अरे 15-16 लाग्यो यसो दिएको।
0: कसले दिएको? तपाईँको हो कि तपाईँको छोरीको हो यो हेराउनु पर्ने?
1: यो मेरै नाम हो।
0: तपाईँको नाम हो?
1: हजुर।
0: 2067 साल अनि
1: मार्चको
0: माघ महिना 25 गते समय भन्नु?
1: हजुर, बिहानको 11:15।
0: बिहानको 11:15 हो?
1: हजुर।
0: तर तपाईँको त उमेर त 14-15 वर्ष जस्तोदेखि सुनिँदैन त आवाज त तपाईँको त?
1: हजुर।
0: तपाईँ त 14-15 वर्ष जस्तो सुनिँदैन नि तपाईँको आवाज भनेको
1: हो।
0: 2067 साल माघ शुक्ल पक्षको मंगलबारको दिन हो?
1: बुधबार।
0: तपाईँको जन्ममिति मिलेन त्यसो भए?
1: बुधबार 11:00।
0: त्यही त तपाईँले 2067 साल माघ महिनाको 25 गते बुधबार पर्दैन भनेको के?
1: 26 गते
0: 26 गते भन्नुभएको हो कि तपाईँले?
1: हजुर।
0: ल र सुन्नुहोस् है, ध्यान दिएर सुन्नुहोस् है। तपाईँको 2067 साल माघ शुक्ल पक्षको बुधबार र षष्ठी तिथिमा जन्म मेष राशि, तपाईँको मेष राशि आउँछ, नाम आउँछ तपाईँको चेतना भन्ने नाम आउँदो रहेछ। तपाईँको आजदिनले देवगण परेको छ, घातकमा परेको छ तिथिहरू प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा मेष राशि घातक छ। ग्रह दशा भाग्य राम्रै छ तपाईँको, त्यस्तो नराम्रो छैन, ठिकै छ। तपाईँलाई के सोध्न मन लागेको छ भन्नु त?
1: मेरो अहिले एसएससी डिग्री हो, त्यही भएर।
0: एसएससी दिनुभएको कि दिने हो अब?
1: होइन, दिएको।
0: अनि एसएससी दिनुभएको त रिजल्ट भइसक्यो त भा? होइन,
1: भयो विषय लाग्छ।
0: हो, विषय लाग्छ। उर्गा भन्ने ग्रह छ तपाईँको, पढाइमा मन छैन नि त, तपाईँले पढ्न मन लाग्दैन नि त, हो कि होइन? पढाइमा मन लाग्दैन, त्यो भएर समस्या भएको छ। 18-19 वर्षसम्म ग्रह तपाईँको राम्रो छैन, ग्रहको शान्ति गर्नुपर्छ, एक फेर राम्रो हुन्छ। कुन विषय लाग्यो तपाईँलाई? म्याथ लाग्यो? ल, म्याथमा अलिक मजाले पढ्नुहोस्, अलि गर्नुहोस्। विषयको त फेरि इक्जाम दिन मिल्छ नि त एउटा विषयको, होइन? इक्जाममा अलिक राम्रोसँग दिनुहोस्, प्र्याक्टिस राम्रो गर्नुहोस्। पास हुनुहुन्छ, 11-12 पढ्न पाउनुहुन्छ, तर 11-12 पढ्न तपाईँलाई निकै कठिन छ, अलिक मिहिनेत चाहिँ गर्नु पर्यो, मिहिनेत गर्नुभयो भने राम्रो हुन्छ है। अरू केही छ? हजुर, मैले भने गरा दशा कसो छ भनेर मैले जानकारी गराएँ तपाईँलाई। अरू केही प्रश्नहरू गर्नु छ तपाईँले? फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोस् है। उहाँले फोन गर्नुभएको थियो, पोखराबाट फोन गर्नुभएको, उहाँले चाहिँ कास्की जिल्लाबाट। उहाँले आफ्नो विषयमा हेर्न चाहनुभएको थियो, मैले हेराएर पनि उहाँलाई विदा गरिसकेँ। 9845175223 र 9805575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा जानकारी भने म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: हजुर गुरु नमस्कार.
0: नमस्ते, कहाँबाट बोल्दै हुनुहुन्छ?
2: दिपेश बुढाथकी बोलेको.
0: दिपेश बुढाथकी सल्यान जिल्लाबाट.
2: हजुर,
0: कार्यक्रम कतिको सुन्नुहुन्छ सल्यानतिर?
2: सुन्दर कार्यक्रम धेरै नै सुन्छु.
0: हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ आज?
2: आज छोरीको बारेमा हेर्न सकिन्छ.
0: छोरीको जन्मिति भन्नुहोस् त कति हो?
2: 2081 साल.
0: 2081 है?
2: हजुर, अनि एक महिना 20 गते.
0: वैशाखको 20 गते के बार पर्छ?
2: आइतबार.
0: भयो नि त तपाईँको जन्मिति मिलेन?
2: गएको वैशाख 20 गते मेरो आइतबारको.
0: अनि 81 साल हो कि गएको?
2: 83 साल.
0: अनि आइतबार जन्म समय भन्नुहोस् त.
2: बेलुकाको 9:55
0: 9:55 हो?
2: हजुर,
0: सुन्नुहोस् है ध्यान दिएर. श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः. 2083 सालमा जन्म भएको है वैशाखमा है?
2: हजुर.
0: आइतबारको दिन जन्म भएर आइतबार वृषिकराशि नाम आउँदो रहेछ. नानीको नुबाट नाम आएको छ. नूतन कुमारी नाम आउँछ नरानको नाम है? मध्यनाडे देवगण परेको छ. के नाम राख्नुभयो नरानमा
2: थाहा छ?
0: हजुर, निबाट होइन नुबाट नाम आउँछ है. पछि चिन्ह बनाउँदाखेरि निबाट होइन नुबाट नाम आउँछ. नानीको लागि घातक तिथिहरू प्रतिपदा षष्ठी एकादशी घातक छ. शुक्रबार पनि घातक छ. रेवती नक्षत्र घातक छ. नम्बरमा 8 नम्बर राशिमा तुला राशि नै घातक भनेर लेखेको छ. नानीको लागि चाहिँ ग्रह दशा भाग्य राम्रो छ. अनि माङ्गलिक चाहिँ परेको छिन्. अलिकति चाँदीको सिक्रीहरू यसो केही बनाएर चाँदीको लगाइदिनुहोस् नानीलाई. पूर्णिमाको दिन शुद्ध भोजन, मङ्गलबारको दिन शुद्ध भोजन, माछा मासुहरू नखानुहोस् घरमा है. नानीलाई पनि पछि ठुली भएपछि पनि नानीलाई पनि नखुवाउनुहोस्. अहिले त सानै छिन् बिचरा होइन. अलि अलिकति स्वास्थ्य बिग्रिने ग्रह छ, बिरामी हुने ग्रह छ अहिले भ्रामरीले. र शनि र भ्रामरी भन्ने ग्रह चलेको भएर स्वास्थ्यमा समस्या आउने, जन्मदाखेरि पनि अलिक गाह्रो हुने, अपरेसनहरू भएर जन्मिनु पर्ने हो. त्यस्ता त्यस्तै कुराहरू चाहिँ अलि देखिन्छ. त्यस्तो विधि नराम्रो कुण्डली छैन, ठिकै राम्रो देखिन्छ, राम्रै छ. समस्या जिज्ञासा केही छ सोध्न मन लागेको कुरा? स्वास्थ्यमा विशेष ख्याल गर्नु. अब घरतिर त धेरै गर्मी हुँदैन होला, चिसो चिसो हुन्छ होला होइन?
2: हजुर,
0: बिहान पहेँलो घाममा, बिहान चाहिँ पहेँलो घाममा नानीलाई चाहिँ यसो राख्ने गर्नुहोस्. पहेँलो घाममा उत्ताना बनाएर अनि त्यसपछि नाभि देखिने गरी नाइटोमा चाहिँ सूर्यको प्रकाश पर्ने गरी बिहान पहेँलो घाममा जुन चाहिँ घामले शीतलताको घाम हुन्छ नि, बिहान पहेँलो घाम हुन्छ नि, बिहानको धेरै गर्मी हुँदैन त्यसले पोल्दैन पनि होइन, हो त्यो घाममा यसो 10-15 मिनट जति यसो राख्ने गर्नुहोस् नानीलाई. जन्डिस पनि हुँदैन, राम्रो पनि हुन्छ, हेल्थ पनि राम्रो हुन्छ, सूर्यको प्रभाव पनि राम्रो बन्छ, समस्या आउँदैन, स्वास्थ्य राम्रो हुन्छ है. घाममा राख्ने गर्नुहोस् र नानीलाई बिहान एकछिन मात्रै धेरै बेर नराख्नु, फेरि गर्मी होला फेरि नानीलाई है, गाह्रो होला है. पहेँलो घाममा राख्ने गर्नुहोस्, राम्रो हुन्छ, समस्या आउँदैन, हावाहरू चल्यो भने यसो विचार गर्नु होला. अरू जस्तो नराम्रो छैन, ठिकै राम्रो देखिन्छ. ग्रहहरू राम्रा छन् अहिले. 4 वर्षसम्म भ्रामरी, 12 वर्ष 8 महिनासम्म शनि छ नानीको राई चाहिँ. भ्रामरी र शनिको दशाको शान्तिहरू गर्नुपर्छ. नानीको वृश्चिक राशि हो, चन्द्रमा निचो भएर अनि पछि गएर चाहिँ चाँदीको सिक्रीहरू कडाहरू केही लगाइदिनुपर्छ. अरू त्यस्तो नराम्रो ग्रहहरू छैन, राम्रै छ. ग्रह दशा भाग्य राम्रो छ. पछि गएर पढाइ लेखाइमा राम्रै हुन्छन्, त्यस्तो नराम्रो छैन. विवाह बारी पनि राम्रो हुन्छ, सरकारी जाय पनि राम्रो हुन्छ नानीको लागि. त्यस्तो नराम्रो छैन, ठिकै छ है. हस्, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेराउनको लागि. फोन गर्नुभएको थियो उहाँले चाहिँ. तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ. 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भने गर्नुहोला. कोही मित्र आउनु पनि भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत पनि गर्छु म. कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते. नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ? रोल्पा जिल्लाबाट बोल्दै हुनुहुन्छ, कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
2: रोल्पा नगरपालिका एकबाट।
0: रोल्पा नगरपालिका एकबाट बोल्दै हुनुहुन्छ, शुभ नाम तपाईँको के भन्नुभयो?
2: मेरो नाम नरबहादुर छ।
0: नरबहादुरजी बोल्दै हुनुहुन्छ, कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: मैले सुन्न त सुनिराखेको हुन्छु, फोन त कहिले त दिन समय त गइहाल्छ, फोन लाग्दिन्थ्यो, आज भगवान्ले जुटाउनु भएको छ, फोन लागेको
0: है। अनि कसको विषयमा हेर्न चाहनुहुन्छ त आज?
2: मैले खास गरी मेरै विषयमा गयो गएर हेर्न खोजिरहेको।
0: तपाईँको जन्ममिति भन्नुहोस् त कति हो?
2: 2023 साल
0: हजुर
2: साउनको महिना 5 गते
0: हजुर
2: बिहान 10 बजे
0: के बार पर्दैन?
2: बुधबार। हजुर
0: बुधबार हो।
2: हजुर
0: बिहानको 10 बजे जन्म जिल्ला रोल्पामै हो।
2: हजुर हजुर
0: 2023 साल ध्यान दिएर सुन्नुहोस् है।
2: हजुर
0: 2023 साल अधिक श्रावण शुक्ल पक्षको बुधबारको दिन जन्म
2: हजुर
0: तिथि पर्दो रहेछ, राशि चाहिने कर्कट राशि आउँदो रहेछ है।
2: मेरो नाम
0: मिल्छ भन्दै जान्छु, सुन्नु न पहिला। तपाईँको कर्कट राशि आउँछ, अश्लेषा नक्षत्रको चौथो छ, नाम आउँछ तपाईँको डोलराज भन्ने आउँछ, अरू आउँदैन नाम। डोलराज भन्ने नाम आउँछ, अन्त्यनदी राक्षसी गर्न परेको छ। घातकमा तपाईँको तिथि द्वितीय सप्तमी द्वादशी भन्ने तिथि घातक छ, बुधबार पनि घातक नै हुन्छ तपाईँलाई। अनुराधा नक्षत्र घातक नम्बरमा 7 नम्बर राशिमा वृष राशि घातक छ है। कुण्डली भाग्य राम्रो छ, दाम्पत्यमा अलिकति बाधा आउने कुण्डली छ। नाग दोष परेको छ तपाईँलाई, नागको पूजाहरू गर्नुपर्छ, कालो सर्प एक परेको छ होइन, नाग देवताको पूजा गर्नु राम्रो। सरकारी जागिर आर्मी पुलिसमा भर्ती हुन राम्रो, विदेश यात्राहरू पनि तपाईँलाई राम्रो देखाउँथ्यो पहिला है। यहाँबाट हेर्दाखेरि चाहिँ 2023 साले भन्नुभएको छ तपाईँले, अहिले ग्रह तपाईँलाई चलिराखेको छ सङ्कटा, अहिले ग्रह तपाईँ राम्रो छैन, अहिले एकदम एकदम ग्रह बिग्रिएको छ अहिले तपाईँको चाहिँ।
2: कति वर्षसम्म
0: सङ्कट? 66 वर्षसम्म सङ्कट छ है। तपाईँ 60 वर्ष पुरा भएर 61 लाग्ने अब होइन साउनमा, त्यही भएर अहिले तपाईँलाई सङ्कट चलिरहेको छ, अहिले ग्रह राम्रो छैन, अहिले तपाईँले गरेका कुराहरू विचारहरू पनि त्यति राम्रो मानिँदैन अहिले चाहिँ। तपाईँले गरेका कामहरू उल्टो उल्टो हुन्छ, अलिक धेरै रिसाउन मन लाग्छ, रिसाउन पनि अलिक कडा कडा रिसाउनुहुन्छ हो कि होइन? त्यसलाई पनि कम गर्नुहोस्। अब म रिसाएँ भने मलाई गला लाग्दो रहेछ, म चाहिँ रिसाउनु हुँदो रहेनछ भन्ने कुरा मनमा हुनु पर्यो है।
2: हजुर
0: त्यसपछि तपाईँलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन क्या है।
2: हजुर यो राशि मेल के पर्यो?
0: कर्कट राशि पर्यो, कर्कट 4 नम्बरको राशि, कर्कट
2: डोलराज,
0: डोलराज डोलप्रसाद जे नाम राखेर मन लाग्छ तपाईँलाई। व्यापार व्यवसायहरू गर्नुहोस्, व्यापारबाट राम्रो कमाइ हुन्छ तपाईँलाई, राम्रो गर्छ व्यापारले। कालो सर्प एक परेको भएर कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, रत्न कवच लाउनुहुन्छ भने म तपाईँलाई रोल्पा नगरपालिका लिवाङमा पठाइदिन्छु।
2: कतिसम्म पर्छ
0: त्यो? हेरी हेरी पर्छ, त्यसको लागि चाहिँ तपाईँको तौलो हेरी हेरी पर्छ, त्यसको लागि 10 बजेपछि फोन गर्नु। कवर लाउनु भयो भने तपाईँलाई अरू केहीको पनि समस्या आउँदैन, ठिक छ, राम्रो छ, कुण्डली राम्रो छ।
2: हामीले पर्सेन्ट हिसाबले यो समय अनि यो कार्यक्रमपछि फोन गर्दाखेरि हामीले कुनको कति लाग्छ?
0: कार्यक्रमपछि ग्रह दशा र भाग्य हेर्नको लागि टिकट काट्नुपर्छ, अरू कुरा सोध्न बुझ्नको लागि चाहिँ शुल्क लाग्दैन, निशुल्क रूपमा तपाईँले पाउनुहुन्छ। म्यासेन्जरमा म्यासेज चाहिँ गर्नु पर्यो है, फोन गरेर भने म्यासेन्जरमा म्यासेज गर्नुभयो भने कुनै समस्याहरू पऱ्यो, जिज्ञासाहरू केही रहेछन् तपाईँका बाँकी भने तपाईँ यहाँ सोध्न सक्नुहुन्छ, शुल्क लाग्दैन, निशुल्क हुन्छ। ग्रह दशा र भाग्य हेर्नको लागि चाहिँ टिकट काटेर पालोमा बस्नुपर्छ है। उहाँले फोन गर्नुभएको थियो रोल्पा नगरपालिका, यानि कि लिवाङबाट फोन गर्नुभएको, लगभग लिवाङ लिवाङ भनौँ है, नगरपालिकाबाट फोन गर्नुभएको उहाँले चाहिँ। र उहाँले भन्नुभयो दिउँसो फोन गर्दाखेरि पैसा लाग्छ लाग्दैन के गर्छ भन्नुभयो उहाँले चाहिँ। दिउँसो तपाईँले कुनै पनि जिज्ञासाहरू रहेका छन्, नाम राशि हेर्न मन लाग्यो होइन, अनि त्यसपछि छोराछोरीको विवाह प्रतिबन्धहरू के कस्ता छन्, विदेश यात्राहरूको लागि कुन दिन यात्रा गर्दा राम्रो हुन्छ भन्ने कुराहरू होइन, तपाईँलाई ग्रह दशा अनि भाग्य हेराउनु पर्यो, भूत वर्तमान भविष्यको बारेमा हेराउनु पर्यो भने टिकट काटेर पालमा बस्नुपर्छ, अरू कुरा सम्पूर्ण कुराको सेवा हामीले निशुल्क रूपमा तपाईँलाई प्रदान गरेका छौँ। मेसेन्जरमा मेसेज गर्नुहोस्, मेरो फेसबुक आइडी तपाईँलाई थाहा छ, प्रेम प्रसाद सुवेदी भन्ने छ, अङ्ग्रेजीमा लेखेको छ प्रेम प्रसाद सुवेदी भन्ने छ। जुन जङ्गलमा पाउने थाकल हुन्छ नि, हो त्यो थाकल चाहिँ एउटा हत्केलामा राखेको फोटो छ, हत्केलामा एकमुठी थाकल राखेको फोटो छ, त्यो फोटोलाई आएर फलो गर्नुहोस्। फलो गरेर मात्रै पनि भएन, मेसेन्जरमा तपाईँले राधे राधे लेखेर पठाउनु भयो भने तपाईँले रिप्लाई तुरन्त पाउनुहुन्छ, केही समयमा पाइहाल्नुहुन्छ रिप्लाई। त्यसपछि तपाईँले लेखेर पठाउनुहोस् त्यहाँ, होइन लेखेर पठाउनुहोस्, बुझ्ने तरिका लेखेर पठाउनुहोस्। केही कुराहरू मनमा लाग्यो भने त्यसको समस्याको समाधान पनि हामी तपाईँलाई गराउनेछौँ। 9845175223 र 9806575223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ, भेटेर कुराकानी गर्न चाहनुहुन्छ, आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने तपाईँले मलाई प्रत्यक्ष रूपमा पनि भेट्न सक्नुहुन्छ। भेट्नको लागि भरतपुर चितवन जिल्लामा हाम्रो ज्योतिषीय कार्यालय रहेको छ, भरतपुर 8 गौरीगंज हिल पोस्टकै अगाडि हाम्रो कार्यालय भने रहेको छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। राधे राधे। कहाँबाट को बोल्दै हुनुहुन्छ? गिरधारी पोखरेल, गोर्खा सिरानचोकबाट। हजुर, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो भाइको बारेमा।
0: भाइको विषयमा कार्यक्रम कतिको सुन्नुहुन्छ सिरानचोकतिर?
2: हजुर, यहाँ त तपाईँको कार्यक्रम
0: सुनिरहनुहुन्छ। अनि भाइको विषयमा जन्ममिति भन्नुहोस् त, भाइको कति हो?
2: 2027 साल।
0: 2027
2: भदौ महिनाको 1 गते।
0: भदौको 1 गते
2: बिहान 4 बजे।
0: बिहानको 4 बजे।
2: 4 बजे सोमबार।
0: हजुर, बिहानको 4 बजे उजालो भएको 1 गते होइन?
2: हजुर, उज्यालो भएको 1 गते।
0: हजुर, ल सुन्नुहोस् है, जन्म जिल्ला कुन जिल्ला पर्छ भाइको?
2: गोर्खाली हो।
0: गोर्खामै हो।
2: हजुर,
0: ल सुन्नुहोस् है, ध्यान दिएर ल।
2: हजुर,
0: शिवाय श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गले शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2027 साल श्रावण शुक्ल पक्षको विशेष गरी आइतबारको राति उजालो भएको सोमबार, पूर्णिमाको दिन जन्म भएको है?
2: हजुर।
0: मंगलबारको दिन जन्म भएर मंगलबार पढाइ रहेछ। धनिष्ठाको दोस्रो चरण नाम आउँछ गिरिराज, गिरिधर यस्तो नाम आउँदो रहेछ।
2: हजुर,
0: गिरिधर अथवा गिरिराज यस्तो नाम आउँछ। मध्यनारी राक्षस गण परेको छ है?
2: हजुर,
0: ग्रहबाट हेर्दा मध्यनारी राक्षस गण परेको छ बाबु। घातकमा परेको छ तिथि चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ। छिटो छिटो रिसाउने स्वभावको हुनुभएको रहेछ
2: क्या?
0: यो रिसले चाहिँ अलिकति राम्रो गर्दैन, रिसमा चाहिँ विशेष ख्याल गर्नुपर्ने कुराहरूलाई देखियो। अरू त्यस्तो नराम्रो छैन, ग्रहहरू राम्रो छ, माङ्गलिक पर्नु भएको छ, दाम्पत्यमा बाधाहरू आउने कुराहरू पनि देखिन्छ यहाँबाट हेर्दा। दाम्पत्यको लागि विशेष ख्याल गर्नुपर्ने कुराहरू पनि हुन्छ यसको लागि, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू। माङ्गलिकको शान्ति स्वस्ति गर्ने, माङ्गलिक रत्न कवच लाउने, श्रीमान श्रीमतीको सम्बन्ध राम्रो सुदृढ गराउनु पर्ने कुराहरू देखिन्छ। मंगलबारको दिन व्रत बस्ने, शनिबारको दिन चोखो खाने, शुद्ध भोजन शनिबारको दिन गर्ने, शनि निचो भएर बसेको छ, नखा सम्बन्धी पेट सम्बन्धीको समस्या होला, विशेष ख्याल गर्नुपर्छ।
2: हजुर, नखा सम्बन्धी समस्या देखिरहे अनि पेट सम्बन्धी समस्या पनि देखिरहे, त्यो कारण हजुरलाई सोधेको।
0: हजुर हजुर, यसको चाहिँ अब रत्न कवच लाउने माङ्गलिकको, त्यसपछि बल्ल राम्रो हुन्छ, समस्याहरू कम, बाधाहरू कम आउँछ। अहिले अब स्वास्थ्यमा समस्या आइरहेछ, राम्रो छैन, मन बिग्रिरहेछ भने त बुढो भयो भने त लाउनु पर्यो नि, बुढो त कहाँ हुनुभएको त, अहिले बल्ल 55-56 वर्षको त हुनुभयो नि
2: हजुर।
0: बुढो शरीर बुढो भए पनि मन बुढो हुँदैन, तन्दुरुस्त हुन सबैलाई मन लाग्छ होइन? अलिक छिटो रिसाउनुहुन्छ तपाईँको भाइ, तपाईँले याद गर्नु भएको छ गर्नु भएको होइन?
2: हजुर, एकदम हो गुरु।
0: यो रिसले खान्छ क्या उहाँलाई, परिवार र बिचार परिवारसँग सम्बन्ध बिगार्ने यही रिसले हो। सधैँभरि विषय विषय भएर त हुँदैन, जीवन चल्दैन नि त, गाह्रो छ नि त,
2: बुढाबुढीको सम्बन्ध नै त्यति राम्रो भनेर भइरहन्छ.
0: त्यही हो, माङ्गलिक हुनुहुन्छ, माङ्गलिकले गर्दाखेरि हो. मङ्गलबारको दिन, मङ्गलबारको दिन र शनिबारको दिन चोखो खाने, हनुमान चालिसाहरू पाठ गर्नु, अझ केही सुधार भएको जस्तो महसुस हुन्छ. रत्न कवच चाहिँ लाउनै पर्छ, नलागेर हुँदैन है.
2: हजुर हजुर, गोविन्द कोइराला भन्ने कहीँ पाइने छ सर, उहाँ कहाँ किन्दा हुन्छ भने?
0: अब कोसँग पाउँछ भन्ने त मलाई थाहा छैन, अब कस्तो दिनुहुन्छ उहाँले. रत्न कवच चाहिँ हामीले चाहिँ इन्डियाबाट लिएर आउने हो होइन?
2: हजुर हजुर.
0: राम्रो नराम्रो, ओरिजिनल न ओरिजिनल, त्यो चाहिँ आफ्नो आफ्नो कुरा हो. हामीले चाहिँ रत्न कवच लगाएपछि 70% चाहिँ ग्यारेन्टी हुन्छ सुधार, होइन? 70% ग्यारेन्टी सुधार हुन्छ. उहाँले 70% ग्यारेन्टी दिन सक्नुहुन्छ भने लगाउँदा चाहिँ फरक पर्दैन, लाउनुहोस्, राम्रै हुन्छ है.
2: श्रीमती पनि उहाँको त रोगी रोगी हुनुहुन्छ.
0: त्यही त, माङ्गलिकले गर्दाखेरि श्रीमतीलाई रोगी गराउँछ, श्रीमतीलाई हानि गराउँछ. माङ्गलिक भनेको चाहिँ औँसीले औँसीसँग विवाह गराए जस्तै माङ्गलिकले चाहिँ माङ्गलिकसँग विवाह गराउनु पर्छ क्या. बुझ्नुभयो? हुँदैन, राम्रो हुँदैन. ज्येष्ठ सन्तान मिल्दैन, ग्रह विचार मिल्दैन, अरू अरूसँग मध्यम मध्यम खालको मिल्छ. अरू केही भएको होइन, उहाँ अलिक इगो हुनुहुन्छ, एकरो हुनुहुन्छ, त्यसलाई उहाँले कम गर्नुभयो भने जीवन उहाँको जस्तो मालामाल कसैको पनि हुँदैन. रिसाउनु भएन के, अब रिसाएर त सधैँभरि त कहाँ हुन्छ र, होइन? आफ्नो जस्तो सोच सबैको एउटै खालको सोच विचार हुन्छ भन्ने कुरा पनि हुँदैन, होइन? आर्थिक पाटो केतु अब आएर बसेको छ. केतु भने व्यापार व्यवसाय गर्नुभयो भने राम्रो हुन्छ उहाँको राय चाहिँ. समस्याहरू कम हुन्छ, बाधाहरू कम हुन्छ, पैसा हातमा टिक्दैन, खर्च धेरै गराउने कुण्डली छ. अब ग्रहको हिसाबले त अलिकति खानपिन पनि अलिकतिमा अलिकति बाधाहरू देखिन्छ, हेर्दाखेरि चाहिँ अब विशेष ख्याल गर्नु. दशाको शान्ति स्वस्थहरू गर्नुपर्छ. सुरुमा पहिला सुरुमा रत्न कवच लगाएर लगाउने. मङ्गलबारको दिन शनिबारको दिन चोखो खानुभयो भने सयमा सय राम्रो हुन्छ उहाँलाई. रत्न कवच मात्रै लाउनु भयो, मङ्गलबार र शनिबार बार्नु भएन भने रत्न कवच लाएर पनि हुँदैन. फेरि मैले दिएको रत्न कवच लगाएर चाहिँ त्यसरी चाहिँ हुँदैन. अब अरू अरू कसैले हुन्छ भनेर दिनु हो अलग कुरा हो. मैले रत्न कवच दिइसकेपछि रत्न कवच लाउने, मैले भनेको दिन चोखो खाने अथवा व्रत बस्ने, जे सकिन्छ त्यो गर्ने. त्यो गर्नुभयो भने सयमा सय राम्रो हुन्छ, फरक पर्दैन है. हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद. कार्यक्रम सुन्दै उहाँले फोन गर्नुभएको थियो हामीलाई, विशेष गरी गोर्खा जिल्लाबाट फोन गर्नुभएको थियो. तपाईँले पनि रत्न कवच लगाउनु भएको छ, चोखो खानु भएको छ. मैले चोखो खानु भनेको दिन चोखो खानु भएको छ, होइन? शुद्ध भोजन गर्ने दिन शुद्ध भोजन गर्नुभएको छ, व्रत बस्ने दिन व्रत बस्नु भएको छ, हनुमान चालिसा पाठ गर्ने दिन हनुमान चालिसा पाठ गर्नु भएको छ. मैले तपाईँलाई, आफ्नो आफ्नो समस्या हुन्छन्, सबैको फरक फरक समस्या हुन्छन् है. जस्तै एउटै समस्यामा पनि फरक फरक उपाय हुनसक्छ. एउटै समस्याको चाहिँ दुईजनालाई एउटै समस्या छ, तर एउटै समाधानले दुईवटालाई राम्रो हुन्छ भन्ने पनि हुँदैन. त्यो भएर मैले भने अनुरूप तपाईँले रत्न कवच लगाउनु भएको छ र अनुरूप चोखो नित्य गर्नु भएको छ, नबिराइकन नछुटाइकन भने तपाईँलाई राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो. कुरा बुझ्नु भएन? अब रत्न कवच चलाउनु हो, अब मुख बार्नु भएको छैन, मन लाग्दै गर्नु भएको छ भने त्यसले काम नगर्न सक्छ. गर्न त गर्छ, तर थोरै मात्रामा. तपाईँले महसुस मात्रै हुन्छ, फिल मात्रै हुन्छ, राम्रो भएको हो कि भन्ने मात्रै फिल मात्रै हुन्छ, त्यसले राम्रो हुँदैन के. त्यो भएर रत्न कवच तपाईँ लगाउनु भएको छ, तपाईँले हामी कहाँ आएर पनि मुख बार्नुहोस् भनेको दिन मुख बार्नुपर्छ. छोराछोरीलाई मुख बार्नु चाहिँ यो दिन विशेष ख्याल गर्नु चाहिँ भनेको दिन ख्याल चाहिँ गर्नुपर्छ. तपाईँ यति गर्नु त राम्रो हुनुपर्छ भन्ने मेरो मान्यता हो. कुरा बुझ्नु भएन? अब रत्न कवच चलाउनु हो, अब मुख बार्नु भएको छैन, मन लाग्दै गर्नु भएको छ भने त्यसले काम नगर्न सक्छ. गर्न त गर्छ, तर थोरै मात्रामा.

0: आफ्नो गायत्री मन्त्र दैनिक रूपमा जप गर्नुहोस्। न रत्न न कवच केही लाउनु पर्दैन। तपाईँ जस्तै बिहान 108 पटक गायत्री जप गर्ने, बेलुका 108 पटक गायत्री जप गर्ने, होइन बिहान 108 बेलुका 108 पटक गायत्री जप गर्नुभयो भने, खानपिनमा ख्याल गर्नुभयो भने तपाईँको लागि ग्रह शान्ति पनि गर्नु पर्दैन, स्वति शान्ति पनि गर्नु पर्दैन। उही तपाईँको वर्षमा दुई वर्षमा यसो लौ त आज यसो सत्यनारायणको पूजा लौँ होइन भनेर तपाईँले चाहिँ घर चोख्याउनको लागि धन शुद्धिको लागि चाहिँ लगाए हुन्छ। ग्रह बिग्रियो मेरो कठैबाट, मेरो ग्रह बिग्रियो मेरो भाग्य बिग्रियो भनेर तपाईँले ज्योतिषी भाषामा तपाईँ दौडनु पर्दैन। तर गायत्री मन्त्र दैनिक जप गर्नुपर्छ, बिहान 108 बेलुका 108। तपाईँहरूलाई एउटा कुरो थाहा छ कि थाहा छैन, फेरि जुठो पर्दा अथवा सुत्केर पर्दा पनि गायत्री मन्त्र चाहिँ जप गर्नुपर्छ नि। फेरि थाहा छ कि थाहा छैन यो कुरा तपाईँहरूलाई, विचार गर्नु नि। फेरि ओ मलाई जुठो परेको छ, मलाई सुत्केर परेको छ, गायत्री जप गर्नु हुँदैन भनेर चुप राखेर तपाईँ त्यसो गर्नु पाउनुहुन्न। जुठो परेको छ तपाईँलाई, सुत्केर परेको छ तपाईँलाई भने पनि गायत्री मन्त्र चाहिँ तपाईँले जप गर्नुपर्छ। त्यसलाई भन्दा फुकको गायत्री जप गर्ने हुन्छ, आसमान नगरिकन जप गर्ने, एउटा आसनमा बस्ने अनि माला लिएर अनि त्यसपछि मालाको ध्यान गरेर माले महामाए सर्वशक्ति स्वरूप पनि भन्ने हुन्छ मन्त्र, होइन हो त्यो मन्त्रको ध्यान गरेर तपाईँले चाहिँ अध्ययन गर्न सक्नुहुन्छ, गायत्री मन्त्र जप गर्न सक्नुहुन्छ। यदि गर्नुभयो भने दशाको शान्ति गर्नु पर्दैन, न त रत्न कवच लाएर पैसा नै खर्च गर्नुपर्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: बिमला केसी
0: अमरापुरीबाट बोल्दै हुनुहुन्छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: आज दाइको जीवनमा, दाइको बारेमा गुरु।
0: दाइको विषयमा जन्ममिति भन्नुहोस् त। उहाँको
1: 2031 2031
0: फागुनको 25 गते के बार पर्छ?
1: आइतबार गुरु।
0: जन्म समय भन्नु?
1: बिहानको 9 बजे।
0: बिहानको 9:15 जन्म कुन जिल्ला भएको हो?
1: पर्वत।
0: पर्वत जिल्लामा हो, लसुङ्गो छ है त। श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गलले शिवे सर्वत साधिके शरणत्र मुखे गौरी नारायणी नमस्ते। 2031 फागुन कृष्ण पक्षको आइतबार द्वादशी तिथिमा जन्म, मकर राशि, श्रवणको प्रथम चरण नाम आउँदो रहेछ, खिमानन्द भन्ने नाम आउँछ दाई। अन्तिनाले देवगण परेको छ दाईको, घातक तिथिहरू परेको छ, चौथी नवमी चतुर्दशी मंगलबार घातक, नम्बरमा 11 नम्बर राशिमा वृश्चिक राशि घातक छ। महालक्ष्मी योगमा जन्म असाध्यै राम्रो छ, नराम्रो छैन। सरकारी जागिर विदेश यात्रा असाध्य राम्रो देखाउँछ, तर कालो सर्पयोग परेको छ। कालो सर्पयोगको शान्ति, कालो सर्पयोग त होइन, नाग दोष परेको छ है। यो नाग दोषको शान्ति गर्नुपर्छ। नाग पञ्चमीमा दैनिक रूपमा नागको पूजा गर्ने, नाग पञ्चमीको दिन गर्नाले राम्रो हुन्छ, समस्याहरू कम, बाधाहरू कम, रोकावटहरू कम हुन्छ। अहिले त समयलाई उल्का भन्ने ग्रह चलेको छ, उल्काले गर्दा व्यवहारहरू बिगार्न सक्छ, बिग्रिन सक्छ, आफन्तसँग मनमुटाव हुन सक्छ, तर त्यस्तो पनि छैन, फेरि ठिकै छ, राम्रो छ ग्रहहरू। उहाँको विवाहमा चाहिँ एउटा आँखसँग विवाह गर्नुभयो भने श्रीमान श्रीमतीको सम्बन्ध राम्रो, श्रीमतीलाई निरोगी, आफू पनि निरोगी भएर बस्न पाइन्छ है।
1: उसको त पहिला एकवटा बिगाएर पनि केटी ल्याएर छोडेपछि फेरि अर्को केटीसँग बिहा गरेको चाहिँ उसको चाहिँ
0: हजुर, त्यसो भए दोष त मेटियो होला पक्कै पनि होइन।
1: हजुर,
0: केटी ल्याएर केटीलाई सिन्दुर पोते गरे हो कि होइन, कि ल्याएको मात्रै हो?
1: ल्याएको मात्रै हो, सिन्दुर पोते त गरेन गुरु।
0: सिन्दुर पोते नगरेको भए अब एउटा आँखसँग सिन्दुर पोते गराउने अनि त्यसपछि श्रीमान श्रीमतीको सम्बन्ध राम्रो हुन्छ, श्रीमान श्रीमतीको स्वास्थ्य पनि राम्रो हुन्छ
1: क्या।
0: त्यही त नि, त्यही राम्रो छैन भनेर त मैले आँखसँग बिहा गराउनु त्यसपछि राम्रो हुन्छ भनेको त। सन्तान ठिकै छ, त्यस्तो नराम्रो छैन। उहाँलाई त फेरि छोरा नखाप्ने ग्रह पर्छ क्या, पर्न त छोराबाट सुख नहुने, छोराको सुख नपाउने, पुत्र सुख नहुने भन्छ उहाँको
1: चाहिँ।
0: त्यही त नि, त्यसमा गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू। दशाको शान्ति गर्ने हो भने दशाको शान्ति उल्का भन्ने ग्रहको शान्ति गर्नुपर्छ। नाग दोष परेको छ, नाग दोषको रत्न कवच लाउनु भयो भने 100 में 70% राम्रो श्रीमान श्रीमतीको हुन्छ, समस्याहरू बाधाहरू रोकावटहरू।

हुँदैन, अरू सबै कुरा ठिकै छ, राम्रो छ, त्यस्तो नराम्रो छ नि ठिकै छ है। विदेश विदेश यात्राहरू राम्रो छ, त्यस्तो नराम्रो छैन, ठिकै छ। होइन विदेशमा एप्लाई गर्नु पऱ्यो नि त, एप्लाई गरेपछि विदेश गइहालिन्छ नि। विदेशमा त्यस्तो नराम्रो, विदेश यात्रामा त्यस्तो नराम्रो ग्रहहरू छैन, रोकावटहरू छैन, बाधाहरू छैन उहाँको लागि, ठिकै छ। अहिले उल्का भन्ने ग्रह चलेको छ, उल्काको बेलामा फेरि विदेश यात्राहरू गर्न खोज्यो भने धन सम्पत्ति नासिन सक्ने कुराहरू पनि देखिन्छ होइन। त्यो भएर अहिले विशेष ख्याल गर्नु होला, बल्ल सुरु सुरु भाषा उल्काको, अहिले लगानी झ्याप्प गरी नहाल्नुहोस्, अहिले लगानी गरिहाल्नु भयो भने यसले समस्या बन्न सक्छ उहाँको लागि। पहिला सुरुमा दशाको शान्ति, ग्रहको शान्ति, सत्यनारायणको पूजाहरू लगाउनुहोस्, त्यसपछि अगाडि बढाउँला। समय पनि हामीसँग सकियो, अहिले बिदा हुन्छ है त। उहाँले फोन गर्नुभएको थियो अम्बरापुरीबाट, आफ्नो दाजुको विषयमा हेराउन खोज्नु भएको थियो। तपाईँ पनि आफ्नो आफन्तको विषयमा कुनै जिज्ञासाहरू छन् भने तपाईँले पनि फोन गर्ने कोसिस आज धेरैजनाले गर्नुभयो होला, कसैको फोन लाग्यो, कसैको फोन लागेन, नलागेर नरिसाउनु होला, सबैको पालो पालो फोन लागि नै हाल्छ। फेरि पालो पालो भन्नाले मैले पालो मिलाउने होइन, तपाईँले जसले पहिला छिटो फोन गर्नुहुन्छ उसको फोन चाहिँ लाग्ने हो क्या। त्यो भएर आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 6 बजे 7 बजे म फेरि पनि कार्यक्रम लिएर उपस्थित हुने छु। तबसम्म लागि प्राविधिक मित्रका साथी म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो नब्बे थोप्लो आठ आठ मेगाहर्ज साहिनो समय सूचक अहिले बिहानको आठ बज्यो एट एएम।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
2: भारत
1: अब चाहिँ के हुने हो
3: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छु रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाति न यसो त जल्दै लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के हुने उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं
6: नेपाल सरकार विज्ञापन
7: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
8: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
9: हो र
8: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
9: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
8: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
9: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
8: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, शहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
4: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
4: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
11: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अवगम्य नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
12: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
13: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
14: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
15: नेपाल सरकार विज्ञापन हो।
16: हेलो
2: हेलो,
16: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
17: लु दिन त। हेलो, भन्नुहोस् त।
16: हेलो हजुर,
17: हजुर,
16: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
2: ए नानी, के भन्ने रहेछ, के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज।

0: चाहिनो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM
1: न्यायाधीश नियुक्त हुने गरेको भन्दै उहाँले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले त्यसलाई चिर्न खोजेको समेत बताउनुभयो। यसै सोही कार्यक्रममा बोल्दै नेपाली कंग्रेसकी उपसभापति पुष्पा भूषालले सदनलाई छलेर अध्यादेश मार्फत शासन चलाउने सरकारको प्रवृत्ति गलत भएको बताउनु भएको छ। भूषालले अहिले संवैधानिक परिषद र न्यायालयमा देखिएका सम्पूर्ण विवादहरू सरकारले ल्याएको अध्यादेशको परिणाम भएको जिकिर गर्नुभएको छ। अध्यादेश मार्फत संविधानका अंगहरूलाई परिमार्जन गर्ने र विवादित गराउने काम भएको समेत उहाँको भनाई छ। पार्टीको आन्तरिक विवादबारे बोल्दै भूषालले पार्टीको विधान र संविधान भन्दा माथि कोही पनि व्यक्ति नरहेको बताउनुभयो। पार्टीभित्र मनोवैज्ञानिक ढंगबाट विभाजन ल्याउने र गुटका भेलाहरू गर्ने कार्यले संगठन कमजोर हुने उहाँको भनाई छ। सक्रिय सदस्यता नवीकरणको विवादबारे स्पष्ट पार्दै उहाँले हिजोको दिनमा नवीकरण गरिसकिएका सबै सक्रिय सदस्यहरूले आउने महाधिवेशनमा भाग लिन पाउने समेत सुनिश्चित गर्नुभएको छ। संवैधानिक परिषदबाट सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका डाक्टर मनोज कुमार शर्मामाथि आजबाट संसदीय सुनवाई शुरू हुँदैछ। सोही प्रयोजनका लागि आज संसदीय सुनवाईको समितिको बैठक पनि बस्दैछ। बैठक बिहान 8 बजेदेखि नै बसिरहेको जनाइएको छ। बैठकमा डाक्टर शर्मा विरूद्ध परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची रहेको छ। सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठका अनुसार उजुरी खोलेर सांसदहरूलाई वितरण गरिनेछ। यसै आजै बिहान 10 बजेदेखि उजुरीका विषयमा उजुरीकर्तासँग छलफल हुने बताइएको छ। त्यसपछि प्रस्तावित प्रधान न्यायाधीशसँग सुनवाई चल्नेछ। प्रधान न्यायाधीशमा सिफारिश हुनुभएका डाक्टर शर्मा विरूद्ध संसदीय समितिमा सोमबार कार्यले समयसम्ममा 16 उजुरी परेका छन्। गत वैशाख 26 गतेको संसदीय सुनवाई समितिको बैठकले शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। आज पनि प्रतिनिधि सभाको बैठक बस्दैछ। बैठक 11 बजे बिहानबाट शुरू हुनेछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेकमा छलफल जारी रहने सम्भावित कार्यसूची रहेको छ। प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको छ। यस्तै वैशाख 31 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले यो सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्लेले जवाब दिने कार्यतालिका रहेको छ। यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपरान्ह 1:15 बजे बस्दैछ। यसै संघीय संसदको दुवै सदनको बैठक पनि आज बस्दैछ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे र राष्ट्रिय सभाको बैठक 1 बजे बस्न लागेको जनाइएको छ।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: नेपाली खबरमा अब बाँकी खबर। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुमवासीहरूलाई लाल पूर्जा वितरण गर्ने बताउनु भएको छ। बालन शाह नेतृत्वको सरकार बने लगतै सरकारले काठमाडौँ उपत्यकाका खोला किनारमा बसेका सुकुमवासी र व्यवस्थित बसोबासीहरूले बनाएका घर टहरा लगायतका संरचनामा डोजर चलाएको थियो। त्यहाँबाट विस्थापित सुकुमवासीहरूलाई विभिन्न स्थानमा होल्डिङ सेन्टरमा राखिएको छ। त्यहाँ वास्तविक सुकुमवासीहरूको पहिचान गर्ने काम भइरहेको सरकारले जनाएको छ। पहिचानपछि उनीहरूलाई लाल पूर्जा वितरण गर्ने मन्त्री रावलले बताउनु भएको छ। यसअघि वास्तविक सुकुमवासीहरूलाई लाल पूर्जा वितरण नगर्दासम्म अस्थायी व्यवस्थापनका लागि मासिक 15,000 रूपियाँ घर भाड़ा उपलब्ध गराउने तयारी समेत गरेको रासोपाका सांसदहरूको अभिव्यक्ति सार्वजनिक भएको थियो। गत वैशाख 31 गते बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समिति सभापति हरि ढकालले सुकुमवासीहरूलाई मासिक 15,000 वितरणको तयारी बारे जानकारी गराउनु भएको थियो। वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउने भन्दै सरकारले 16 मुलुकसँग श्रम सम्झौता अघि बढ़ाएको छ। यसका लागि 3 देशहरूमा प्रस्ताव पठाइसकिएको युवा श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले 16 देशलाई परराष्ट्र मन्त्रालय मार्फत श्रम सम्झौताको प्रस्ताव पठाएको जानकारी दिनुभएको छ। यद्यपि तीमध्ये एउटाले पनि नेपालको प्रस्तावको जवाब अहिलेसम्म दिएका छैनन्। सरकारले एसिया, यूरोप, अस्ट्रेलिया महादेशका मुलुकहरूसँग श्रम सम्झौता गर्ने भन्दै परराष्ट्र मन्त्रालय मार्फत प्रस्ताव पठाएको हो। मन्त्रालयले भियतनाम, अस्ट्रेलिया, थाइल्याण्ड, अल्बानिया, अस्ट्रिया, टर्की, माल्टा, मालदिव, सर्बिया, साइप्रस, लक्जमबर्ग, ब्रुनाई, पोल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, क्रोएसिया, बेल्जियमलाई श्रम सम्झौता गर्न प्रस्ताव पठाएको 1 वर्ष बितिसकेको छ। श्रम मन्त्रालयले 2081 चैत्र 3 गते अस्ट्रियालाई र चैत्र 5 गते अल्बानिया, टर्की, माल्टा, मालदिव, सर्बिया, साइप्रस, लक्जमबर्ग, ब्रुनाई, पोल्याण्ड, बोस्निया एण्ड हर्जगोभिना, क्रोसिया त्यसै गरी बेल्जियमलाई प्रस्ताव पठाएको थियो। त्यसै गरी 82 भदौ 16 गते भियतनाम, अस्ट्रिया र थाइल्याण्डलाई समेत श्रम सम्झौताका लागि पत्र पठाइएको थियो। नेपालको हाल 13 मुलुकसँग मात्रै द्विपक्षीय श्रम सम्झौता रहेको छ। नेकपा एमालेको सचिवालय बैठकले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उहाँ उत्साही देखिनु भएको छ। पूर्व राष्ट्रपतिको सचिवालयले एमालेको निर्णयलाई माग अनुसारको र सकारात्मक कदमका रूपमा चित्रण गर्दै भण्डारी उत्साहित रहेको जनाएको छ। एमालेको यो निर्णयले आगामी दिनमा पार्टी र देशका लागि राम्रो परिणाम दिने भण्डारीका स्वकीय सचिव राजकुमार राईले बताउनु भएको छ। राईका अनुसार एमाले विगतमा आवश्यकता महसुस गर्दै भण्डारीलाई पार्टीको उपाध्यक्ष र पछि 2 कार्यकालका लागि मुलुकको राष्ट्रपति बनाएको थियो। सोमबारको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेसँगै उहाँ पुनः सक्रिय राजनीतिमा फर्कन सक्ने विषयले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ, जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका तराई र बाँकी हिमाली तथा पहाड़ी भूभागमा आंशिक बादल लागेको छ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र बागमती प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी प्रदेश लगायत बाँकी हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। मध्य प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका तराईका भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराईका भूभागमा भने मौसम मुख्यतया सफा रहनेछ। अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला प्रकोपका कारण कम्तीमा 100 जनाको मृत्यु भएको छ भने 390 भन्दा बढ़ी मानिसमा संक्रमणको आशंका गरिएको छ। अफ्रिका सेन्टर्स फर डिजिटल कन्ट्रोल एण्ड प्रिभेन्सन अफ्रिका सीडीसीका प्रमुख जिन कासियाले बीबीसीलाई दिएको जानकारी अनुसार हाल फैलिरहेको इबोलाको यो ट्रेनका लागि कुनै स्वीकृत औषधि वा खोपमा भने उपलब्ध भएको छैन। कासियाले महामारी नियन्त्रणका लागि सर्वसाधारणलाई इबोला पीड़ितहरूको अन्त्येष्टि लगायतका सामाजिक कार्यमा जनस्वास्थ्यका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छन्। उता अमेरिकाको क्यालिफोर्निया राज्यस्थित सान डिएगोको एक मस्जिदमा अन्धाधुन्ध गोली चलेको छ। उक्त घटनामा 3 जनाको मृत्यु भएको छ। घटनामा संलग्न शंकास्पद 2 किशोर पनि मस्जिद नजिकै गुड़ी रहेको कारभित्र मृत अवस्थामा फेला परेको बीबीसीले लेखेको छ। र इण्डियन प्रिमियर लीग आईपीएल अन्तर्गत गैराति सम्पन्न खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्समाथि 5 विकेटको रोमाञ्चक जीत दर्ता गरेको छ। चेन्नईको घरेलु मैदानमा भएको खेलमा हैदराबादले 1 ओभर बाँकी छँदै लक्ष्य पूरा गरेको हो। चेन्नईले दिएको 181 रनको चुनौतीपूर्ण लक्ष्यलाई हैदराबादले 19 ओभरमा 5 विकेट गुमाउँदै 181 रन बनाएर भेट्टायो। हैदराबादको जीतमा ओपनर इशान किशनले उत्कृष्ट ब्याटिङ गरे। उनले 47 बलमा 70 रनको महत्वपूर्ण इनिङ खेल्दै टोलीलाई जीतको आधार तय गरेका थिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 180 रन बनाएको थियो। हैदराबादका कप्तान प्याट कमिन्सले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चेन्नईका ब्याटरलाई दबावमा राखेका थिए। जीतसँगै हैदराबाद तेस्रो स्थानमा उक्लिएको छ। तालिकाको पहिलो स्थानमा रोयल च्यालेन्जर्स बेंगलुरू, त्यसै गरी दोस्रो स्थानमा गुजरात टाइटन्स, तेस्रो स्थानमा सनराइजर्स हैदराबाद र चौथो स्थानमा पंजाब किंग्स रहेका छन्। काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com/ एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नमस्कार।
0: होइन रे दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
6: मेरो मोबाइल देखेर जहिले जिस्काउँथे यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
0: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ।
6: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर गेट चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण नेपाने, मोबाइल 98452049486।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पाइलट 89.1 MHz।
8: खरो विषयमा सरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा हामी तयारी चल्छौ। दिशो फाइबर नेट।
9: नेपाली बहस
10: का साथमा।

0: कार्यक्रम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 बढी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com नेपाली नेटवर्क .com सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट एकैसाथ सुनिराख्नु भएको छ। नेपाली बस धेरै मन पराउने नेपाली बस कार्यक्रम हो। यसमा हरेक क्षेत्रमा रहेका व्यक्तिहरूसँग हामी राजनीतिक, कूटनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रका विषयमा चर्चा र परिचर्चा गर्ने गर्दछौ। सर्वोच्चमा शक्ति संघर्षको उत्कर्ष छ। प्रधान न्यायाधीश सिफारिश विरुद्धको विवादमा कायम मुकायम प्रधान न्यायाधीशको सक्रियता छ। कायम मुकायम प्रधान न्यायाधीशका आदेश कर्मचारीले पनि टेरेका छैनन्। सर्वोच्च अदालतको कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधानमन्त्रीले अदालत प्रशासनले विभिन्न कारण देखाउँदै दर्ता नगरी रोकेर राखेका दर्पित भएका रिट निवेदनहरूलाई तत्काल दर्ता प्रक्रियामा लैजान आदेश दिए पनि सर्वोच्च प्रशासनले दर्ता गरेको छैन। प्रधान न्यायाधीश सिफारिशलाई लिएर कानून व्यवसायहरूले पेश गरेका रिट निवेदनहरू सर्वोच्च प्रशासनले दर्ता गर्न नमिल्ने भन्दै दर्पित अस्वीकृत गरिदिएको छ। त्यसपछि सोमबार कायम मुकायम प्रधान न्यायाधीश मल्लले दिउँसै बजेभित्र दर्ता गरेर मंगलबारका लागि प्रेषित हुन आदेश गरे तापनि रिटहरू दर्ता भएका छैनन्। संसदमा संविधान विपरीतको बहस पनि शुरू भएको छ। कायम मुकायम प्रधान न्यायाधीशप्रति राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपति आक्रामक भएको छ। संसदमा प्लेकार्ड सहित श्रम संस्कृति पार्टीको विरोध पनि देखियो। प्रधानमन्त्री र मन्त्रीहरू संसदप्रति उत्तरदायी बन्नुपर्छ भनेर बताइएको छ। पूर्व गृहमन्त्री गुरूङलाई चोख्याउन खोजेको नेपाली कंग्रेसको आशंका पनि छ। सुबुल गुरूङलाई चोख्याउन खोजेको भन्दै सभामुखको अधिकार सम्बन्धी प्रावधानमा पुनर्विचार गर्न पनि माग गरिएको छ। राष्ट्रपा उपनेता पराग उमेले माफी मागेका छन्। आदरणीय श्रोताहरू, संसदको दृश्य रोचक देखिएको छ। तपाईलाई थाहा छ नेकपा एमालेभित्र अहिले विद्यादेवी भण्डारीको सदस्यता नवीकरण हुँदैछ। सक्रिय राजनीतिको बाटो खुलेको छ। नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई औपचारिक रूपमा पार्टी सदस्यता दिने निर्णय गरेको छ। अब विद्यादेवी भण्डारी फेरि सक्रिय राजनीतिमा आउँदै हुनुहुन्छ। डेरे अधेर नै राजनीतिमा भन्ने खालको जुन एउटा उखान छ त्यसमा विद्यादेवी भण्डारी ढिलै भए पनि फेरि राजनीतिमा एन्ट्री मार्दैछन्। उनले छलाङ हान्दैछन् अब नेकपा एमालेभित्र भन्ने खालको पनि बहसहरू छन्। विद्याकार किन खेलियो यतिखेर विश्व पौडेल र शंकर पोखरेललाई साइजमा ल्याउनका निम्ति विद्यादेवी भण्डारीको कार एपिसोडमा उनीले खेलेको भन्ने विषय पनि तत्र चर्चा परिचर्चाको विषय बनेको छ। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौ। भट्ट आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको छ। अनुसन्धान सुस्त छ। 90 दिन थुनामा राख्ने प्रावधान प्रयोग हुँदैछ। दीपक भट्ट जो निकै ठूलो नेपालको बिचौलिया हुन् उनी देशका प्रधानमन्त्री मन्त्री हुँदै विभिन्न निकायहरूलाई चाहिँ प्रभावित पार्न सक्थे। उनै बिचौलिया आज प्रहरीको हिरासतमा छन्, प्रहरीको खोरमा छन्। तर उनी आबद्ध कम्पनीद्वारा विवरण बुझाउन अटेर भएको कुरा यतिखेर बाहिरिएको छ र यसमा अब कसरी अनुसन्धान हुन्छ उनी फन्दामा त परे तर सत्य तथ्य बाहिर आउँछ कि आउँदैन आजको बहसको विशेष। आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। प्रधानमन्त्री नरेन्द्र शाह नेतृत्वको सरकारद्वारा गठित संविधान संशोधन बहस पत्र निर्माण कार्यदल 2082 सरकारवालाहरूसँग खेलकुद तीव्र बनाए पनि मुख्य राजनीतिक मुद्दाहरूमा दलहरू बीच गहिरो वैचारिक व्यवधिकरण देखिएको छ। शासकीय स्वरूप संसदीय प्रत्यक्ष निर्वाचित राज्यको चरित्र गणतन्त्र कि राजस्वस्था संहिताको निरन्तरता केवल खारेजी निर्वाचन प्रणाली विश्वयुक्ति पूर्ण समानुपातिक धर्मनिरपेक्षता जस्ता आधारभूत विषयमा नेपाली कंग्रेस नेकपा एमाले नेकपा राजपा र राप्रपा लगायत दलहरू आफ्नो अडानमा विभाजित भएका छन्। आदरणीय श्रोता, तपाईँलाई जानकारी गराउँदै गर्दाखेरि यतिखेर मेडिकल व्यवसाय दुर्गा प्रसाई पक्राउ पर्नु भएको छ। दुर्गा प्रसाईसँग हामीले बहस गरेका थियौं, चर्चा गरेका थियौं। केही दिन नेपाली बहसमा पनि दुर्गा प्रसाईलाई अहिले प्रहरीले पक्राउ गरेको छ। हिजो बिरगंजबाट दुर्गा प्रसाईले किन पक्राउ परे आज हामी छलफल गर्न चाहन्छौ। जुनसुकै सरकार आए पनि दुर्गा प्रसाई पक्राउ नपरेको रेकर्ड छैन। हिजोदेखि उनी पक्राउ पर्दै आएका छन्। फेरि उनी हिजो साँझ बिरगंजबाट पक्राउ परेका छन्। दुर्गा प्रसाई किन पक्राउ परे यसको कारण खोलिएको छैन। तर उनले भनेका छन् आफूलाई पक्राउ पर्नुको कारणबारे आफूलाई जानकारी हुनुपर्दछ, जानकारी चाहिन्छ। उनका समर्थकहरूले हिजो नाराबाजी पनि गरेका छन् बिरगंजमा। दुर्गा प्रसाई प्रसाई पक्राउ परिसके पछाडि आज यसो त कायम मुकायम प्रधान न्यायाधीशको आदेश सर्वोच्च प्रशासनद्वारा अवज्ञा भइसकेपछि यसमा पनि निकै पेचिलो बहस सृजना भएको छ। अब के हुन्छ? न्यायालयलाई किन यति धेरै विवादमा तान्न खोजियो? न्यायालयलाई किन यति धेरै चङ्गोलमा पार्न खोजियो? यतिखेर सर्वोच्चमा सानो बक्सिङ शुरू भएको छ। त्यसैले कुरा शुरू भएको छ न्यायपालिका कार्यपालिका बीच। अहिलेको अवस्थामा तपाईँलाई थाहा छ व्यवस्थापिकामा पनि न्यायपालिका विरूद्धका आरोपहरू व्यापक रूपमा उठेका छन्। सत्तासीन दल राष्ट्रिय स्वतन्त्र पार्टीले न्यायपालिकाको विरूद्धमा आफ्नो आवाजहरू दिइरहेको छ भन्ने खालको पनि बहस चर्चा पाएका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्छौं। छोटो विषयमा छ, विषयपछि उपस्थित हुनेछौं।
1: नेपाली मन

Stand on his own and 50 k fast.

0: Sopna, tu account open, active it on the carobar, the feeling under. Easy last easy, but now they have a deep. Global smart plus, like Kupas Mabaji.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: राष्ट्रिय वाणिज्य बैंकको अत्यन्तै जरूरी सूचना। सावधान, बैंक वा डिजिटल वालेटको कर्मचारी भन्दै कसैले फोन गरेर तपाईँको पिन वा पासवर्ड माग्यमा नदिनुहोस्। बैंकले कहिले पनि फोनबाट व्यक्तिगत विवरण माग्दैन। सचेत रहनुहोस्। राष्ट्रिय वाणिज्य बैंक तपाईँको आफ्नै बैंक, आफ्नो भनेको आफ्नै हुन्छ।

0: पार्टीभित्रका आन्तरिक विवादहरू समूहहरू विभिन्न किसिमबाट पार्टीभित्र प्रतिस्पर्धाहरू यो त एउटा विभिन्न व्यवस्थाको एउटा सुन्दर पहिचान पनि हो। तर पार्टीको विधान भन्दा मुलुकमा म संविधानै मान्दिनँ भन्ने भने त अब यो त डेमोक्रेसीको इतिहास हो। अब पार्टीको विधान भन्दा म माथि छु भनेर यदि त्यो मनोवैज्ञानिक ढङ्गबाट अगाडि बढ्यो भने त सङ्गठन कमजोर हुन्छ। मलाई के लाग्छ भने यो हिजोको दिनमा पनि सामान्य सर्वोच्च अदालतले एउटा निर्णय गर्यो, नेपाली कांग्रेसले प्रधानमन्त्री प्राप्त गरेको संविधानलाई व्याख्या गर्यो, अहिले फेरि सामान्य सर्वोच्च अदालतले नेपाली कांग्रेसको विधानलाई व्याख्या गर्यो र व्याख्या गर्ने बित्तिकै मलाई के लाग्छ भने उनीहरूले संविधान भन्दा माथि त पार्टीको कुनै पनि व्यक्ति हुँदैन। त्यो भएर हिजोको समयमा सामान्य सर्वोच्च अदालतको निर्णय नआएसम्म धेरै नेताहरू भोलि कार्यकर्ताहरू पर्खेर बस्नुभएको जता हामी रूख हुन्छ, जता चार चार घन्टा हुन्छ, उता हामी संगठनमा हामी जान्छौँ भनेर पर्खेको अवस्था पनि थुप्रै त्यो हामी मान्दैनौँ विशेष अधिवेशन भन्ने थिएन। तर अदालतले यो पर्खेर चाहिँ अदालतको छिटो निर्णय भइदिनुहुन्थ्यो भने तपाईँहरूले नै मिडियाबाट नेताहरूको भनाइहरू प्रकाशन प्रसारण गर्नुभएकै थियो। र अहिले यो कहाँ चोड्न खोज्यो भने पृष्ठभूमिमा त यही पृष्ठभूमि आएर अहिले अब पार्टीभित्र पार्टीको संगठन कमजोर गराउने होइन नेपाली कांग्रेसको संगठनभित्र एउटा मनोवैज्ञानिक धनीबाट विभाजन हुने भेलाहरू गर्ने कार्यक्रम गर्ने नेताहरू जाने त्यो एउटा राम्रो सम्मानित एउटा प्रक्रिया पनि हो, पद्धति पनि हो। तर नेपाली कांग्रेसको संगठनको नाममा कार्यक्रमहरू हुँदै जाँदाखेरि फेरि कार्यकर्ता नेताहरूको मनोवैज्ञानिक विभाजन ल्याउने गरी संगठनलाई नै अब हामी एकदमसित विभाजनतिर लिएर जान्छौ भन्ने कुरामा पनि लाग्छ। यो कार्यकर्ताहरू नेताहरू नै यसमा सजग हुनुपर्ने जरुरी छ, किनभने पार्टीभित्र हामी एउटा पद्धतिबाट गएछौँ, एउटा सचिव सदस्यता छ, महाधिवेशन छ, अब केन्द्रीय समिति निर्माण हुन्छ, वडाको निर्माण हुन्छ, र त्यसपछि अरू चाहिँ नेताको मात्र दायित्व जोडिन्न, एउटा सक्रिय सदस्यको पनि जोडिँदैन। यसमा त लोकतन्त्र विश्वास गर्ने, कांग्रेसलाई विश्वास गर्ने, कांग्रेसको निवास इतिहासलाई विश्वास गर्ने लोकतन्त्रवादीहरूको समेत यसमा मनोभावलाई जोडेको छ। त्यो सङ्गठनलाई विभाजन हुने किसिमको अभिव्यक्तिहरू दिने वा भनौँ नेपाली कांग्रेसको फोरमहरूमा त्यस्ता अभिव्यक्तिहरू दिने भनेको यो चाहिँ के हो भने पार्टीलाई कमजोर गराउने अभिव्यक्ति हो। त्यही नेता सचिव सदस्यहरू र आम जो लोकतन्त्रमा कांग्रेस पार्टीमा विश्वास गर्ने अनि समुदायहरूबाट होइन त्यस्ता कुराहरूलाई चाहिँ एउटा कुटको छुटको सभामा लिएर जाने लाग्छ। त्यो भिडालेमा चाहिँ नेपालमा त्यस्तो दिँदैन, अनुमति दिँदैन। त्यो विशिष्ट किसिमको भन्दा पनि पार्टीलाई अब कसरी अब हामी असोज महाधिवेशन गर्नुपर्ने हुन्छ र त्यो महाधिवेशनमा सबैमा सक्रिय सदस्यहरू भाग लिन पाउने एउटा सोच छ। अवसर प्राप्त हुनुपर्छ तर नयाँ प्राथमिकताहरू पनि आइसकेको छ, दिल्ली पुस्ताहरू पनि आइसकेको छ, जनलोकतन्त्रलाई विश्वास गरेर एकदम नजिकबाट नियामेर बसेको छ।
1: अब अलिक एउटा के छ भने जस्तै नमिल्नुको कारण भनेको सदस्यता नवीकरणको कुराहरूदेखि लिएर चाहिँ जुनै सदस्यताहरू छँदैछन् त्यसमा नम्बरहरू छन् नवीकरण भएकै छन् त्यसलाई डिजिटलाइजेसन पनि गरिएकै छ। अब किन चाहिँ फेरि सक्रिय सदस्यता नवीकरण भनेर चाहिँ किन गरे होला वा समाजको उपस्थितिमा चाहिँ किन चाहिँ हामीले बाइपास गर्न खोजे होला भन्ने कुराको मात्र त विवाद रहेछ नि त। खासमा धेरै ठुलो विवाद त रहेछ नि त होइन, सदस्यता नवीकरण विवाद रहेछ
0: सक्रिय सदस्यताको नवीकरण गरिसक्नुभएका सबै नेताहरू सबै सक्रिय सदस्यज्यूहरू आउने अधिवेशनमा भाग लिन पाउनुहुन्छ। नवीकरण गर्दिन नवीकरणमा जाँदिन भन्नुको अर्थ के हो, नवीकरण भइसकेका साथीहरूलाई के अरे हामीले डिजिटल मेम्बरसिप मात्रै बनाएर खोजेको हो, डिजिटल मेम्बरसिप बनाएर संगठन मजबुत हुन्छ। अहिलेको एकाइस शताब्दीको नेपाली कांग्रेसलाई रूपान्तरण गर्न जरुरी छ। हरेक एउटा सक्रिय सदस्यको अस्तित्वलाई केन्द्रीय नेताले केन्द्रीय कार्यालयले सम्मान गर्नको लागि सम्बन्धित कार्यक्रम सजिलो छ। हरेकको लागि प्रचार प्रसारको अभियानहरूमा हरेक स्थानीय निर्वाचनमा अरू निर्वाचनमा पार्टी र एउटा सक्रिय सदस्यको बीचको सम्बन्धलाई यही डिजिटल मेम्बरसिपले जोडिएको छ। र तपाईँले भन्नुभएको एउटा कुरामा सुनिश्चित के गर्छ भने हरेक सक्रिय सदस्य जाने हिजो दिनमा नवीकरण गर्नुभएको छ उहाँहरू अरूको अधिवेशनमा भाग लिनबाट वञ्चित हुनुहुन्न, किनभने केन्द्रीय कार्यक्रम पनि एउटा नयाँ किसिमबाट एउटा आफ्नो कार्यक्रमहरू अगाडि लिइरहेको छ। हरेक सक्रिय सदस्यलाई हामीले अब हाम्रो डिजिटल मेम्बरसिपको लागि हामी आफै सम्पर्क गर्छौँ, केन्द्रीय कार्यक्रम पनि सम्पर्क गर्छ, कुनै पनि नवीकरण गर्नुभएका सक्रिय सदस्यहरूलाई कुनै पनि दुःख हुँदैन, त्यसलाई पार्टीले आफैले सम्पर्क गर्छ, सम्पर्क गर्न पाउने त छन्, एउटा एउटा दायित्व पनि हो नि पार्टीको। त्यसकारण तपाईँले जुन भनिराख्नु भएको छ कि भोलिको लागि नवीकरणहरूले भाग लिन पाउँदैनन् कि त्यो कुरामा नेपाली कांग्रेसले हरेक सक्रिय सदस्यसँग सम्पर्क र सम्बन्ध कायम गर्छ र त्यसको माध्यमबाट हामीले डिजिटल मेम्बरसिपलाई अत्यन्तै सरल गराएर हामी डिजिटल मेम्बरसिपको अहिले कार्डहरू वितरण गर्नेछौँ। अन्त मलाई यसलाई महाधिवेशनको विषयवस्तु महाधिवेशनमा भाग लिन नपाउने र निश्चितको राजनीति गरे पार्टीले भन्ने कुरा छ, हामी सुनिश्चितको राजनीति गरेका छैनौँ, सत्ता पनि भेदभाव गरेका छैनौँ। हरेक सक्रिय सदस्यसँग अब नेपाली कांग्रेस जोडिने छ र जोडेर आफैले उहाँहरूसँग सम्पर्क गर्दैछ, यदि कसैले सम्पर्क गरेन दिएन भनेन आएन कल आउन सोल आएन भने मात्रै गुनासोको कुरा त्यो सुनिश्चितको राजनीति पनि हुँदैन, कसैले राजनीति भाग लिन नपाउने भन्ने परिस्थितिको सृजना हुँदैन। त्यो राम्रो बनाउनु जाइन्छ अहिलेको केन्द्रीय कार्यक्रम के के हो तर यसलाई त्यो महाधिवेशनमा भाग लिन नदिने, हामी त अनि समयहरू युवाहरूलाई अहिले नयाँ सदस्यता दिएर नेपाली कांग्रेसको संगठनमा पनि चढाउँदैछौँ। समस्या पनि भनेको आरोप हाम्रो कामबाट
1: सभापतिज्यू अब तपाईँहरूको चाहिँ आफ्नै बढ्दै प्रतिवाद छ होइन, यहाँहरूलाई राम्रोसँग थाहा छ अहिले न्यायालयमा चाहिँ वरियता क्रम भङ्ग भएको छ, क्रम भङ्गता भएको छ। पहिलो नम्बरमा रहनुभएका सपना प्रधान मल्ल, दोस्रोका चाहिँ कुमार रेग्मी, तेस्रोका हरि फुयाललाई छोडेर चौथो नम्बरमा रहनुभएका डाक्टर मनोज कुमार शर्मा संवैधानिक परिषदबाट सिफारिस हुनुभएको छ, अध्यादेशबाट तीनजनाले निर्णय गर्न पाउने गरी संवैधानिक परिषदको अध्यादेशलाई चाहिँ राष्ट्रपतिले दोस्रो पटक जारी गरेर पठाउनु भयो होइन। अब सरकारले एकपल्ट फेरि महिला प्रधान न्यायाधीश यो मुलुकले पाउने अवस्था पनि थियो, हुन त अब हिजो पूर्व प्रधानमन्त्री एवं पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीजीले पनि यसमा निकै ठूलो आपत्ति जनाउनु भएको विषय छ। अब न्यायालयमा कार्यपालिका बीचको कोइला हिजो त व्यवस्थापिकामा पनि देखियो, राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसदजीहरूले पनि न्यायपालिका र विशेष गरी कायमुकाम प्रधान न्यायाधीशका विरूद्धमा पनि आवाजहरू उठाउनु भयो। अब हामी कहाँ जाँदैछौ, यो कतातिर जाँदैछौ, न्यायपालिकालाई के गर्न खोजिँदैछ, तपाईँको ध्यान छैन यतातिर
0: यस्तै हामीले हिजोको समयमा पनि सदनलाई छलेर सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेशबाट मुलुकको शासन चलाउने जुन पद्धति छ यो गलत छ भनेर हिजोदेखि पनि निरन्तर यो विषयमा आवाज उठाइराखेका छौँ। यतै अनुसार अहिलेको सरकारले सदनको अधिवेशनलाई स्थगित गरेर अध्यादेश लिएर आएर यो सम्पूर्ण जति पनि अहिले गतिविधिहरू भइराखेको छ यसको कारण चाहिँ अहिलेको सरकारले त्यसको माध्यमबाट हाम्रो संविधान परिषदले जुन किसिमबाट कार्यपालिका न्यायपालिका स्थापिताको जुन त्यहाँ उपस्थिति छ विपक्षीदलको उपस्थिति छ यसले कुनै पनि नीतिको सिफारिसलाई निष्पक्ष बनाउनेछ निष्पक्ष बनाउँछ भनेर त्यो जुन संविधान परिषदले सम्बन्ध छ त्यसलाई संविधानका हामीले विश्वास गरेका थियौँ। तर अध्यादेश मार्फतबाट संविधानकै अङ्गहरूलाई परिमार्जन गर्ने विभाजित गराउने अध्यादेशको माध्यमबाट कामहरू कराउने प्रतिशत विभाजित बनाउने त्यसको परिणाम अहिले देखा परेको छ पहिलो कुरा। दोस्रो कुरा जुन किसिमबाट अहिले न्यायपालिकाभित्र एउटा अभ्यास परम्परा छ त्यहाँ विभिन्न किसिमका निवेदनहरू जाने जनफिटहरू हुने फेरि अर्को दिन निवेदन दर्ता गर्ने त्यस्ता परम्परा प्रक्रिया अभ्यासहरू छन् निरन्तर चलिआएका परम्पराहरू हुन् र त्यसलाई चाहिँ निरन्तर दिनुपर्छ। यदि निरन्तर दिएन भने फेरि दण्डित सुविधा हुन्छ त्यसको पनि एउटा देखा परेको छ। देखो तिसको कुरा संविधानले कुनै पनि न्यायपालिकाभित्र कार्य सम्पादनहरू हुँदै गर्दाखेरि कोही न्यायाधीशको कर्तव्य पालना गर्दाखेरि त्यस्ता विषयमा कुनै पनि मुद्दाको विषयहरू विचार विचाराधीन मुद्दाको विषयलाई संसदभित्र चाहिँ त्यसलाई बहस विषय बनाइएको छैन भनेर संविधानमा लेखेको छ। त्यही अब संविधानलाई मानेर अहिलेको रुलिङ पार्टी सत्तामा पनि गएको कदममा पनि गएको मूलकार सरकार बनाएको छ त्यो समुचित छ। तर संविधानले लेखेको कुरालाई त पालना गर्नुपर्ने हामीले देख्यौँ। यदि संसदमा न्याय सम्पादनका सिलसिलामा भइरहेको कामका विषयहरू सम्मानित न्यायाधीशहरूको नामै उच्चारण गरेर बासको चन्द्रबिन्दु बनाएका कुराहरू यदि के भने संविधानले जुन परिकल्पना गरेको छ त्योभन्दा बाहिर भयो मृत्युभन्दा बाहिर गएर एउटा संसद र न्यायपालिकाको बिचको द्वन्द्वको सिरिजबाट आफै विभिन्न पार्टीको जाने संसदीयहरू रोजाएको रहेको छ। मलाई के लाग्छ भने यो एउटा तपाईँले भन्नुभयो नि यो एउटा न्यायपालिकाले संविधानको संरक्षकको व्यवस्थापिकाले सरकारलाई नियन्त्रण गर्ने हो न्यायपालिकालाई नियन्त्रण गर्नु त हाम्रो संविधानको व्यवस्था दिएको पनि छैन होइन। किनभने अहिले जुन अभ्यासहरू देखा परेको छ यो अभ्यास लेखेको थियो भने हामीले जुन प्राप्त गरेको संविधान
1: पूर्वार्थ सुरु भयो। अर्को कुरा पनि छ नि त जस्तो संविधान संशोधन होइन किता कार्की मेलमिलाप यसमा पनि त राष्ट्रिय स्वतन्त्र पार्टीले जुन अथवा सरकारले चाहिँ एउटा कार्यक्रम गठन गरेको छ यसमा आफ्ना आफ्ना मत विभाजनहरू पनि छन् होइन दलहरूका आफ्ना आफ्ना वैचारिक ध्रुवीकरण देखिएका छन् शासकीय स्वरूप संसदीय कि प्रत्यक्ष निर्वाचित राज्यको चरित्र गणतन्त्र कि राजसत्ता संघीयताको निरन्तरता कि खारेजी निर्वाचन प्रणाली विस्तृत कि पूर्ण समानुपातिक धर्मनिरपेक्ष सेवा जस्ता आधारभूत विषयमा होइन नेपाली कंग्रेस एमाले नेकपा राजसपा राप्रपा लगायतका दलहरूका आफ्ना आफ्ना अधारहरू पनि छन्। यतापट्टि पनि त खासै ध्यान छैन नि त होइन यतापट्टि पनि त बहस छैन नि त अहिले
0: संशोधन गर्ने भन्ने कुरा त अब आवश्यकताको सिद्धान्त अनुसार समय समयमा संविधान संशोधन गरेर पनि लोकतान्त्रिक पद्धतिलाई अगाडि बढाउन सकिन्छ एउटा कुरा। दोस्रो कुरा संविधान संशोधन हिजो पनि कांग्रेसले सरकारमा जाँदा पहिले बुझाउने हामी संविधान संशोधन गर्छौँ खुल्छौँ भनेर सन्देशको कुरा हो। तर संविधान भित्रका अन्तर्वस्तुमा हामी सम्बोधनहरू गर्न संशोधनहरू गर्न सकिन्छ। एउटा संविधान संशोधन भनेको एउटा प्रक्रिया अन्तर्गत चाहिँ कुरा अभ्यास हो। तर पनि मलाई लाग्छ भने हाम्रो पार्टीबाट पनि एउटा दृष्टिकोणहरू बनाउँदैछौँ जुन कार्यदलहरू नेपाल सरकारमा रहेको रुलिङ पार्टीले एउटा कार्यदल बनाएको भएछ। यो संविधान संशोधन गर्ने विषय चाहिँ रुलिङ पार्टीको विषय चाहिँ होइन। रुलिङ पार्टी बहुमतको आधारमा सरकार बनाउनुपर्छ सुशासनको पक्षमा भन्नु पर्नुपर्छ संविधान मानेर शासन प्रणालीको न्यूनतम संशोधन सरकारको विषयमा गम्भीर हुनुपर्छ। सरकारको बहुमत प्राप्त एउटा रुलिङ पार्टीले सरकार बनाएको छ सफलतापूर्वक जनसरकारका विषयवस्तुहरू होइन गरिबीको रूपले खेलिरहेका व्यक्तिहरूको कुराहरू बिहारका कुराहरू संविधानका कुराहरूलाई सम्मान गर्दछ जसलाई त्यो सरकारको काम के हो। तर जुन संविधान संशोधनको संशोधनको प्रक्रिया मात्रै नेपाल सरकारले जान्छ तर संविधान संशोधनको जुन किसिमबाट अहिले संरक्षण बनाएको छ त्यो संरक्षणको विश्वसनीयता कोही कारण भएको छैन। र यो संरचनालाई के बनाउनु पर्छ संविधान संशोधनको ती सबैको आत्मा चाहिँ होस् त्यो संशोधन गर्ने संरचनाले काम शुरू गरेको हुन्छ सबैको आत्मा पेल्नु पर्यो चौचोटी चालमा भएका दलहरूको पनि आत्मा पेल्नु पर्यो आम नागरिकको पनि आत्मा पेल्नु पर्यो विज्ञहरूलाई पनि सम्मानित गर्नु पर्यो निजी पुस्ताहरू पनि यो संविधानलाई सक्ति अगाडि बढाउने भन्ने कुरामा चाहिँ छलफलहरू चलाउनु पर्यो तरि यो रुलिङ पार्टीले आफैले संविधान संशोधनका जुन मुद्दाहरू अगाडि सारेर कार्यक्रम गराएको छ यो गलत अभ्यास प्रारम्भ भयो पहिलो कुरा हो यो संविधानका मूलभूत आधारभूत प्रणालीभित्र गरिबी संशोधनका कुराहरू अगाडि बढाउनु पर्छ जस्तो यो संविधान स्पष्ट रूपबाट जनता सार्वम भनेको छ भने जनता सार्वम भने जनतालाई सबभन्दा पहिला जनतालाई अहिले भएको यो संविधान अन्तर्गतका रहेका विषयवस्तुहरूलाई कसरी संशोधन गर्ने र सहजीकरण गर्ने भन्ने मात्रै अधिकार दिएको छ यो संविधानलाई पूर्ण रूपबाट परिवर्तन गर्ने भन्ने अधिकार कसैलाई पनि छैन किनभने यसो सर्वम जनताले दिएको जनादेश अनुसार आठ वर्ष लगाएर संविधान सभाले जनताका प्रतिनिधिले बनाएको यो संविधान सभा हो एकदम चौचीहरू यसभित्र संसदीय प्रणाली लेखेको छ त्यो मूल आधार हाम्रो संहिता लेखेको छ त्यो मूल आधार हाम्रो निर्वाचन प्रणाली सभामा समावेश हुनुपर्छ त्यो मूल आधार हो तिन गाउँको सरकारलाई पुरै अधिकार छ भन्दाखेरि एक अर्का र एघारलाई पनि नयाँ गरी तिनका सरकारले आफ्नो कामहरू गराउँदै गर्दाखेरि यो संविधानभित्र कुनै पनि संशोधन गर्नुपर्छ राईको लागि आवास सूचीहरूमा संशोधन गर्नुपर्छ हत्याभास गर्ने सक्यो संसदीय प्रणालीभित्र देखा परेका अप्ठ्याराहरूलाई सहजीकरण गर्नको लागि कुनै व्यवस्थाहरू चाहिँ क्या छलफल गर्न सकिन्छ यसलाई चाहिँ यो संविधानभित्रका अन्तर्मूलित विषयवस्तु भित्र बसेर मात्रै संविधान संशोधनका कुराहरू अगाडि बढाउन सकिन्छ आयोगहरू धेरै छ त्यसलाई कसरी कम गराउन सकिन्छ भन्नेतिर गृहमन्त्री गरिन्छ भने त्यो संख्या घटाउ पहिलो कुराहरू कुनै गरौँ तपाईँको सांसदहरूको धेरै संख्या पाउँदैलाई कसरी घटाउन सकिन्छ भन्ने कुराहरूतिर छलफल गराउन सकिन्छ तर अहिलेचोटि के भन्दाखेरि अहिले जुन किसिमबाट कार्यदल बनेको छ त्यो कार्यदलमाथिको विश्वसनीयता आधिकारिकता सबैलाई समेट्न सक्ने ती चर्चा देखेर यो एउटा रुलिङ पार्टी सरकार बनाउने जनताको सरकारको विषयहरूमा बढी केन्द्रित हुनुपर्ने सरकारले रुलिङ पार्टीले चाहिँ काम गर्नुपर्ने दायित्व हो तर के देखियो संविधान संशोधनका नयाँ मुद्दाहरू यो संविधानमा लेखेको भन्दा पनि बाहिरका मुद्दाहरू लिएर आएर अनि संविधान संशोधनको नाममा यो अहिले वर्तमान संविधानलाई चाहिँ जुन किसिमबाट भनौँ पूर्ण रूपबाट परिवर्तन गर्ने जुन मनोवैज्ञानिक देखिराखेको छ त्यसबाट के भने हाम्रो के मान्यता हो नेपालीकाहरूले अहिले भएको प्रणाली आफैमा नराम्रो होइन हिजोको समयमा गठबन्धनको सरकार आउँदै गर्दाखेरि जुन किसिमबाट सरकार फेरिबदलहरूको अभ्यास अगाडि बढ्थ्यो अब एउटा पार्टीले बहुमत प्राप्त गरेर सरकार बनाएको छ अहिले आपत्ति छैन तर यो सरकारले जन सरकारको विषयवस्तुभित्र बसेर काम गर्नु पर्यो कसैलाई
1: झन्डै पौने लाख भन्दा बढी नेपालीहरू विदेशी रोजगारमा जानुभएछ क्या उपसभापतिज्यू अब यो घर घरमा रोजगारी होइन तपाईँहरूको पनि हिजोको नारा हो अब आज पनि घर घरमा रोजगारी हो अहिले त घर घरमा पासपोर्ट पनि पुगिरहेछ स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्नुपर्छ नागरिकलाई रोक्नुपर्छ भन्ने एउटा सबै सरकारको चाहिँ एउटा मेन होइन त्यो मोटो हुन्छ तर चाहिँ हेर्नुहोस् त वैशाखमा मात्र पौने लाखमा नागरिकहरू विदेशको जानुपर्ने बाध्यता छ क्या देशको आज
0: अनि यसको कारण चाहिँ अहिलेको नेपाल सरकारमा थियो वास्तवमा अहिले कुरो पनि पार्टीलाई धेरै ठुलो अहिले हामीले चुनावमा हामी देख्यौँ बहुमतभन्दा पनि बढी मत पाएर सत्तामा गएको अवस्था छ तर सत्तामा जाँदै गर्दाखेरि यो जनताले मतबाट आफ्नो आशा अपेक्षाहरू पनि गरेर मतहरू हालेको होला शपथमा लेखेर कुरालाई बजाएर हेर्नुपर्ने अवस्था छ एउटै पार्टीको सरकार बनिसकेपछि त एउटै पार्टीको सरकारले जुन किसिमबाट आफ्नो घोषणापत्रमा लेखेका विषयवस्तुहरू यो सबै पार्टीले आफ्नो घोषणापत्रमा लेखेको हो तर अहिलेको चाहिँ सरकार त बहुमत एजेन्सीहरूको लगभगको सरकारले कम्ती त्यसको अनुभूति दिने किसिमबाट बजेट अधिवेशन प्रारम्भ भइसक्यो त्यसको अनुभूति दिने किसिमबाट मुलुकको अर्थतन्त्रलाई अगाडि बढाउनु पर्थ्यो त्यो तपाईँले भनिहाल्नु भयो अहिले पनि के रहेछ भन्दाखेरि निजी क्षेत्रहरूलाई व्यवसायिक गर्ने होइन डर भए त्रास गर्दा खडा गरिदिने जहाँबाट सबभन्दा बढी राजस्व आउँछ त्यही क्षेत्रलाई चाहिँ रोजगारीको सृजना बढी हुन्छ त्यही क्षेत्रमा अहिले भयो त्रास सेवा पाउँ सृजना नगरेको हामी देखिराखेका छौँ। भूकम्पहरूबाट तामिल संविधानभन्दा बाहिर गएर प्रास्त वातावरण सृजना भएको छ भने कहाँबाट यो मुलुकमा अर्थतन्त्र पहिरो हुन्छ र रोजगारीको सृजना हुन्छ, वातावरण सृजना हुन्छ। फेरि मौरी क्षेत्र दुई जस्तैले भर्खरै बजेट अधिवेशनको प्रारम्भमा रहेको यो सरकारले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउनको लागि जुन किसिमको आर्थिक वातावरणको रोजगारी मैत्री वातावरणको तय गर्नुपर्थ्यो त्यो कतिपय गाउँको हामी देखिराखेका छैनौँ। त्यसैको परिणामस्वरूप आज चाहिँ घर घरमै हामी पासपोर्ट दिन्छौँ, विदेशमै हामी पासपोर्टलाई रिन्यू गराइदिन्छौँ भन्ने किसिमको जुन सरकारको उद्देश्य हो यसलाई युवाहरूलाई देशभित्रै राखेर रोजगारी दिने बाहिर गएका युवाहरूलाई छुट्टा लिएर आउने भन्ने कुराहरू त अहिले भर्खरै खुम्बासीहरूलाई जुन ढङ्गबाट एउटा खानालाई बसवाला मात्रै चाहिँ एउटा व्यक्ति अहिलेको पुस्ताले खाना बसवाला मात्रै अर्थतन्त्रको मूल मेरुदण्ड खाएको हुन्छ र रोजगारीको सृजना गरिदिनु पर्यो नि। त्यो ढङ्गबाट अब अन्य ढङ्गबाट जुन किसिमको सुकुम्बासीहरूलाई लिएर गएर क्षेत्रमा लिएर गएर खानालाई चाहिँ हामीले दिएको छ शरणार्थीहरू राख्यो कुनै पनि हुँदैन कुनै पनि किसिमको व्यक्तिहरूलाई रिसो छ भनेर तर जुन किसिमबाट रोजगारीबाट मुक्ति गराएको छ रोजगारीबाट अवर गराएर राखेको छ त्यसलाई एकचोटि चिन्त गर्नु यो सरकार रोजगारीतिरलाई आर्थिक सुदृढीकरणतिर संविधान चिन्छ भन्ने कुरा
2: नानीदेखि लागेको बानी मेरो पनि

0: आवश्यक भएको रजम्ब गरा समयसँग हुँदै गयो अझ पनि थरी थरी चिन्ता आयो जिन्दगी नहो सधैँ किन गिलास हुन्थ्यो तर पनि मन दुःख हुन्थ्यो किनकि मेरो ढाका थियो रबेल भन्नु मेरो बाबादेखि मेरो छोरी छ सबैलाई सरेको छ मेरो जस्तै बानी
1: तपाईँको नगर ब्याङ्कमा खाता छ कि छैन त
2: कहिले होइन

नयाँ वर्षको अवसरमा सेमसङका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक अनलोड वासिङ मसिनमा 6 केजी एरियल सेमी अटोमेटिकमा 1 केजी एरियल एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ सहज इएमआईमा खरिद गर्न सकिन्छ।

0: चार वर्षको अवसरमा भोकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा सेयरसम गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर नागरिकता मात्र भए पुग्छ। समझ EMI मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडिया कार्बेट नहोम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सरसफ्ट किट र बफरमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।
2: हेलो विश्वमा बडो बहस, नेपाली बहस, नेपाली बहसका साथमा
3: बीसमा कानून समिति सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद समक्ष बास्कोडा हुनुहुन्छ। बास्कोडाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार। हिजोको संसदमा न्यायालयमाथिका धेरै प्रश्नहरू उठे, होइन? तपाईँले राम्रोसँग थाहा छ, यहाँले भन्नुभयो कार्यक्रम प्रधान न्यायाधीश सपना प्रधान मल्लले रिट निवेदकलाई डेलिगेसन बोलाएर दर्पित भएका रिट दर्ता गर्नु निर्देशन दिनुभयो, राजनीति गर्नुभयो, न्यायाधीशको कोर्ट खोलेर आउनु चुनौती लिन चाहन्छु। राजनीति गर्न आउनुभयो सपना प्रधान मल्लजीले।
4: होइन, हिजोको तपाईँले घटनाक्रम हेर्नुभयो भने के भएको भन्दाखेरि, अब उहाँ कानुन न्यायाधीशको रूपमा, प्रधान न्यायाधीशको रूपमा हुनुहुन्छ र उहाँले जुन आदेश गर्नुभएको छ त्यो आदेश चाहिँ बेन्चबाट होइन, होइन, उहाँले आफ्नो च्याम्बरबाट आदेश गर्नुभएको छ। यो चाहिँ न्याय सम्पादनमा उहाँको जिम्मेवारीमा पर्ने काम भन्दा र कानुन मान्ने सिद्धान्त भन्दा बाहिर गएर गर्नुभएको छ। त्यो आफ्नो च्याम्बरबाट सबै गीतहरू दर्ता गर्नु भनेर उहाँले च्याम्बरबाट आदेश गर्नु चाहिँ न्याय सम्पादनको प्रमुख जिम्मेवारी होइन र त्यसरी आफ्नो च्याम्बरबाट बेन्चबाट हुन्छ आदेश गर्ने त कसैले पनि च्याम्बरबाट आदेश गर्ने त छुट छैन। त्यो चाहे प्रधान न्यायाधीशलाई होस् या अरू कसैलाई होस् र फेरि कस्तो विषय हो भन्नुहुन्छ भनेदेखि उहाँ आफै पनि अब सिफारिसमा पर्नु भएको तर नहुनु भएको अवस्थामा त्यसरी थाहै यो कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषयहरू थिए र कति हदसम्म न्यायालयमा प्रश्न उठाउन पाइन्छ या पाइँदैन भन्ने विषयमा हामी जानकार पनि छौँ, होइन? सो हामीले गर्न खोजेको चाहिँ के कति मात्र हो भन्दाखेरि विचाराधीन कुनै पनि मुद्दामा धारा 105 बन्द छुट छैन त्यो चाहे प्रधान न्यायाधीशलाई होस् या अरू कसैलाई होस् र फेरि कस्तो विषय हो भन्नुहुन्छ भनेदेखि उहाँ आफै पनि अब सिफारिसमा पर्नु भएको तर

0: होइन तपाईँलाई राम्रोसँग थाहा छ नि त होइन जुन संविधानिक रूपमा वर्जित विषय पनि मानिन्छ संविधान विपरीत धारणा राख्दाखेरि अब सभामुखले पनि तत्काल रोक्नुपर्ने अवस्था हो तर हिजो सभामुखले चाहिँ रोक्नु भएन तर श्रम शक्ति पार्टीका चाहिँ सांसदहरूले कुनै कार्ड बोक्दाखेरि उहाँहरूलाई चाहिँ बरु सबक सिकाउनु भयो भन्ने खालको आलोचना भइरहेछ कि राष्ट्रपति जी अनि
1: तपाईँले संसदभित्र के गर्ने के नगर्ने भन्ने हामीले त्यही लिएको थियो र संसद मन्त्रीहरू मण्डला त होइन नि त त्यो कार्ड बोकेर आउने ठाउँ संसद भवन होइन त्यहाँ बहस गर्ने ठाउँ हो र बहस गर्नलाई विषयहरू छन् र त्यसो गरेर सभामुखीलाई पनि हामीले नोच्नु हुँदैन किनभने संविधानको धारा 105 पढ्नु भएको छैन भने त्यो राम्ररी पढ्नुमा पनि अनुरोध गर्छु तर जुन मुद्दामा छलफल गर्न या त के अरे त्यो विषयमा चाहिँ विषय उठान गर्न पाउँदैन भन्ने कुरा हो र मैले हिजो कुनै पनि विचाराधीन मुद्दामा उठाएको होइन प्रधान काम प्रधानमा मैले र मान्यहरूको हाम्रो जुन सांसद हामीले उठाएको विषय कति मात्र हो भन्दाखेरि न्यायिक सम्पादन गर्न या न्यायिक सम्पादन गर्ने व्यक्तिले च्याम्बरबाट झन् न्यायिक सम्पादन गर्ने हो या बेन्चबाट गर्ने हो भन्ने विषयमा चाहिँ उदाहरण गर्न खोजेको हो र हामीले कहाँ न्यायिक आदेश दिनुभएको थियो न्यायिक आदेश च्याम्बरबाट दिनुभएको हो त्यो आफ्नो च्याम्बरमा बसेर यदि सबै मुद्दा दर्ता गर्ने त्यही आदेश उहाँले बेन्चबाट दिनुभएको भए हामी मुद्दा उठाउँदैन
0: सर्वोच्च अदालतको प्रधान न्यायाधीशले दर्पित भएका मुद्दाहरूलाई चाहिँ दर्ता गराउनुहोस् भनेर दावा गर्दा पनि भन्न मिल्दैन
1: सर्वोच्च अदालतको प्रधान न्यायाधीशले के गर्नुहुन्छ के गर्नु हुँदैन त्यो उहाँलाई राम्रोसित थाहा छ र त्यो विषयहरू पनि होइन र उहाँको त कसो छ भने त्यो त उहाँकै विषयमा परे गर्नु हुन्छ हो नि त होइन आफै त्यो विषयमा हुनुहुन्छ भनेपछि उहाँले नै त्यो भन्न पाउँदैन र त्यो त बेन्च बसेर एकल बेन्च बसेर बेन्चले चाहिँ यो मुद्दाको रिटर गर्पित भएका रिटहरू या के अरे अन्य रिटहरू आछन् भने पनि छिटो छिटो न्याय प्रशासन गर्नको लागि न्याय सम्पादन गर्नको लागि भन्नु नै छ तर उहाँ आफ्नै त्यसमा मसिनु भएको छ न्यायाधीश प्रधान न्यायाधीश आफ्नै त्यसमा मसिनु भएको छ त्यसमा त कन्फ्लिक्ट अफ इन्ट्रेस्टका विषय पनि होला अन्त आफ्नै विषयमा आफैले मिलेर छिटो छिटो रिट दर्ता गर भन्नु हुन्छ त्यो पनि बेन्चबाट होइन च्याम्बरबाट यो हामीले के थाहा पाउनु पर्यो भने मैले बेन्चले च्याम्बर किन भनिरहेको छु भन्दा च्याम्बर भनेको उहाँको व्यक्तिगत बस्ने च्याम्बर हो होइन बेन्च भनेको चाहिँ जहाँनिर फैसला निरूपण गर्ने आदेश दिने ठाउँ चाहिँ बेन्च हो सो बेन्चमा बसेकोमा उहाँले आफ्नो व्यक्तिगत च्याम्बरबाट चाहिँ त्यो दिनु ठिक होइन र न्यायालयका विषयमा हामी विचाराधीन मुद्दामा उठाउनु हुँदैन भन्ने विषयमा हामी एकदमै क्लियर छौँ शक्ति पृथकीकरणको सिद्धान्तमा पनि हामी क्लियर छौँ होइन तर कहिलेकाहीँ न्यायालयले बिर्सेर राजनीति गर्न खोज्यो भने न्यायालयलाई पनि के सम्झाइ दिनुपर्छ भन्दाखेरि तपाईँहरू न्यायमूर्ति हो तपाईँहरू राजनीति गर्ने व्यक्ति पनि होइन तपाईँहरूको प्रमुख धर्म भनेको न्याय सम्पादन गर्ने हो होइन प्रमुख जिम्मेवारी न्याय सम्पादन हो भनेपछि त्यो सम्झाइ दिनुपर्छ हामीले जस्ट सम्झाइदिएको मात्र हो
0: अब यो न्यायपालिका र कार्यपालिका बिचको कोडवार होइन यो त सुरु भयो नि त अब यसले त पक्कै पनि राम्रो गर्दैन यसलाई राम्रोसँग हामीले अहिले नियाल्यौँ भने न्यायपालिका र कार्यपालिका आमने सामने भएको जस्तो सर्वोच्चमा स्याडो बक्सिङ पनि सुरु भएको जस्तो देखिन्छ नि त
1: अनि यसलाई तपाईँहरूले यसरी व्याख्या नगर्नु भए पनि हुन्छ किनभने थियोरी अफ सेपरेसन अफ पावरले के भन्छ भन्दा यी तिन न्यायपालिका कार्यपालिका र व्यवस्थापिकाले आफ्नो आफ्नो ढङ्गले काम गर्ने हो तर कहीँ कतै कमी कमजोरी भएछ भने चेक एन्ड ब्यालेन्स चाहिँ गर्नु नै हुन्छ चेक एन्ड ब्यालेन्सको सिद्धान्त अनुसारले भनौँ न केही गलत हुन लागेको छ भने न्यायपालिकाले पनि सरकारलाई है यो गलत हुन लागेको छ तपाईँहरू यो सचिनुहोस् भन्ने हो होइन त्यस्तो गरेर सांसदले पनि व्यवस्थापकले पनि तपाईँहरू काहीँ गलत हुन लाग्नु भएको छ भने यो चाहिँ गलत हुन लाग्छ है तपाईँहरू पनि यहाँनिर सचिव होस् भनेर भन्नु यसलाई कोल्ड वार या केही वार होइन यो चाहिँ संस्थाहरूलाई बलियो बनाउने प्रक्रिया मध्येको एक प्रक्रिया नै हो यसमा हामीले
0: होइन सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले
1: अनि यो सर्वोच्चमा शक्ति सङ्घर्षको उत्कर्ष अहिले मात्र होइन जब सर्वोच्च अदालतमा आफै दलीयकरण भयो दलीय राजनीतिक भागभन्डामा न्यायाधीशहरू नियुक्ति हुन थाल्यो त्यहाँदेखिको हो यो हामीले अहिले आए

0: सुन्नमा लागेको या अहिलेको उत्कर्षमा पुगेको भन्ने नै होइन. जुनदिन सर्वोच्च अदालतमा दलीय आवरणमा न्यायाधीशहरूको नियुक्ति हुन थाले त्यही दिन नै सर्वोच्चमाथि हस्तक्षेप हुन थालेको. भले यो विषय आज हामीले उठाइराखेका छौँ, तर यो विषय 10 वर्ष 15 वर्ष अगाडि उठ्नु पर्ने थियो र त्यतिखेरै शुद्धिकरण गर्नुपर्ने थियो. र बारकै रिपोर्टमा आउँछ, त्यस पछाडि गएर नयाँ उसको परिषदकै रिपोर्टमा पटक पटक आउँछ, सर्वोच्च अदालतमाथि हुने गरेका त्यो अस्पतालका विषयहरू आउँछन्, के अरे न्यायाधीश नियुक्ति कक्ष न्यायाधीश नियुक्तिको बेलामा हुने दलीय आबद्धताहरू मिसिएर आउँछन्. हामीले भनेको के हो भने राजनीति गर्ने निश्चित छल हो, राजनीति गर्नेले राजनीति नै गर्न पर्यो, बाँकी अन्य काम गर्ने व्यक्तिहरूले आफ्नो जिम्मेवारी पूरा गर्न पर्यो. र राजनीतिमा दलीयकरण भयो र भ्रष्टाचार भयो भनेर त मैले भनिरहेको छैन कि त्यही चाहिँ
1: कङ्ग्रेस एमालेका मान्छेहरू चाहिँ त्यहाँ नियुक्त हुन्थ्यो भन्ने आउँथ्यो. अब आज चाहिँ अध्यादेशै जारी गराएर तीनजनाले नै नियुक्त गर्न पाउने गरी निर्णय गर्न पाउने गरी चाहिँ अहिलेको तत्कालीन सरकार अर्थात् प्रधानमन्त्री बालेन्द्र शाहजीले होइन संवैधानिक परिषदबाट त्यो गराउनु भयो. अब चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीमै झुकाव राख्ने मान्छेहरू त आउने होला न्यायालयमा भन्ने त छ नि त होइन. आलोचना
0: राष्ट्रिय स्वतन्त्र पार्टीमा झुकाव राख्ने उहाँहरू त हामी आउनुभन्दा पहिला नै न्यायाधीश भएर सम्पादन गरिरहनु भएको थियो र उहाँहरूको सिफारिस आउँदाखेरि छजनाको सिफारिस हाल्यो र सिफारिस आउँदाखेरि सिफारिस जो पनि सक्षम छ भनेर सिफारिस आइसकेपछि त उहाँहरू मध्ये कसैलाई पनि छान्न मिल्यो नि त. सिफारिस तपाईँले छजना गरेर होइन अनि त्यो एकजनालाई नै बोलाउनु पर्छ भन्ने विषय त कतिपय जायो हुन सक्छ होइन. के हो भने हामीले के रेजिसन भने वरिष्ठ स्तरको विषयलाई नै चोकेर जानु हो भने यो के छ त बहस गरौँ, संविधान संशोधन गरौँ, चोकेर जाउँ, जस्तो सिफारिस आउँछ एकजनाको मात्र सिफारिस गरौँ. हामी क्लियर के कुरामा हो भन्दाखेरि यो हामीले बनाएको नीति नियम पनि होइन, हामीले पहिले बनेको नीति नियमलाई पालना मात्र गरेको. तपाईँले सिफारिस चाहिँ सक्षम छ, रिकमेन्डेसन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ र तपाईँ चाहिँ पाँचजनामा जसलाई बनाए पनि हुन्छ भनेर रिकमेन्डेसन गर्नुहुन्छ अनि त्यो रिकमेन्डेसनको आधारमा ए र बी नभएर सी या बी भयो भने चाहिँ हामीले ए र बी नै हुनुपर्छ भन्ने विषय त गाइड भएन नि त. त्यही भएर यो नचाहिँदो भनौँ न छलफलमा हामी गइराखेका छौँ. जो कानुन सम्भव छ त्यही नै प्रक्रिया अगाडि बढेको हो. र अर्को विषय भनेको चाहिँ राष्ट्रिय

बाबु रेडियो नेटवर्कको बिहान 10 बजेको नेपाली खबरमा रिदम सिंहको नमस्कार। नेपाल बार एसोसिएशनले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका विरूद्ध निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामै अवरोध सृजना गरेको हुँदै आजदेखि आन्दोलनमा उत्रिने भएको छ। बादले दिउँसो 1:15 बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैली विरूद्ध विरोध प्रदर्शन गर्ने भएको हो। साथै आगामी दिनमा सल्लाहकार र इकाईहरूबाट प्राप्त सुझावका आधारमा थप कार्यक्रम सार्वजनिक गरिने उल्लेख गरिएको छ। बादले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायीहरूलाई आन्दोलनमा सहभागी हुन समेत आह्वान गरेको छ। नेपाल बारले अदालत प्रशासनको यस्तो रवैया असाधारण र अप्राकृतिक भन्दै यसले न्याय प्रशासनको इतिहासमा गम्भीर प्रश्न उठाएको जनाएको छ। साथै अदालतमा विचाराधीन विषयमा संसदमा छलफल गर्न नहुने संवैधानिक व्यवस्था हुँदाहुँदै प्रतिनिधि सभामा उक्त विषयमा भएको बहसप्रति पनि बारले आपत्ति जनाएको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहतका निकायहरूमा कार्यरत कर्मचारीहरूलाई नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचार संहिताले कर्मचारीहरूको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीहरूको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। नयाँ व्यवस्था अनुसार कर्मचारीले सेवाग्राहीसँग शिष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भने कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरूपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। नेकपा एमाले संसदीय दलकी उपनेता पदमा अभियानले संसदीय सुनवाईको प्रक्रियामा निकै हतार गरिएको हुनले आपत्ति जनाउनु भएको छ। आज बिहान बसेको संसदीय सुनवाई समितिको बैठकमा बोल्दै उहाँले पर्याप्त अध्ययन र उजुरीकर्ताहरूसँगको छलफल बिना नै निर्णय प्रक्रियामा जानु अनुपयुक्त हुने धारणा राख्नुभयो। बैठकमा उपनेता अभियानले कार्ययोजना र उजुरीहरू भर्खरै प्राप्त भएको अवस्थामा अध्ययनका लागि समन्वय नै नदी आजै सबै कुरा टुंग्याउन खोज्नु रहस्यमय भएको बताउनु भएको छ। अभियानले संवैधानिक परिषदबाट सिफारिश भई आएका नामहरूको योग्यता र विज्ञता जाँचमा परिषदमा सफल भएको र अन्य उम्मेद्वारहरूको विवरण पनि समितिले पाउनुपर्ने माग गर्नुभएको छ। उहाँले संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता र राष्ट्रिय सभाका अध्यक्षले राखेको असहमति वा नोट अफ डिसेन्टका विषयमा पनि समिति सुसूचित हुनुपर्ने जिकिर गर्नुभएको छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: 的不太合作下时间空气我的什么
1: 你的包括今天的最差的吗我还想你出场很大的你还有你刚才拿着
0: 啊分别做哈哈哈不留呢哎呀你的人
1: 把知识在自己听啥让你看你是不是哎
0: 呀你的人哎呀你的人哎呀你的人哎呀你नेपालीको बोलमा बाँकीको नेपालीको मिश्र पार्टीका सांसद नरबहादुर विष्टले प्रस्तावित प्रधान र देशको संसदीय चुनाव प्रक्रियामा अत्यधिक हतार गरिएको हुँदै गम्भीर आपत्ति जनाउनु भएको छ। मंगलबार बसेको संसदीय चुनाव समितिको बैठकमा बोल्दै उहाँले सदस्यहरूलाई अध्ययनका लागि पर्याप्त समय नदिई निर्णय प्रक्रिया अघि बढ़ाइएकोमा सन्तुष्टि व्यक्त गर्नुभएको छ। सांसद विष्टले समितिको कार्यतालिका र कार्यशैली
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
3: होइन दिदी कतै हिँड्नुभयो यस्तो छोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
4: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
3: ए दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
4: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर गेट चनौली चौतारा आडेमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452-049-86।
5: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
5: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
6: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
6: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
7: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, प्रश्नमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवाली नजानु गैर कानूनी हो।
8: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
7: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारे सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
8: त्यति मात्र कहाँ हो र, त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
7: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनबी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
8: सञ्चालक
7: सूर्य श्रेष्ठ,
8: एसएनपी कम्पनीको कार्यालय
7: बाइपास रोड भरतपुर चितवन।
8: मोबाइल नम्बर
7: 98550-60-359
8: 98556-59-59।
9: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
10: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
9: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
10: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
9: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
10: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
9: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
11: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
13: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
12: हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
14: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
15: नमस्कार स्वयंसेविका दिदी।
16: नमस्कार नमस्कार।
15: बुझ्नुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
17: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
16: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
15: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
16: हो त,
17: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
16: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: 喂，警长，我的手机在哪儿？我靠，这真来惨了。
1: 阿扎哥，这丢哪里去了？अन्नपूर्ण बेस कैम्प पुग्न त अझ दुई दिन लाग्छ साथी
0: हो र
1: यसको हिँडाइले त चार दिन पनि पुग्दैन जमिनमा

अलि रेडियो नेटवर्कको मध्याह बाह्र बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा मन्त्री परिषद बैठक आह्वान, समसामयिक विषय र सरकारको काम कार्यवाही छलफलका मुख्य एजेण्डा, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाको बैठकमा छलफल जारी। संसदीय समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा 18 बुधे कार्य योजना पेश, अदालतमा रिट निवेदन दर्ता हुन नसकेको भन्दै बारको विमति, लालटिन बालेर प्रदर्शन गर्ने घोषणा। मानव वन्यजन्तु द्वन्द व्यवस्थापनका लागि टास्क फोर्स गठन, द्वन्दको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा, निर्माण व्यवसायीहरू आन्दोलित, मैथिङ कसुर मुद्दामा कांग्रेस टोल्पाका फरार उपसभापति शाही पक्राउ। कतार, साउदी अरब र युएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हमला रोकिएको ट्रम्पको दावी, अमेरिकाको सान डिएगो मस्जिद र विद्यालय नजिक गोली प्रहार, 5 जनाको मृत्यु। र इण्डियन प्रिमियर लीगमा हैदराबाद प्ले अफमा आज राजस्थान र लखनऊ खेल्दै, नेमारलाई समेट्दै विश्वकपका लागि ब्राजिलियन टोली घोषणा।

0: exciting offer for the host. Har ek bandh din ma kamchan ko mixer, the bumper luck drama, my dear double door refrigerator jitne mauka pani. Na chinta matra pai puksa, sahar EMI ma sa kharid garna sakinchha.
1: Yo Nepali Radio.
2: Yo awaz ho, Nepali Radio Network ko. Yo tapai sundai hunuhuncha, Nepali khabar.
3: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। मन्त्री परिषद बैठक सम्बन्धी खबरबाट प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। आज दिउँसो 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कारवाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ। त्यस्तै प्रतिनिधि सभाको बैठक पनि अहिले जारी छ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा छलफल भइरहेको छ। सो प्रस्तावमा सोमबारदेखि छलफल शुरूआत भएको थियो। गत वैशाख 30 गतेको बैठकमा अर्थमन्त्री डाक्टर सोरेन वाग्रेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। छलफल सकिएपछि बुधबारको बैठकमा मन्त्री डाक्टर वाग्रेले जवाब दिनुहुने जनाइएको छ। त्यसै गरी राष्ट्रिय सभाको बैठक पनि आज अपरान्ह 1 बजे बस्दैछ। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माको सुनवाईका लागि बसेको संघीय संसदको संसदीय सुनवाई समितिको पहिलो बैठक सकिएको छ। सिंहदरबारमा बसेको उक्त बैठकले विपक्षी दलका सांसदको तीव्र विरोध र समय

माघका बावजूद आज का लागि नयाँ कार्यकालिका तय गर्दै पहिलो सत्र समापन गरेको हो। त्यस्तै उजुरीकर्ता सँगको पहिलो छलफल सके लगत्तै आज दिउँसो 1:30 बजे प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मालाई सुनवाईका लागि आमन्त्रण गरिएको छ। उक्त समयमा डाक्टर शर्माले आफ्नो 6 वर्ष कार्यकालको कार्ययोजना प्रस्तुत गर्नुहुनेछ भने सांसदले उहाँमाथि प्रश्नोत्तर गर्नुहुनेछ। त्यस्तै प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सर्वोच्च अदालतमा वर्षौंदेखि थुप्रिएका मुद्दालाई 18.5 महिनाभित्र फर्सुट गर्ने लक्ष्य सहितको महत्वाकांक्षी कार्ययोजना समेत सार्वजनिक गर्नुभएको छ। नेपाल बार एसोसिएशन लगायत कानून व्यवसायीहरूले आज लालटिन बालेर प्रदर्शन गर्ने भएका छन्। बारले आज दिउँसो 1 बजे बार प्राङ्गणमा लालटिन बालेर अदालत प्रशासनको कार्यशैली विरूद्ध विरोध प्रदर्शन गर्न लागेको हो। सरकारले ल्याएको अध्यादेश र संवैधानिक परिषदको निर्णय विरूद्ध परेका रिटहरू दर्ता गर्न नमानेको र कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सोमबार दिएको आदेश उल्लंघन गरेको भन्दै बारले सर्वोच्च प्रशासन विरूद्ध आन्दोलन शुरू गरेको हो। नेपाल बार एसोसिएशनको हिजोको बैठकले सर्वोच्च अदालत प्रशासनले संवैधानिक महत्वका एक निवेदन दर्ता नगरी न्यायिक प्रक्रियामा अवरोध सिर्जना गरेको भन्दै आजदेखि आन्दोलनमा उत्रिने निर्णय गरेको थियो। बारले न्याय विवेक र स्वच्छ प्रक्रियाको पक्षमा उभिन सम्पूर्ण कानून व्यवसायलाई आह्वान समेत गरेको छ। मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति गठन गरिएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्य जन्तुबाट हुने क्षति नियन्त्रण नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्य जन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको हो। टास्क फोर्सले वन्य जन्तुबाट हुने क्षतिको अध्ययन वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानून संशोधनका लागि सिफारिश गर्नेछ। त्यस्तै सूचकका आधारमा 20 वटा ओडामा नमूना परियोजना छनौट गरी कार्यान्वयन प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ। संघ प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बालीको राहत प्रणालीलाई सरल प्रभावकारी र समय सापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: नया भरोसा,
0: यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यास ब्याक तथा स्योर सर्ट गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट। हरेक खरिदमा स्योर सर्ट किट र बम्परमा माइडिया 519 लिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। युवा श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मार्फत निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचार संहिता लागू गरेको छ। मन्त्रालयको पुनर्संरचनापछि जारी गरिएको उक्त आचार संहिताले कर्मचारीको आचरण, सेवा प्रवाह र प्रशासनिक अनुशासनलाई व्यवस्थित गर्ने लक्ष्य राखेको जनाइएको छ। मन्त्रालयका अनुसार सार्वजनिक सेवालाई निष्पक्ष, पारदर्शी, उत्तरदायी तथा सेवामुखी बनाउन कर्मचारीको व्यवहार र कार्यशैलीलाई स्पष्ट मापदण्डभित्र ल्याउने उद्देश्यले आचार संहिता लागू गरिएको हो। नयाँ व्यवस्था अनुसार कर्मचारीले सेवाग्राही सकृष्ट र सम्मानजनक व्यवहार गर्नुपर्नेछ भन्ने, कुनै प्रकारको घुस, उपहार, सुविधा वा अनुचित लाभ स्वीकार गर्न नपाइने व्यवस्था गरिएको छ। पद तथा अधिकारको दुरूपयोग, व्यक्तिगत स्वार्थमा निर्णय प्रभावित पार्ने तथा सरकारी स्रोत साधन निजी प्रयोजनमा प्रयोग गर्ने कार्यलाई पनि निषेध गरिएको छ। पश्चिम एसिया द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा परेको छ। इजरायल अमेरिका इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ। यसअघि नेपालमा निर्माण सामग्रीको मूल्य 107% बढ़ेको छ। यस अस्वाभाविक मूल्य वृद्धिका कारण देशभर संचालित करिब 30,000 विकास आयोजनाको भविष्य अनिलमा परेको भन्दै यति बेला निर्माण व्यवसायीहरू आन्दोलित भएका छन्। पाँच दिन यता नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधित्वमा देशभर निर्माण व्यवसायी आन्दोलनरत छन्। व्यवसायीहरूले सबै किसिमको ठेक्कामा वैज्ञानिक मूल्य समायोजन, काम रोकिएका व्यवसायीहरूलाई कालो सूचीमा नराख्न र आयोजनाहरूको म्याप थप तथा बजेट व्यवस्थापन गर्न माग गरिरहेका छन्। नेपाली कांग्रेसका जिल्ला उपसभापति पक्राउ परेका छन्। कांग्रेस टोल्पाका उपसभापति पूर्ण बहादुर साई पक्राउ परेका हुन्। साईलाई त्रिपुरा सुन्दरी नगरपालिकाको त्रिपुराकोट बगर बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय टोल्पाले जनाएको छ। उनलाई बैंकिङ कसुर मुद्दामा पक्राउ गरिएको हो। नेपाली कांग्रेसका जिल्ला उपसभापति पूर्ण बहादुर साई पक्राउ परेका छन् भने प्रहरीका अनुसार उच्च अदालत पाटनले 2079 कार्तिक 7 गते साईलाई बैंकिङ कसुरमा एक दिन कैद र 2,50,000 रूपियाँ जरिवानाको सजाय सुनाएको थियो। तर अदालतको फैसलापछि उनी फरार थिए। बैंकिङ कसुरमा मुद्दामा फरार रहेका साईलाई अन्तत पक्राउ गरी आवश्यक कार्यवाहीका लागि जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ। उनी विरूद्ध जिल्ला अदालत टोल्पामा पनि 10,00,000 बैंकिङ कसुरको मुद्दा छ। पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। मंगलबार बिहान महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा घर टहराहरू भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएकामा डोजर प्रयोग गरी हटाइएको महानगरले जनाएको छ। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने नीति अनुरूप ती संरचनाहरू हटाइएको महानगरपालिका पालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा ठूलो संख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो। हामीसँग खबर अझै बाँकी छ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको

0: सोरु 3000 मा तिसौँ वर्षभरि रिचार्ज गर्नुहोस् र इन्स्टेन्ट लकी ड्र मार्फत एक महिनादेखि एक वर्षसम्म फ्रीमा हेर्ने अवसर प्राप्त गर्नुहोस्।
1: देशो खुशीको कनेक्सन
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि मंगलबारका लागि तय गरिएको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। खाड़ी मुलुकहरू कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स युएका नेताहरूको विशेष आग्रहमा आफूले स्व आक्रमण रोकेको ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत सार्वजनिक गरेका हुन्। त्यस्तै अमेरिकाको सान डिएगो स्थित मस्जिदमा भएको गोली प्रहारबाट 5 जनाको मृत्यु भएको छ। मारिएका मध्ये एक सुरक्षा गार्ड र 2 जना संदिग्ध व्यक्ति पनि छन्। अनुसार मारिएका संदिग्ध दुवै किशोर छन्, जसमध्ये 1 जना 17 वर्षका र अर्का 19 वर्षका छन्। उनीहरू मस्जिद नजिकै कारमा मृत फेला परेका थिए। घटनाको अनुसन्धान भइरहेको जनाइएको छ। इण्डियन प्रिमियर लीगमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई हराएको छ। सोमबार साँझ भएको खेलमा हैदराबाद 5 विकेटले विजयी भएको हो। जितसँगै हैदराबादसँगै गुजरात टाइटन्स पनि प्ले अफमा पुगेको छ। आईपीएल क्रिकेटको अंक तालिकामा हैदराबाद 13 खेलमा 16 अंकका साथ तालिकाको तेस्रो स्थानमा छ भने चेन्नई 13 खेलमा 12 अंकका साथ तालिकाको 6 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका 7:45 राजस्थान रोयल्स र लखनऊ सुपर जायन्ट्सले खेल्दैछन्। अभी फरवार्ड नेमारलाई समेट्दै फिफा विश्वकप 2026का लागि ब्राजिलियन टोली घोषणा भएको छ। सोमबार मुख्य प्रशिक्षक कार्लो एन्सोलोटीले नेमारलाई समेट्दै 26 सदस्यीय टोली घोषणा गरेका हुन्। पछिल्लो समय चोटसँग संघर्ष गरिरहेका नेमारले 2023 यता ब्राजिलका लागि खेलेका छैनन्। नेमारले ब्राजिलको लागि सर्वाधिक 79 गोल गरेका छन्। साउदी क्लब अल हिलाल पुगेपछि नेमार खाइते भएका थिए। त्यस यता उनी स्वाभाविक लयमा छैनन् भने उनी अहिले ब्राजिलकै क्लब सान्तोस पुगेका छन्। फिफा विश्वकप जून 12 जुलाई 19 अमेरिका, क्यानाडा र मेक्सिकोमा हुँदैछ। ब्राजिलको समूह सीमा मोरक्को, हाइटी र स्कटल्याण्ड छन्। ब्राजिलले जून 13 मोरक्कोसँग खेल्दै विश्वकपको शुरूआत गर्नेछ। ब्राजिलले जून 19 हाइटी र जून 24 स्कटल्याण्डको सामना गर्नेछ। ज्यादा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। प्रधानमन्त्री बालेन्द्र सादरा मन्त्री परिषद बैठक आह्वान। समसामयिक विषय र सरकारको काम कारवाही छलफलका मुख्य एजेण्डा। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधि सभाको बैठकमा छलफल जारी। संसदीय समितिमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माद्वारा 18 बुँदे कार्ययोजना पेश। अदालतमा रिट निवेदन तर्ताउन नसकेको भन्दै बारको विमति, लालटिन बालेर प्रदर्शन गर्ने घोषणा। मानव वन्य जन्तु द्वन्द्व व्यवस्थापनका लागि टास्क फोर्स गठन। द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालको पूर्वाधार क्षेत्रमा। निर्माण व्यवसायीहरू आन्दोलित। बैंकिङ कस्टर मुद्दामा कांग्रेस डोल्पाका फरार उपसभापति शाही पक्राउ। कतार, साउदी अरब र युएईको आग्रहमा इरानमाथि आज गर्ने भनिएको हल्ला रोकिएको ट्रम्पको दावी। अमेरिकाको सान डिएगो मस्जिद र विद्यालय नजिक गोली प्रहार, 5 जनाको मृत्यु। र इण्डियन प्रिमियर लीगमा हैदराबाद प्ले अफमा आज राजस्थान र लखनऊ खेल्दै नेमारलाई समेट्दै विश्वकपका लागि ब्राजिलियन टोली घोषणा। काठमाडौँ उपत्यकामा रेडियो एनआरए 99.1, ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको
4: होइन दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
4: ए दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइल का चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रो चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा, प्रोप्राइटर कृष्ण न्योपाने, मोबाइल 9845049486।
6: आमा, एक गिलास दही खाम न, साह्रै गर्मी हो।
7: आमा, मलाई दुध है।
6: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
8: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
6: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
8: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
5: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता, डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।
9: ए दाई साइज बोकेर कहाँ जान लाग्नु भएको? प्राण कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, जसमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचाइ पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानूनी हो।
10: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएका आधिकारिक सेवा केन्द्र कहाँ छन्?
9: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनटी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
10: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ट्यान भ्या ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी, एन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
9: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनटी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
10: सञ्चालक
9: सूर्य श्रेष्ठ,
10: एसएनटी कम्पनीको कार्यालय,
9: बाइपास रोड, भरतपुर, चितवन।
10: मोबाइल नम्बर
9: 9855603359
10: 9855569
11: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
12: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
11: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
12: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउं।
11: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
12: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
11: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: ए, के भयो? के को हल्ला खल्ला हो यो?
14: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
15: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
13: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
15: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
14: हामीले त ध्यानै नदिएको।
15: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
16: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड। नमस्कार स्वयंसेविका दिदी।
17: नमस्कार नमस्कार। बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
18: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
17: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
16: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
17: हो त,
18: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
17: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
19: नेपाल सरकार विज्ञापन।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यता न आऊ बुहारी तलै बस छाचुक नगर आज कति दिन रे
2: तिन दिन भयो
1: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
2: केही हुनु सुन नहुने होइन कि सफा गरी भइहाल्यो नि
1: जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
2: महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा सुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ नि पहिलाको जस्तो छैन अहिले
3: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक युजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
1: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिन हामीले जे सिक्यौं त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
0: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्कार स्वयंसेविका दिदी
6: नमस्कार नमस्कार बुझुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी उनले गाह्रो माने पनि लान्छु नि
6: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ
5: हो त
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी
6: आहा कस्तो राम्रो यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि छर छिमेकका अरूलाई पनि बताउनु पर्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
9: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
9: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
9: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
8: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
4: नेपाल सरकार विज्ञापन बोर्ड
3: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
10: के सकिनु नि गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
3: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
10: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो परतिरको मुहानको धारो पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
10: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
0: विकासका नाममा विनाश ननिम्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड
11: लगभग सबैजना आइसक्नु भयो आजको उडास्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
12: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्क फुल्ने ढाँझा फाट्ने वा पहिले फाटेको छ भने ढाँझा फराकिलो हुने र जमिन भाँसिने

0: जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
1: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
0: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
2: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न?
0: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
1: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
2: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: हेर
5: त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको।
5: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
4: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
6: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Cucuna, Sengkija menurunkan Kuatu Sahinu Yuhu Radio Sahinu 98.8 MHz
1: Sahinu Samay Sucan Ahile Dusoko Dwe Bagyo 8:02 PM
2: ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पन दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु। बजारमा बिचौलिया छन्, जस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै विचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो।
3: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छ?
2: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनपी कम्पनी जाने नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र, नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपघट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्ता खारेज सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
3: यदि मात्र कहाँ हो र त्यहाँ त करदाताहरूको ब्यान भ्या ट्याक्स मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
2: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनपी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
3: सञ्चालक
2: सुबे श्रेष्ठ,
3: एसएनपी कम्पनीको कार्यालय,
2: बाइपास रोड, भरतपुर, चितवन।
3: मोबाइल नम्बर
2: 98550 60 3 59
3: 98555 26 959
4: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
5: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
4: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
6: अंकल अंकल आउनुहोस्, म हजुरलाई बाटो काटिदिन्छु।
7: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
8: समस्या सरुमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
4: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
9: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
10: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
13: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनु।
14: किन खोज्नु भएको होला हजुर?
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
14: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
14: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
16: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आङ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले तिमीले पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
15: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
16: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
17: यस्तो आमा, सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
18: हो र, होइन होला त्यस्तो त।
19: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
18: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
19: हुन्छ मिस।
20: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
23: के भयो, सन्चो भयो नि?
22: होइन, यतिकै जाने मन लागेन।
23: यतिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले सुन्नुहुन्छ।
23: ए, कुरा त्यस्तो थियो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति टाइमले पाल्नुभयो?
23: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ट्रोल गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
19: हस् म्याडम।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटल साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।

नेपाली रेडियो नेटवर्कको 2:03 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रस्तावित प्रधान न्यायाधीशद्वारा कार्ययोजना सार्वजनिक 18 महिनाभित्र मुद्दा फर्सोट गर्ने लक्ष्य, संसदीय सुनवाई जारी, सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानून व्यवसायले गरे दोषै लालटेन पालेर प्रदर्शन। अर्थमन्त्री बैठकमा आएपछि बजेटका सिद्धान्तमाथिको छलफल पुनः शुरू, अर्थमन्त्री बैठकमा अनुपस्थित हुँदा राष्ट्रपतिका सांसद अमरेश सिंहको आक्रोश, सबै परम्परा भत्काए, संसदीय व्यवस्थाको औचित्य नहुने चेतावनी। विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय विरूद्ध सर्वसमारेट, इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्यलको विरोधमा माइती घरमा प्रदर्शन, पाल्पा पूर्ण संस्थागत प्रस्तुति र पूर्ण खोप डिगोपना जिल्ला घोषणा। पश्चिम एसियाको युद्धले विश्वका उद्योग व्यवसायमा $25 अर्ब बढ़ेको नोक्सानी, आफ्ना समर्थकलाई क्षतिपूर्ति उपलब्ध गराउन ट्रम्प प्रशासनले खोल्यो $1,77 करोड़ कोष। र आईपीएलमा आज राजस्थान र लखनऊ खेल्दै, राजस्थानका लागि प्लेअफको यात्रा झनै कठिन, बाँकेमा जिल्ला स्तरीय मेयर कप फुटबल हुने।

0: यो नयाँ वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यास ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्यास ब्याक पनि, र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रस्तावित प्रधान न्यायाधीशको संसदीय सुनवाई जारी सम्बन्धी खबरबाट, प्रस्तावित प्रधान न्यायाधीश मनोज शर्माको संसदीय समितिमा सुनवाई भइरहेको छ। शर्माले प्रधान न्यायाधीश भएपछि गर्ने कामको सूचीसहित कार्ययोजना पेश गर्नुभएको छ। शर्मा विरूद्ध 16 उजुरी परेका छन्। संसदीय सुनवाई समितिले शर्मा विरूद्ध उजुरी आह्वान गरेको थियो। गत वर्ष 24 गते संवैधानिक परिषद बैठकले शर्माको नाम सिफारिश गरेको थियो। शर्माको आज सुनवाई सक्ने सत्तापक्षको तयारी छ। सत्तापक्षको हतारोलाई लिएर विपक्षी सांसदले आपत्ति जनाइरहेका छन्। प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्यायालयको साख जोगाउन र न्याय सम्पादनलाई छिटो छरितो बनाउन प्रविधि मैत्री र सुधारमुखी कार्ययोजना सार्वजनिक गर्नुभएको छ। संसदीय सुनवाई समिति समक्ष आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गर्दै डाक्टर शर्माले ढिलो गरिदिने न्याय नदिनु सरह हुने मान्यतालाई आफ्नो साथ गर्दै 18 महिनाभित्र पुराना मुद्दा फर्सद गर्ने लक्ष्य अगाडि सार्नु भएको हो। कानून व्यवसायीहरूले लालटिन बालेर प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै नेपाल बार एसोसिएशनको नेतृत्वमा सर्वोच्च परिसरमा प्रदर्शन भएको हो। एसोसिएशनको आइतबारको बैठकले अदालतमा रिट निवेदन दर्ता नै हुन नसक्ने परिस्थिति निर्माण भएको भन्दै त्यसको विरोधमा दिउँसै लालटिन बालेर प्रदर्शन गर्ने निर्णय गरेको थियो। सत्य र न्यायको खोजीका लागि मंगलबार दिउँसो 1 बजे नेपाल बारको कार्यालय प्राङ्गणमा लालटिन बालिएको हो। आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताका विषयमा छलफल चलिरहँदा अर्थमन्त्री सोनी मुवारले अनुपस्थित भएपछि विरोध हुँदा स्थगित भएको प्रतिनिधि सभाको बैठक अहिले अर्थमन्त्रीको उपस्थितिपछि पुनः शुरू भएको छ। राष्ट्रपतिका सांसद अमरेश सिंहले अर्थमन्त्री बैठकमा अनुपस्थित हुँदा आक्रोश पोख्नुभयो। उहाँले परम्परा भत्काउने नाममा सबै परम्परा भत्काए संसदीय व्यवस्थाको औचित्य नहुने चेतावनी दिनुभयो। त्यसपछि एमालेका राजेन्द्र राईले अर्थमन्त्री उपस्थित नभएसम्म रोस्टम नछल्ने बताएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गर्नुभएको थियो। यता प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले देशका विभिन्न क्षेत्रमा रहेका विकटता, अल्पत्र विकास आयोजना, सांस्कृतिक सम्पदाको चोरी र सुशासनका सवालमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र मन्त्री परिषद बैठक आह्वान गर्नुभएको छ। आज अपरान्ह 4 बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा समसामयिक विषय र सरकारको काम कार्यवाही तथा अन्य विषयमा छलफल हुने जनाइएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्यासब्याक, साइड बाई साइड तथा मल्टिडोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वर्किङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सर्चार्ज किट र बम्परमा माइडिया 519 फिटर रेफ्रिजरेटर जित्ने मौका। नागरिकता पाइ पुग्छ सहज इएमआई मार्फत खरिद गर्न।

0: यो नयाँ वर्षको अवसरमा बेलकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्यासब्याक तथा स्योर सब गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभन, प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाल विद्यार्थी संघ नवि संघका नेताहरू विश्वविद्यालय तथा क्याम्पस परिसरबाट विद्यार्थी संगठन हटाउने सरकारी निर्णय विरूद्ध सर्वोच्च अदालत पुगेका छन्। नवि संघका केन्द्रीय कार्यालयका मुख्य सचिव विजय खड्का र नेता हृदय राज मिश्रले विद्यालय संगठन हटाउने सरकारी निर्णय विरूद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिनुभएको हो। रिटमा उत्प्रेषण, परमादेश, प्रतिशोध, उपयुक्त आदेश जारी गर्न माग गरिएको छ। रिटको विपक्षमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय, विश्वविद्यालय समन्वय समिति तथा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूलाई बनाइएको छ। इजरायल रोजगारी प्रक्रियामा भएको ढिलाइ र अन्यलको विरोधमा काठमाण्डुको माइतीघर मण्डलामा पीड़ित उम्मेद्वारले प्रदर्शन गरेका छन्। विगत 2 वर्षदेखि इजरायल रोजगारीको पर्खाईमा रहेका युवाले सरकार र सम्बन्धित निकायको गैर जिम्मेवार कार्यशैलीका कारण आफूहरू अन्यायमा परेको गुनासो गरेका हुन्। उम्मेद्वारहरूले लामो समयदेखि सम्पूर्ण प्रक्रिया पूरा गरेर बसेका योग्य उम्मेद्वारका लागि छुट्टै कोटा सुरक्षित गरिनुपर्ने माग गरेका छन्। पाल्पा जिल्लालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितका दिगो पर्ने जिल्लाको घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री श्री नारायण आचार्यले आज आयोजित कार्यक्रममा पाल्पालाई पूर्ण संस्थागत प्रसूति सेवा तथा पूर्ण खोप सुनिश्चितका दिगो पर्नको घोषणा गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्राप्त उपलब्धिलाई दिगो बनाउन साझा प्रयास आवश्यक रहेको बताउनु भएको छ। पाल्पा स्वास्थ्य सेवाको दृष्टिले महत्वपूर्ण जिल्ला रहेको भन्दै उहाँले मिशन अस्पताल, मेडिकल कलेज र जिल्ला अस्पताल मार्फत सरकारी तथा निजी क्षेत्रबाट उल्लेखनीय लगानी भएको बताउनु भएको हो। मानव वन्य जन्तु द्वन्द व्यवस्थापनका लागि प्राविधिक समिति गठन भएको छ। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति गठन भएको हो। मानव वन्यजन्तु द्वन्द व्यवस्थापन विशेषज्ञको समन्वयमा 15 सदस्यीय टास्क फोर्स गठन गरिएको हो। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: message, a voice, SMS. Sobre batowy pols, a sync to the pogrocha. Jego upaj, chory tym kola, nie sobie tak, jej pary.
1: नेपाल टेलिकमको सहुलियत दर्ता प्याकेजहरू खरिद गर्न आश्रित 14-15 ह्यास ट्रायल गर्नुहोस्।
2: नेपाल टेलिकम, राष्ट्रको संचार। नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब विदेशका खबर। इरानमाथि अमेरिका र इजरायलले शुरू गरेको युद्धका कारण विश्वभरका उद्योग व्यवसायीहरूले अहिलेसम्म कम्तीमा 25 अर्ब अमेरिकी डलर भन्दा बढ़ीको नोक्सानी बेहोरेका छन्। अमेरिका, युरोप र एसियाका शेयर बजारमा सूचीकृत कम्पनीले सार्वजनिक गरेका वित्तीय विवरणलाई उद्धृत गर्दै समाचार एजेन्सी रोइटर्सले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। प्रतिवेदन अनुसार विश्वका प्रमुख बजारका कम्तीमा 279 ठूला कम्पनीले इरान द्वन्दका कारण आपूर्ति श्रृंखलामा भएको अवरोध र आकाशीयको इन्धन मूल्यलाई मुख्य कारण देखाउँछ आपतकालीन कदमहरू चाल्न शुरू गरेका छन्। यता राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आफ्ना समर्थकहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन 1,77,60,00,000 अमेरिकी डलर बराबरको विशेष कोष स्थापना गर्ने घोषणा गरेको छ। अमेरिकी न्याय मन्त्रालयले सार्वजनिक गरेको यो निर्णयले अमेरिकी राजनीतिमा नयाँ बहस र विवाद जन्माएको हो। अब खेलकुद। आइपीएलमा आज राजस्थान र लखनऊ खेल्दैछन्। राजस्थान रोयल्सलाई इण्डियन प्रिमियर लीग आइपीएल प्ले अफको दौड़मा रहन बाँकी रहेका दुवै खेल जित्नै पर्ने दबाव छ। राजस्थान आफ्नो अभियान जोगाउन कठिन संघर्षमा छ। अर्कोतर्फ लखनऊ सुपर जायन्ट्स भने पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्दै फेरि लयमा फर्किएको देखिन्छ। राजस्थानका लागि प्ले अफको यात्रा कठिन बनेको छ। पछिल्लो खेलमा दिल्ली क्यापिटलसँग हार भएपछि टोली लगातार 3 खेलमा पराजित भएको छ। आज नेपाली समयअनुसार बेलुका 7:45 खेल हुनेछ। यता बाँकी जिल्ला स्तरीय मेयर कप अन्तर्विद्यालय अण्डर 18 छात्र छात्रा फुटबल प्रतियोगिता 2083 जेठ 23 गतेदेखि शुरू हुने भएको छ। बाँकी जिल्ला फुटबल संघले हरेक वर्ष आयोजना गर्दै आएको प्रतियोगितामा बाँकी जिल्लाका 8 स्थानीय तहका विद्यालयको सहभागिता रहनेछ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक। प्रस्तावित प्रधान न्यायाधीशद्वारा कार्ययोजना सार्वजनिक 18 महिनाभित्र मुद्दा फर्सोस गर्ने लक्ष्य। संसदीय सुनवाई जारी। सर्वोच्च अदालतमा विकसित घटनाक्रमप्रति सांकेतिक विरोध गर्दै कानून व्यवसायीले गरे देउसै लालटिन बालेर प्रदर्शन। अर्थमन्त्री बैठकमा आएपछि बजेटका सिद्धान्त।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।
4: आमा, एक गिलास दही खाऊँ न? सारे गर्मी हो।
3: आमा, मलाई दूध है।
4: होइन आमा, हाम्रो दूध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल, भरतपुर 3 बेलचोक।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिनले?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: के हुनु सुन न, उनी होइन कि, सफा गरी भइहाल्यो नि।
1: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: महिनावारी भएको बेला खानु नदिनु, भान्सा वा पूजा कोठामा जानु नदिनु, केही कुरा छुनु नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ, म पहिलाको जस्तो छैन अहिले।
3: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजनले हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सुनसुबिका दिदी।
2: नमस्कार नमस्कार।
4: बुझ्नु भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
4: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
2: हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
4: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन, नेवर मिस एन अपडेट फ्रॉम टिप्स ऑफिशियल।

I'm gonna go to the hospital.

0: कस्तो पियम?
1: आमा एक गिलास दही खाम न, सारे गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको सार्वजनिक अनुरोध।
3: वन्य जन्तुको शिकार गर्ने, पक्रने, पाल्ने, ओसार पसार तथा वन्य जन्तुको कुनै अङ्ग बेचबिखन गर्ने जस्ता कानूनले निषेध गरेका कार्यहरू नगरौं।
4: मानव बस्तीमा वन्य जन्तु पसेमा चारैतिरबाट हो हल्ला गर्ने, जिस्काउने, लखेट्ने वा ढुङ्गा लगायत अन्य चीज वस्तुले हिर्काउने कार्य गर्दा वन्य जन्तुले आतिएर आक्रमण गर्न सक्छ। सावधानी अपनाई नजिकको निकुञ्ज कार्यालय वा सुरक्षा निकायमा खबर गरौ।
3: सामुदायिक वन प्रवेश गर्दा वन उपभोक्ता समितिले विधिपूर्वक वन प्रवेश खुलाएको बखत मात्र समूहमा सावधानी अपनाई घाँस दाउरा संकलन गर्न जानु पर्दछ। अनुमति बिना निकुञ्ज तथा अन्य वन क्षेत्र प्रवेश गर्नु निषेधित कार्य हो।
4: निकुञ्ज तथा मध्यवर्ती वन क्षेत्रको आसपास क्षेत्रमा खेतीबाली जोगाउनका लागि सिधा करेन्ट प्रवाह गरी विद्युतीय धराप राख्ने कार्य नगरौ नगराउ। यस्ता गतिविधिले दुर्लभ एकसिङ्गे गैडा लगायत अन्य वन्य जन्तु घाइते वा मृत्यु भएमा कानून बमोजिम सजाय हुन सक्दछ।
3: वन डढेलो लागेमा डढेलो रोकथाम तथा नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय लगायत सबै सरकारवालाहरूको सक्रिय सहभागिताका लागि समेत यस निकुञ्ज हार्दिक अनुरोध गर्दछ।
4: थप जानकारीका लागि चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसरा चितवन, इमेल info@chitawannationalpark.gov.np। चितवन राष्ट्रिय निकुञ्ज र रेडियो साहिमोको जनहितमा जारी सन्देश।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
6: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
6: ज्येष्ठ नागरिक तथा असहायको सुहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
6: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइरी भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? भन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
11: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
11: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
11: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
6: सचेत बनाऊ।
11: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: Tapay ang Lab Sunday Muntra Radio Silent 89.8 MHz.
1: योग गरौ रहौ निरोग पतञ्जलि योगपीठ नेपाल महिला पतञ्जलि योग समिति नेपाल पतञ्जलि योग समिति नेपाल युवा समिति नेपाल र पतञ्जलि योग समिति चितवनको सहकार्यमा आयोजित वृहत निशुल्क योग शिविरमा सहभागी भई स्वस्थ रहौ

0: 6-7 बजेसम्म समय नयन महिला पतंजलि योग समिति चितवन महानगर योग समिति महिला महानगर योग समिति चितवन आयोजक भरतपुर महानगरपालिका 18 नम्बर ओडा कार्यालय।
1: आमा एक गिलास दही खाम न साह्रै गर्मी हो।
2: आमा मलाई दुध है।
1: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ?
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
3: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
0: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल भरतपुर 3 बेलचोक।

0: ए दाई ए दाई फाइल बोकेर कहाँ जान लाग्नु भएको? प्राणी कम्पनी दर्ता गर्न जानु भएको हो भने जथाभावी ठाउँमा नजानु, बजारमा बिचौलिया छन्, सस्तोमा काम गरिदिन्छ भनेर फस्नु होला नि। बेलामा नै बिचार पुर्याउनु, पछि दुःख पाउनु होला नि। फेरि लाइसेन्स नभएका ठाउँमा सिवालीमा जानु गैर कानुनी हो।
1: यस्तो लाइसेन्स प्राप्त सरकारले अनुमति दिएको आधिकारिक सेवा केन्द्र कहाँ छन्?
0: नेपाल सरकारबाट इज्जत प्राप्त चितवनको एकमात्र आधिकारिक सेवा केन्द्र भरतपुरको आन्तरिक राजस्व कार्यालयको 50 मिटर अगाडि एसएनसी कम्पनी जानु नि। त्यहाँ त काठमाडौँ जान नपर्ने गरी यी कम्पनीहरूको प्रबन्ध पत्र नियमावली तयार पारी प्रमाण पत्र उपलब्ध गराइनेछ। साथै कम्पनीको नवीकरण, सेयर पुँजी, थपकट, नाउँ ठाउँ परिवर्तन लगायत संस्था दर्त खारी सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ नि।
1: त्यति मात्र कहाँ हो र? त्यहाँ त करदाताहरूको ब्याज, भ्याट, ट्याक्स, मासिक, चौमासिक, वार्षिक आय विवरण तयार पारी नेट इन्ट्री अनलाइन सेवाबाट विवरण भरिदिने काम हुन्छ र बिजनेस प्लान प्रपोजल पनि तयार पारिदिन्छ नि।
0: अर्को विशेष थप काम, त्यस कम्पनीले आमदानी गरेको रकम विभिन्न सामाजिक कार्यमा खर्च गरिनेछ। तसर्थ एसएनसी कम्पनीमा नै कारोबार गर्न हार्दिक अनुरोध गर्दछौ।
1: सञ्चालक
0: सूर्य श्रेष्ठ,
1: एसएनसी कम्पनीको कार्यालय,
0: बाइपास रोड, भरतपुर, चितवन।
1: मोबाइल नम्बर
0: 98555 56 959।
2: यी 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भई सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क एन 2079

0: नीति अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सूचना संगीत र मनोरञ्जनको अटल साहिनी, यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।

0: I am live from the Ninja Radio Pilot 89.8 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो. अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिबाट साझा खबर.

0: सयों रेडियो हजारों रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: विद्यालय व्यवस्थापन समितिको
2: अध्यक्षहरू
1: विभिन्न सरकारी सुरक्षित वातावरण दिनु राज्य विद्यालय प्रशासन अभिभावक र नागरिक समाज सबैको साझा दायित्व हो। विद्यालय शिक्षाको संवैधानिक जिम्मेवारी बोकेका स्थानीय तहहरूले विद्यालयमा आफ्नो स्वार्थ लाग्ने कार्य बन्द गरी गुणस्तरीय र व्यावहारिक शिक्षामा जोड़ दिनुपर्दछ। अब खबर सन्तोषी रावलबाट। नवनियुक्त प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। शपथपछि आजै उहाँले सर्वोच्च अदालतमा पदभार ग्रहण गर्नुभएको छ। शर्मालाई संसदीय सुनवाई समितिले आज सर्वसम्मत रूपमा अनुमोदन गरेपछि राष्ट्रपतिबाट औपचारिक नियुक्ति भएको हो। त्यसअघि सुनवाईका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै शर्माले एनसीएल कर विवादमा कानून अनुसार फौजदारी जरिवाना मात्र हटाइएको र बाँकी कर तथा शुल्क असुल गरिएको स्पष्ट पार्नुभयो। वहाँले बार बेन्च बीच कुनै दण्ड नरहेको रिट दर्ता रोकिएको आरोप निराधार रहेको तथा वरिष्ठता मात्र प्रधान न्यायाधीश नियुक्तिको आधार नहुने बताउनुभयो।
3: मुद्दाहरूको प्राथमिकता आदेश इत्यादिका रोकिएको हो कि भन्ने कुराहरू गर्नुभएको छ। अब मैले त्यसलाई चाहिँ कसरी लिएको छु भन्दाखेरि चाहिँ रिट दर्ता र दर्तृत्वको सम्बन्धमा चाहिँ त्यो गर्ने सबै प्रशासनै जिम्मेवार रहने कुरा हो र प्रशासन त्यसमा आफ्नै नै स्वतन्त्र रहेको अवस्था छ। त्यसकारण चाहिँ प्रशासनबाट चाहिँ आफ्नो विवेक प्रयोग गरेर नै त्यसको चाहिँ भएको होला भन्ने लागेको छ र मैले त्यसमा थप टिप्पणी गर्न चाहिँ चाहिँ।
1: न्यायालयमा बिचौलिया र विकृति रोक्न ई कोड तथा प्रत्यक्ष प्रसारण प्रणाली लागू गरिएको उहाँको भनाइ छ। साथै अदालतहरूको प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले न्याय परिषदले पठाएका छ जनाको नाम मध्ये हाल सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका न्यायाधीश शर्मालाई प्रधान न्यायाधीश बनाउने निर्णय गरेको थियो। संवैधानिक परिषदले विगतको वरिष्ठता क्रमको परम्परा मिच्दै शर्माको नाम सिफारिश गरेपछि न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि प्रश्न उठाउँदै नेपाल बार लगायतले विरोध पनि गरिरहेका छन्। सरकारले काठमाडौँ उपत्यकाका नदी किनारमा जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनस्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले प्रभावित परिवारको विवरण रुजु गरी एकमुष्ट रकम उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको छ। यस्तै जोखिमयुक्त बस्तीबाट हटाएकालाई वैकल्पिक बसोबास आफै गर्न प्रोत्साहन स्वरूप 3 महिनासम्म प्रति महिना 15,000 रूपियाँ राहत उपलब्ध गराइने भएको छ। 5 भन्दा बढ़ी सदस्य भएका परिवारलाई थप प्रति सदस्य 2,000 रूपियाँ दिइने मन्त्री पोखरेलले बताउनुभयो।
4: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न, 5 सदस्य भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र 100 भन्दा बढ़ी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने, वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरमा व्यवस्था गर्ने, बाल बालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने।
1: प्रतिनिधि सभाका सांसदहरूले आगामी आर्थिक वर्ष 2083-84 बजेट वास्तविकतामा आधारित बनाउन सरकारलाई सुझाव दिएका छन्। आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसदहरूले राष्ट्रिय गौरवका आयोजना साना किसानले हित स्वास्थ्य पूर्वाधार र खानेपानी समस्या समाधानलाई बजेटको प्राथमिकतामा राख्नुपर्ने बताएका हुन्। सांसद गणेश बहादुर विश्वकर्माले कम आय भएका नागरिकको जीवनस्तर सुधारमा केन्द्रित बजेट आवश्यक रहेको बताउनुभयो भने सांसद ध्रुवराज राईले साना किसानलाई प्राथमिकता दिन माग गर्नुभयो। सांसद विपिन कुमार आचार्यले खानेपानी समस्यालाई राष्ट्रिय चुनौतीको रूपमा उठाउँदै र स्वास्थ्य र पूर्वाधार क्षेत्रमा लगानी बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। वहाँले दाङको टरी गाउँ विमानस्थल विस्तारलाई पनि प्राथमिकतामा राख्न माग गर्नुभयो। ग्रामीण विकास र स्थानीय आवश्यकतालाई आधार बनाएर बजेट बाँडफाँड गर्नुपर्ने आवाज पनि संसदमा उठेको छ। सांसद लक्ष्मी प्रसाद पोखरेलले कर्मचारीको पारिश्रमिक वृद्धि, सामाजिक न्याय र दैलेखको ग्यास परियोजना अघि बढ़ाउन सरकारसँग आग्रह गर्नुभयो।
2: यो बजेटको प्राथमिकता विनियोजन म यसलाई एक्सेप्ट गर्न सक्दैन। म सत्ताधारी सांसद हो तर मेरो अगाडि जनताको अनुहार देखिरहेको छु। संयोगले अर्थमन्त्री बुढानीकरण स्कूलको परेको एउटा पनि आवासीय विद्यालयको कल्पना पनि गरेका छिन्।
5: यसरी शुरूमा महत्वाकांक्षी ठूलो बजेट ल्याएर मध्यावधि समीक्षाको नाममा बजेट घटाउने अभ्यासको अन्त्य गरिनुपर्छ।
6: कुनै गाउँमा कम विद्यार्थी छ भने पनि उसले आधारभूत तहको शिक्षा आफ्नै भूगोलमा पाउनुपर्छ, यसका लागि पनि सरकारको ध्यान आकर्षण गराउँदछु।
5: अनुदान र ऋणको भेट अनुसारलाई थाहा हुनुपर्छ र दिनुपर्छ। माननीय अर्थमन्त्रीजी, वैदेशिक सहायता भन्ने एकल शब्दमा ग्रान्ट, कन्सेसनल लोन र नोन यी सबैलाई एकै टोकरीमा राख्नु भएको यो कन्सेप्चुअली गलत मात्र होइन, यो राजनीतिक रूपमा खतरनाक छ।
7: सिद्धान्त प्रथाइन त त्यस्तो देखिएन, के भयो यस्तो? तपाईँलाई थाहा भएन गाउँमा भुइँ मान्छे छ, 83% भूभाग भएको, 54% जनसंख्या भएका मान्छेहरूको विकासको निम्ति, आर्थिक समृद्धि, शिक्षाको निम्ति के हुन्छ? त्यसैले गर्दा म सभामुख मार्फत अर्थमन्त्रीजीको लागि निवेदन गर्न चाहन्छु, त्यो ठाउँको विकास गरिएन भने अब जटिल मुलुकको समस्या बन्दैछ।
1: संविधानमा भएको व्यवस्था अनुसार जेठ 15 गतेसम्म आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्नेछ। अब बजेटको तयारी गर्न 10 दिन मात्रै बाँकी छ। वैदेशिक ऋणको भार बढ्दै गएको, रोजगारी र आयको स्रोत खुम्चिँदै गइरहेको अवस्थामा सरकारले कस्तो बजेट ल्याउनु पर्ला? सीआईएमसँग कुरा गर्दै अर्थविज्ञ दिल्लीराज खनाल,
8: एउटा बजेट बजेटको रूपमा पनि नहुने जुन अवस्था छ, अर्थतन्त्रलाई तत्कालिक रूपमा कसरी माथि उठाउने भन्ने कुराको एउटा ठोस कार्ययोजना र एक्सन प्लान सहित त्यसमा टेकेर गुणात्मक हिसाबले आर्थिक वृद्धि र विकासको कार्यक्रमलाई अगाडि बढाउँछौ भन्ने ढंगले अगाडि आउनुपर्ने खाँचो आवश्यकता छ भन्ने मलाई लाग्छ।
9: बेरोजगारी बढेको छ, मध्यपूर्वको द्वन्द्वका कारण पेट्रोलियम पदार्थ लगायतका धेरै त्यस्ता वस्तुहरू महँगिएका छन् र त्यो सँगै सांसदहरूले पहिलाको जस्तै टुक्रे साना साना आयोजनाहरूको माग गरिरहेको भन्ने कुरा पनि यता कता सुनिन्छ। यो हिसाबले पनि बजेट ल्याउँदाखेरि यस्ता कुरालाई कसरी रोक्न सक्छ?
8: तपाईँले एकदम कस मूलको कुरा उठाउनुभयो। अब मैले त्यसैले पनि अनुपालय खजुर खर्च भनेको कारण त्यो यति धेरै छ, जुन ढंगले बेरोजगारी बढेको छ, आर्थिक अनुशासन छैन, बजेटमा राख्नुहुन्छ, भोलि गएर अर्को हिसाबले ट्रान्सफर गर्नुहुन्छ, अनि बजेट जस्किलबाट चाहिँ मालिका परीक्षकै प्रतिवेदनले भनिहाल्छ, जस्किलबाट तपाईँले मेगा प्रोजेक्टहरू के अरे ठुला ठुला प्रोजेक्ट हुनुहुन्छ जसको कुनै सम्भावना अध्ययनै भएको छैन, सधैँ अब यतिसम्म चाहिँ चाहिँ त्यो मालिका परीक्षकले पनि उल्लेख गरेको, तपाईँले राष्ट्रिय गौरवको आयोजनाको रकम अर्कोतिर रकमान्तर नगर्ने भनिन्छ, त्यो रकमान्तर गरिरहनु भएको छ, छुटको पनि एउटा रेट कसरी छुट दिनुभएको, कला दिनुभएको भन्ने रेकर्ड छ, यो जुन किसिमको व्यतिथिपूर्ण यो डिस्टोर्सनकारी होइन विसङ्गतिपूर्ण जुन किसिमको विकृतिपूर्ण जुन किसिमको बजेट परिपाटी छ, यो परिपाटीलाई सदाको निम्ति चाहिँ तपाईँको समाप्त गर्ने र सिङ्गो एउटा जवाबदेहीको परिपाटीलाई होइन सुनिश्चित गरेर लिएर जाने त्यो नयाँ ढंगले बजेट आउनुपर्ने खाँचो र आवश्यकता छ।
1: विगतमा ठूलो आकारका बजेट आए पनि पूँजीगत खर्च कम हुने, आयोजना अधुरा रहने र विकास योजनामा राजनैतिक प्रभाव बढ़ने आलोचना हुँदै आएको छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय गरेको छ। सिंहदरबारमा आज बसेको समिति बैठकले आर्थिक वर्षको बजेट तर्जुमाका सन्दर्भमा सरकारलाई सुझाव तथा निर्देशन दिने सन्दर्भमा विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको समिति सभापति डाक्टर कृष्ण हरि थोकीले जानकारी दिनुभयो। सर्वोच्च अदालतले नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको इलाम र झापाका करिब 5201 चिया बगान लीजमा दिने निर्णयमा अनियमितता भएको भन्दै डायरी रिटमा सरकारसँग लिखित जवाब माग गरेको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले आज सरकारका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको हो। उक्त रिटमा दावी गरिए अनुसार चिया बगान लीज प्रक्रियामा अरबौं रूपैयाँको भ्रष्टाचार र नीतिगत अनियमितता भएको छ। रिट निवेदन भेषराज लुइटोले लीज सम्झौता खारेज गर्न तथा संलग्न उच्च पदस्थ अधिकारीहरूमाथि अनुसन्धान गर्न माग गर्नुभएको छ। यसैबीच सो रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा जेठ 19 गते लागि पेशी तोकिएको छ। निर्वाचन आयोगले फागुन 21 गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा विनियोजित बजेट भन्दा करिब 1,75,00,000,00,000 रूपियाँ भन्दा कम खर्च भएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च अपेक्षा भन्दा कम खर्चमा सम्पन्न भएको हो। सरकारले निर्वाचनका लागि 6,71,92,78,200,00,000 उपलब्ध गराएको थियो। ताजा खबरमा अब विदेशका खबर। दक्षिणी र मध्य चीनमा लगातार परेको भारी वर्षापछि आएको बाढ़ी र पहिरोमा परि कम्तीमा 10 जनाको मृत्यु भएको छ। चीनका मौसमविदका अनुसार यो वर्षा प्रणालीले 1,000 किलोमिटर भन्दा बढ़ी क्षेत्र प्रभावित पारेको छ। अब खेल खबर। काठमाडौँमा 16 केन्द्रीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगिता जेठ 20 गतेदेखि शुरू हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको आयोजनामा हुने प्रतियोगिता विभिन्न 6 वटा खेल विधालाई समावेश गरिएको छ। प्रतियोगिता निर्धारित मितिदेखि शुरू भई 3 दिनसम्म सञ्चालन हुनेछ। बाँकेका 5 पालिकामा कुपोषणको गम्भीर समस्या।
10: झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
1: 1400 भन्दा बढ़ी बालबालिका प्रभावित। रिपोर्ट सँगै सुखा मौसम सहन सक्ने धानको बिउ कुन होला। संवाद श्रृंखला हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफीओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरी तथा पहाड़ी क्षेत्रमा वन डढ़ेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
11: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। नवप्रवर्तन इमान्दारिता र तत्परता मार्फत प्रहरी सेवामा रूपान्तरण गर्ने लक्ष्यसहित नेपाल प्रहरीले त्रिवर्षीय रणनीतिक योजना सार्वजनिक गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले रणनीतिक योजना सार्वजनिक गर्नु भएको हो। सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ अनुमतिका विषयमा आगामी सोमबार छलफल गर्ने भएको छ। न्यायाधीश मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो। बाँकी जिल्लाका 5 पालिकामा गम्भीर कुपोषणको समस्या देखिएको छ। कुल 20,725 बालबालिका मध्ये 1400 भन्दा बढ़ी बालबालिकामा मध्यम तथा गम्भीर कुपोषणबाट प्रभावित छन्। गत मंगिरदेखि पुष महिनामा बाँकीमा 2 महिनादेखि 59 महिना मुनिका बालबालिकाको कुपोषणको अवस्था थाहा पाउन अध्ययन गरिएको थियो।
13: बाँकेको खजुरा गाउँपालिकामा 3,660 बालबालिका मध्ये 124 मध्यम र 26 जनामा गम्भीर कुपोषण देखिएको छ। आमाहरूमा समेत कुपोषण देखिएको खजुरा गाउँपालिकाका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख लक्ष्मी केसी बताउनुहुन्छ।
14: 251 जनाको स्क्रिनिङ गर्दा अति शीघ्र कुपोषणमा 14 जना आमा चाहिँ हामीले फेला भयो। त्यो भनेको एकदमै भयावह स्थिति, जसमा शीघ्र कुपोषणमा चाहिँ 62 जना आमा चाहिँ फेला गर्नुभयो।
13: डुडुवा गाउँपालिकामा 3,845 बालिका मध्ये 264 मध्यम र 80 जना गम्भीर कुपोषणको अवस्थामा भेटिएको अध्ययनको निष्कर्ष छ। डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख स्वास्थ्य अधिकृत सीताराम चौधरी,
15: जति हुन्छ सानैमा वृद्धि देखाउँछ, 2 वर्ष मुनि नै 80% वृद्धि मस्तिष्क विकास हुने भएको पनि हामीले सँगै पत्ता लगाएर समयमा उपचार गर्नलाई।
13: राप्ती सुनारीमा 4706 मध्ये 184 मध्यम र 31 गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिकामा 4399 मध्ये 168 जना मध्यम र 43 गम्भीर कुपोषित भेटिएका छन् भने जानकी गाउँपालिकामा 4120 मध्ये 175 जनामा मध्यम र 36 जनामा गम्भीर कुपोषण देखिएको छ। बैजनाथ गाउँपालिका नवबस्ता स्वास्थ्य चौकीका इन्चार्ज दिलबहादुर बिक:
16: तयारी उपचारात्मक खाना हुन्छ, त्यो खानाको माध्यमबाट हामीले चाहिँ बच्चाको तौल अनुसारको त्यो दिन्छौँ। अलिकति चाहिँ गम्भीर खालका त्यस्ता मेडिकल जटिलताहरू भएका त्यस्ता केसलाई चाहिँ हामीले पोषण पुनर्स्थापना केन्द्र भेरी अस्पतालमा चाहिँ रिफर गर्ने गर्छौँ।
13: कुपोषण न्यूनीकरण गर्न स्थानीय सरकारसँगै गैर सरकारी निकायहरूले पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। बी ग्रुप नामक संस्थाले पोषण सुधारका लागि पोषण परियोजना अन्तर्गत आमा समूह मार्फत समुदायका आमाहरूमा जागरूकता ल्याउन काम गरेको बताउनुहुन्छ कार्यकारी निर्देशक डम्बर सुनार।
10: केयर नेपाल र आईडी नेपालसँग साझेदारी गरेर बाँकी जिल्लाको 5 गाउँपालिकामा पोषण सुधार कार्यक्रम गरिरहेको छौं र यो कार्यक्रमको मुख्य उद्देश्य भनेको अब 1000 दिनका आमा र बच्चाको पोषण को अवस्था सुधार गर्ने भन्ने छ। अब हाम्रो निष्कर्ष के हो भन्दाखेरि पोषणको अवस्था चाहिँ अलिकति भयावह अवस्था नै हो। 20400 बालबालिकाहरूको पोषणको अवस्था जाँच गर्दै गर्दाखेरि झन्डै 300 जति चाहिँ बालबालिकाहरू शीघ्र कुपोषित अवस्थामा हुनुहुन्छ, त्यस्तै गरी 1100 जति चाहिँ मध्यम कुपोषित अवस्थामा हुनुहुन्छ भनेपछि ठूलो संख्या हो।
13: स्थानीय सरकारले पनि पोषण सुधारका लागि विभिन्न कार्यक्रम चलाउँदै आए पनि प्रभाव कमजोर देखिएको छ। यसको कारणका बारेमा बताउँदै राप्ती सुनारी गाउँपालिकाकी उपाध्यक्ष मनिषा सिंह थारू:
14: सजन्य भनेर चाहिँ छोरा अन्त बुहारीले पनि अन्त त्यसपछि त बच्चाले पनि पोषणयुक्त खानेकुरा फलफुलहरू हरेक कुराहरू चाहिँ बोली खुवाउने, तर छोरी त अर्थको घर जाने जात हो, यसले किन चाहिँ राम्रो खुवाउनु पर्यो र भन्ने हिसाबले चाहिँ छोरीले चाहिँ अलिकति पोषणयुक्त खानाहरू कम खुवाउने भएको हुनाले चाहिँ छोरीहरूमा चाहिँ त्यो पोषण समस्या देखिएको चाहिँ त्यो तथ्याङ्कले भेटा।
13: कुपोषण घटाउन कतिपय स्थानीय सरकारले परिवारलाई मासु अण्डामा आत्मनिर्भर बनाउने योजना कार्यान्वयनमा ल्याएका छन्। खोज अध्ययनका क्रममा मध्यम खालको कुपोषणमा अभिभावकलाई सल्लाह दिइन्छ भने कड़ा कुपोषण देखिँदा स्वास्थ्य संस्थामा राखेर बालबालिकाको तौल सुधारका लागि उपचार प्रक्रिया शुरू गर्ने गरिएको छ। निशु जोशी, सीआईएन, कृष्णसार एफएम, नेपालगंज, बाँकी।
17: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सुक्खा मौसममा पनि धान खेतीबाट उत्पादन लिन सकिने:
18: बहुकोनी धान 1, बहुकोनी धान 2, हर्दीनाथ 3, हर्दीनाथ 2, हर्दीनाथ 5 छन्। पश्चिमी नेपालको लागि सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा तुलनात्मक रूपमा सुक्खा सर्न सक्छन्।
17: कम पानीमा खेतीका लागि उपयुक्त धानको बिउबारे विज्ञ संघको कुराकानी संवाद श्रृंखला हेलो मौसम बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
19: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भित्तामोड, वीरगंज र काठमाडौँ कलम्फीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
20: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
21: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
22: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा पाइयो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
17: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
9: सुक्खा मौसमका लागि उपयुक्त धानको बिउ कुन होला अनि यस्ता धानका बिउ कहाँ पाइन्छ होला? नमस्कार, हेलो मौसममा स्वागत छ, म सन्तोष गन्धर्व।
0: जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसून कमजोर हुन सक्ने र वर्षा औसत भन्दा कम हुने पूर्वानुमान गरेको छ। पानी कम पर्दा यसको सीधा असर धान खेतीमा पर्न सक्छ। आजको हेलो मौसममा हामी कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने केही धानका जातका विषयमा कुरा गर्दैछौ। कुराकानीका लागि हामीसँग हुनुहुन्छ नारका कृषि वैज्ञानिक डाक्टर उज्जवल प्रसाद शाह कुशुभा।
18: यसमा चाहिँ नेपाल सरकारले अहिलेसम्म छवटा जात रिलिज गरेको छ। सुखा धान एक, सुखा धान दुई, सुखा धान तीन, सुखा चार,
3: नामै सुखा एक,
18: नामै सुखा छन्, सुखा पाँच र सुखा छ छ। त्यस्तै गरी हामीसँग दुईटा अरू छन्, बहुगुणी धान एक, बहुगुणी धान दुई। त्यस्तै गरी हामीसँग एक दुईवटा अरू भेराइटीहरू छन्, जस्तै यहाँ यो हरदिनाथ तीन, हरदिनाथ दुई, हरदिनाथ पाँच छन्। यी भेराइटीहरू नेपाल सरकारले उन्मोचन गरेका छन्। केही भेराइटीहरू दर्ता भएका छन् जस अन्तर्गत पश्चिमी नेपालको लागि यो सर्जु 52 छ, त्यसै गरी राधा 4 छ। यी जातहरू चाहे अरू धानहरूभन्दा कम्पेरिटिभली तुलनात्मक रूपमा सुक्खा सहन सक्छन् र सामान्य वर्षाको आधारमा पनि यिनीहरूले बढीभन्दा बढी उत्पादन दिन्छ।
3: यहाँले भन्नुभएको सुक्खा एकदेखि छसम्म, त्यसपछि हरदिनाथको कुरा गर्नुभयो, त्यो यी धानको बिउहरू चाहिँ किसानले अहिले मैले छर्न चाहे भनेदेखि त्यो सजिलैसँग पाउन सकिन्छ कि सक्छ?
18: यो धानका जातका बिउहरू राष्ट्रिय धान बाली अनुसन्धान कार्यक्रमले उत्पादन गर्ने गर्छन्। त्यसै गरी नारका विभिन्न रिसर्च स्टेशनहरू छन्, कृषि अनुसन्धान केन्द्रहरू छन्, देशका विभिन्न ठाउँमा छरिएर बसेका छन्, तिनी ठाउँहरूमा यसको बिउ उत्पादन हुन्छ। त्यसै गरी किसानका समूहहरू छन्, ती समूहहरूले केही कृषक, केही कम्पनीहरू छन्, सिड कम्पनीहरू, बिउ उत्पादन गर्ने कम्पनीहरू छन्, तिनीहरूले चाहे पर्याप्त मात्रामा यसको बिउ उत्पादन गर्छन् र त्यहाँबाट बिउ लिन सकिन्छ।
3: घर नजिकै चाहिँ कहाँ पाइन्छ त त्यसो भए?
18: यसको लागि त सर्वप्रथम कुनै किसानले आफ्नो धानको बिउ लिन खोज्छन्, सुक्खा धानको बिउको डिमान्ड गर्छ भने सर्वप्रथम उहाँले चाहे नजिकैको कृषि ज्ञान केन्द्रहरू अथवा नगरपालिकाको कृषि शाखा हुन्छन्, ती शाखामा कन्ट्याक्ट गर्ने, सम्पर्क गर्ने र त्यहाँबाट उहाँहरूले कृषिका जो कर्मचारी बस्नुहुन्छ उहाँहरूले समन्वय गरेपछि उहाँहरूले बिउ मगाइदिन सक्नुहुन्छ।
3: यहाँले भन्नुभएको जति पनि जातहरू, त्यति जातहरू मध्येमा पनि सबैभन्दा राम्रो जात चाहिँ कुन हो, अझ उत्पादन बढ्ने?
18: अब सुक्खा सिरिजमा हेर्नुहुन्छ भने सबभन्दा राम्रो सुक्खा धान तीन देखिएको छ, मध्यम मसिनो किसिमको धान हो, र सुक्खा एक दुई चाहे अलि मोटो धान छ, अलिकति चकिनेस त्यसमा बढी हुन्छ, जसले गर्दा चामलको क्वालिटी सोचे जस्तो हुँदैन। जबकि सुक्खा तीन मसिनो मध्यम मसिनो छ, खानालाई पनि मिठो छ र बहुसंख्यक किसानले सुक्खा तीनलाई रोजेका छन्। त्यसै गरी अर्को चाहे सुक्खा धान छ पनि हो। सुक्खा धान छमा चाहे डुबान सहन सक्ने पनि गुण छ र यो सुक्खा सहन सक्ने पनि गुण छ, दुवै गुण छ।
3: तराईको लागि त धेरै पानी परिहाल्यो भने डुबान पनि सहने भयो,
18: डुबान पनि भएन। हजुर, यी धानहरू सुक्खा सिरिजमा यो राम्रो भयो। त्यसै गरी छोटो अवधिका धानका जात भन्ने हो भने सर्वप्रथम यो यहाँसँग हरदिनाथ पाँच छ, हरदिनाथ दुई छ, तीन छ, यिनीहरू 115 देखि 125 दिनसम्म यो पाक्ने गर्छन् र छोटो अवधिको धानको जात भएको कारण र सुक्खा सहन सक्ने गुण भएको कारण यी धानका जातहरूलाई हामी अगाडि बढाउन सक्छौ। त्यस्तै गरी सर्जु 52 छ, सर्जु 52 चाहिँ मध्य पश्चिमी तराईमा एकदम पपुलर भेराइटी हो, प्रसिद्ध छन्। थुप्रै बहुसंख्यक किसानहरूले सर्जु 52 लगाउने गर्छन्। त्यसले सुक्खा सहन सक्छ, सामान्य वर्षाको भरमा पनि राम्रो उत्पादन दिन्छ।
3: यसको उत्पादन समयावधि चाहिँ अरू धान जस्तै हो अथवा छोटो लामो धेरै?
18: अहिलेको सुक्खाको समयमा हामीले सक्दो छोटो अवधिका धानका जातहरू छान्दाखेरि हामीले राम्रो प्रतिफल पाउन सक्छौँ, बढी उत्पादन पाउन सक्छौँ। लामो ड्युरेसनका बढी अवधि भएका धानका पाक्ने जातहरू छान्यो भने त्यसले सुक्खामा राम्रो काम नगर्न सक्छन् होइन, जसले गर्दा उत्पादन पनि ह्रास, उत्पादनमा पनि ह्रास आउँछ र सोचे जस्तो यो म्यानेजमेन्टमा जुन हामी फार्मको म्यानेजमेन्ट गर्छौँ, खेतको व्यवस्थापन गर्छौँ, त्यसमा खर्च पनि हुन जान्छन्, दोहोरो किसान मार्न पर्छन्। त्यसै कारणले अहिलेको समयमा छोटो अवधिका बढी उत्पादन दिन सक्ने धानहरू छान्दाखेरि बढी राम्रो हुन्छ।
3: अब यहाँले भने जस्तै पूर्वदेखि पश्चिमसम्मको तराईको भेगहरूभरि फरक फरक छ नि त, हावापानीको हिसाबले पनि अनि त्यहाँको कमाई गरिरहेको धानको हिसाबले, माटोको हिसाबले पनि। कोशी प्रदेश, मध्य प्रदेश, प्रदेश वाइज हेर्दाखेरि चाहिँ कुन कुन धानको बिउ चाहिँ अलिक उपयुक्त हुन्छ?
18: एकदम राम्रो क्वेशन उठाउनुभयो। कुन क्षेत्रको लागि कुन धान उपयुक्त छ भने त्यसको लागि पूर्वतिर तराहरू एक हुन सक्छन्, त्यसै गरी सुक्खा धानहरू एक दुई तिर हुन सक्छन् होइन, तीन सबभन्दा राम्रो हो। त्यस्तै गरी लिस्टमा प्रवेशको लागि हेर्नुहुन्छ भने हरिनाथ पाँच हुन सक्छ, हरिनाथ तीन हुन सक्छन्, सुक्खा तीन छन्, पश्चिम तराईमा

0: त्यस्तो अवस्थामा चाहिँ के गर्ने?
1: अब किसानले बिउ पाउनु भएन भने उहाँसँग जुन धानको बिउ छ अथवा सक्दो छोटो अवधिका धानका जातहरू छान्ने, जसले गर्दाखेरि हामीले सानो छोटो अवधिका धान जात छान्दाखेरि हामीले सुक्खालाई धेरै हदसम्म टार्न सक्छौँ। टाढा स्केप भन्छौँ हामी, होइन, ड्राउट स्केप स्ट्राटेजी हामी त्यसलाई भन्छौँ। तिन किसिमका स्ट्राटेजीहरू छन्, ड्राउट स्केप, ड्राउट टोलरेन्स, ड्राउट एभोइडेन्स। अनि यो ड्राउट स्केप
0: बुझ्ने भाषा,
1: म त्यो बुझ्ने भाषामै भन्दैछु। सानो अवधिका धानका जात छान्दाखेरि हामीले श्रावणसम्म पनि, श्रावण महिनासम्म धान रोप्ने गर्छु तराईमा, अनि श्रावणदेखि कार्तिक मङ्सिरसम्म धान पाक्छन्। 120-125 दिनमा पाक्यो भने त्यो के हुन्छ भने पम्पिङ सेटद्वारा पनि पानी निकालेर तानेर धान खेती गर्ने गरिएको पाइन्छ तराईतिर सुक्खा हुँदाखेरि, अनि थोरै पानीमा पनि राम्रो उत्पादन लिन सकिन्छ। लामो ड्युरेसनका, लामो अवधिका धानका जात छान्नुहुन्छ भने त्यसमा धेरै पानीको आवश्यकता पर्छन्। परम्परागत विधिको विधिले किसानहरूले खेती गर्ने गर्छन्, त्यस कारणले गर्दाखेरि पानीको खपत बढ्न जान्छन् र यसले जनजीवनमा असर पर्छ। तलको जुन पानीको स्रोत छ अन्डरग्राउन्डको, त्यो सुक्यो भने हामीले खानु पिउने पानीको पनि अभाव हुन सक्छ।
2: नवनियुक्त प्रधान न्यायाधीश डाक्टर शर्माले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ। सरकारले काठमाडौँ उपत्यका नदी किनारका जोखिममुक्त बस्ती हटाउँदा विस्थापित भएका परिवारलाई पुनर्स्थापना खर्च स्वरूप प्रति परिवार 25,000 रूपियाँ दिने निर्णय गरेको छ। अर्थ समितिद्वारा आगामी बजेटबारे विज्ञहरूसँग छलफल गर्ने निर्णय भएको छ। बजेटमा साना किसान, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिन सांसदहरूको जोड़ छ र दक्षिण मध्य चीनमा बाढ़ी दशजनाको मृत्यु, हजारौं किलोमिटर क्षेत्र प्रभावित भएको छ। 16 केन्द्रीय राष्ट्रपति रनिङ सिल प्रतियोगिता आगामी जेठ 20 गतेदेखि काठमाडौँमा हुने भएको छ। हवस्, आजलाई साझा खबरको समय

0: 수준아 성비자 문우런진 구아투 사형 영호 라디오 사형 나나비 나나비 토부 아트 아트 메가허스
1: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो 8 PM
0: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज
3: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कोही कसैलाई यस्तो परेमा उजुरी गर र कानूनी कार्यवाही गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: ए बाबु आधार त टर्च बालेर जाऊ
6: आ पर्दैन आमा त्यही पुग्ने त हो एकैछिन त हो नि म पुगेर आइहाल्छु के
5: बर्खाको बेला त अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने नत्र त सर्पले टोकिहाल्छ नि
6: है बल्ल सम्झे सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने सुत्नु अघि ओछ्यान टकटक्याउने झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो
5: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन
6: भन्नुभयो नि मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतला या नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो
5: हो सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ सानो लापरवाहीले ज्यान जान सक्छ
4: सतर्कता अपनाउने गरौं

0: सुरक्षित बनाऊ।
1: नेपाल सरकार विज्ञापन हो। ए दाई ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा दिस हाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् है, यसरी बाली रानीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मुर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् है, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन।
3: ए श्याम भाइ, त्यो पानीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
4: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
3: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
4: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
3: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
4: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
3: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुख।
5: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
5: ए अक्चो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
3: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन हो।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: विश्वासको मजुरीबाट हामी आएका छौं। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विनयसँग
1: कार्यक्रम तपाईँको विचार विनयसँग हरेक मंगलबार साँझ 8 बजे रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज.com मा।

0: समझी भाषा हानि आएका छौं। विश्व विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विदेशमा
1: कार्यक्रम तपाईँको विचार दिनेसँग हरेक सोमबार अमेरिकी समय साँझ 8:15 नेपाली समय मंगलबार बिहान 7:00 ई नेपाली .com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8:00 रेडियो साइनो 89.8 मेगाहर्ज र साइनो न्यूज .com।
2: नमस्कार आदरणीय महानुभावहरू, कार्यक्रम तपाईँको विचार विनयसँगको आजको यो श्रृङ्खला लिएर म सञ्चालक विनय हेरेल उपस्थित भइसकेको छु। दर्शक एवं श्रोता महानुभावहरूले सधैँ जस्तै आज पनि हामीहरूलाई ई नेपलेस .com, खबरमाला .com र साइबर हेडलाइन .com मा संसारभरिबाट प्रत्यक्ष रूपमा हेरिरहनु भएको छ भने 89.8 मेगाहर्जको रेडियो साइनोमा पनि यहाँले हामीलाई सुन्नुहुनेछ। त्यस्तै गरी अभियान टेलिभिजनमा पनि यहाँले हामीलाई हेर्नुहुनेछ भने साइनो न्यूज .com र कार्यक्रम तपाईँको विचार विनयसँगको युट्युब च्यानलमा हेर्न र सुन्न सक्नुहुनेछ। दर्शक एवं श्रोता महानुभावहरू, सधैँ जस्तै आज पनि एकजना अतिथि र अतिथिसँग सम्बन्धित विषयवस्तुमै कुराकानीको लागि उपस्थित भइसकेको छु। आज मसँग कुराकानी गर्नका लागि नेपालको काठमाडौँबाट सिधा प्रक्षेपमा जोडिनु भएको छ। मेरो कार्यक्रमहरूमा प्राय उहाँसँग कुराकानी गर्ने गरिरहेको छु। नेपालको एकजना परिचित वक्ता पनि हुनुहुन्छ, उहाँ कानुनका ज्ञाता पनि हुनुहुन्छ। अहिलेको नेपालको साङ्गणिक विषयवस्तुलाई, राजनीतिक विषयवस्तुलाई पटक पटक उहाँले चाहिँ निहालिरहनु भएको छ नजिकबाट। यसै विषय वस्तुमा कुराकानी गर्नका लागि नेपालको

0: राष्ट्र नजरीबाट हामी आएका छौँ। घटना परिवेश र विचारको मन्थन गर्न कार्यक्रम तपाईँको विचार विदेशमा।
1: कार्यक्रम तपाईँको विचार दिनेसँग हरेक सोमबार अमेरिकी समय साँझ 8:15 नेपाली समय मंगलबार बिहान 7:00 ई नेपाली .com को फेसबुक पेजमा आएर मंगलबार साँझ 8:00 रेडियो साइनो
2: जुन अहिलेको अर्थसन्दर्भ हाम्रो चाहिँ मलाई यो कार्यक्रम बोलाउनु भएकोमा म धन्यवाद दिन चाहन्छु र तपाईँका श्रोतासित यसरी ग्यास सिलिन्डर जोडिनु पाउनु मेरो लागि पनि सौभाग्य नै हो। जहाँ तक मेरो व्यस्तता कुरा छ, अब वकालत व्यवस्था गरेको हुनाले अब दुई तिनवटा मुद्दा पनि छन् सर्वोच्च उच्च अदालतमा, त्यहाँ त्यसलाई पनि तयारी गर्नै पर्यो, त्यसै हुनाले केही व्यस्तता छु। त्यही पनि यस्ता विषयहरूमा व्यस्ततालाई चाहिँ समय टाइम म्यानेजमेन्ट भन्छ त्यो गरेर तपाईँको कार्यक्रममा म उपस्थित भएको हुँ। जहाँ तक आजको चाहिँ वेदरको कुरा गर्नुहुन्छ भने पानी सिमसिम पानी परिरहेको छ, रमाइलो पनि छ, जहाँ गर्मी भइरहेको थियो अहिले आज पानी परेको हुनाले शीतलको एउटा शीतलपन पनि फिल भइरहेको छ।
3: एकदमै यो शीतलतामा प्राकृतिक रूपमा प्रदान गरिरहेको छ भने राजनीतिक रूपमा अलिकति सरगर्मी शुरू भएको छ, गरम तातो बहस चलिरहेको हामीले पाएका छौँ। किनभने हिजै मात्रै नेपालमा नेपाल सरकारका तर्फबाट राष्ट्रपतिज्यूले सरकारको कार्यक्रम निजीकार कार्यक्रम संसदको दुवै सदनमा प्रस्तुत गर्नुभएको छ। अब यसले पक्कै पनि एउटा नयाँ बहस निम्ति आएको छ, हामी त्यसैको बारेमा रहेर आज कुराकानी गर्छौँ। अब यो सरकारको नीति तथा कार्यक्रम जुन प्रस्तुत भएको छ हिजो, यसलाई यहाँले कसरी लिनुभएको छ?
2: सर्वप्रथम त म यो बढी यो राजनीतिक कानुनी भन्दा पनि यो आर्थिक र यो चाहिँ विकासको सन्दर्भमा लिएर यो बजेट आएको छ, त्यस सन्दर्भमा म एज ए कानुनको विद्यार्थी भएको नाता मेरो विश्लेषणका दायरा अलिक सीमितै हुन्छन् स्थितिमा। तैपनि एउटा कुरा के हो भने, अहिले परिवर्तन र सुशासनको आकांक्षा र चाहना लिएर जो भाद्र 23-24 आन्दोलनपछि भएको परिवर्तनबाट निर्वाचित सरकारले जुन एउटा चाहिँ द्वितीय बहुमत प्राप्त गरेको छ, यो केवल यो पुरानो नीति र कार्यक्रम मात्रै होइन, सरकारले पेश गरेको नीति र कार्यक्रमले भोलि यो सरकारले कस्तो रूपबाट अगाडि बढ्दैछ होला, द्वितीयको बहुमत पाएको युवा पुस्ताको चाहिँ त्यहाँ प्रतिनिधित्व गर्ने र चाहिँ सुशासन र भ्रष्टाचारको अन्तको लागि एउटा चाहिँ ठुलो आवाज लिएको र त्यसको पनि सबभन्दा ठुलो नेपालको इतिहासमा सबभन्दा पहिलोपल्ट 35 वर्ष उमेर भएको एकदम युवा व्यक्ति प्रधानमन्त्री हुनुभएको छ। त्यसैले धेरै मान्छे चाखो र चाहिँ यो बोकका साथ यो बजेट चाहिँ हेरिरहेको छ। नीति र कार्यक्रम हुन त विनयजी, नीति र कार्यक्रम भनेको त एउटा खाका हो, भोलि आउने बजेटमा के कुरामा सम्बोधन गरिन्छ भन्ने कुराको एउटा चाहिँ एरिया हो र त्यसलाई हिजो पेश भयो र अब केही दिनमा छलफल भएर त्यो नीति र कार्यक्रम पारित संसदबाट पारित भएपछि त्यसमा नै केन्द्रीकृत भएर बजेट आउने हो। त्यसैले हामी एउटा बडो जिज्ञासा चासो र केही हुन्छ भन्ने धारणाहरूबाट हेरेका छन्। अहिले नै सबैले धेरै धेरै विरोध गरिसकेको अवस्था पनि छैन।
3: अहिले पक्कै पनि बजेट महत्वपूर्ण कुरा हो, तर त्यो बजेट कसरी आउँछ भन्ने, त्यो बजेटले के लिएका नीति र कार्यक्रम तय गर्छ भन्ने कुरा यो कार्यक्रमबाट चाहिँ प्रस्तुत हुन्छ, यही कार्यक्रममा आधारित रहेर बजेट आउने हो। त्यसले गर्दा जुन किसिमको एउटा नेपाली जनतामा उत्साह र भरोसाका साथ यो दुई झन्नै दुईटै बहुमत दिएर यो सरकार ल्याएर निर्वाचित भएको छ बनेको छ, यो

0: के कुरामा सम्बोधन गरिन्छ भन्ने कुराको एउटा चाहिँ एरिया हो र त्यसलाई हिजो पेस भयो र अब केही दिनमा छलफल भएर त्यो द्वितीय कार्यक्रम पारित संसदबाट पारित भएपछि त्यसमा नै केन्द्रीकृत भएर बजेट आउने हो। त्यसैले हामी एउटा बडो जिज्ञासा चासो र केही हुन्छ भन्ने धारणाहरूबाट हेरेका छन्। अहिले नै सबै धेरै धेरै कुरो बोलिसकेको अवस्था पनि छैन।
1: अनि पक्कै पनि बजेट महत्वपूर्ण कुरा हो कुरा हो तर त्यो बजेट कसरी आउँछ भन्ने त्यो बजेटले के नीति र कारण कार्यक्रम तय गर्छ भन्ने कुरा यो कार्यक्रमबाट चाहिँ प्रस्तुत हुन्छ। यिनै कार्यक्रममा आधारित रहेर बजेट आउने हो। त्यसले गर्दा जुन किसिमको एउटा नेपाली जनतामा उत्साह र भरोसाका साथ यो दुई झन्नै दुई तिहाई बहुमत दिएर यो सरकार ल्याएर निर्वाचित भएको छ बनेको छ यो

0: विचित्र कार्यक्रम हेर्दाखेरि त्यो किसिमको उत्साह देखिएको छ मलाई त लाग्छ।
1: यसले सबभन्दा ठुलो कुरा के छ भने अहिलेसम्म शिथिल भएको अर्थतन्त्र जुन अहिलेको अर्थतन्त्र हाम्रो चाहिँ 2%-3% भन्दा बढी ग्रोथ विकास हुन सकेको छैन, अहिले एउटा चाहिँ एकदम उत्साही रूपबाट 7% वृद्धि दर कायम गर्न खोजेको छ। 7% ग्रोथ रेट भनेको च्यालेन्जिङ हो। अर्को यसले के छ भने यस यो प्रान्तबाट 7% वृद्धि दर गर्नको लागि सुशासन र भ्रष्टाचार सुशासनको स्थापना, भ्रष्टाचारको अन्त र सार्वजनिक सेवा प्रवाहलाई चाहिँ सुस्त दुरुस्त बनाउने लक्ष्य लिएको छ। यसले डिजिटलाइजेसनको लागि पनि लगानी गर्न खोजिरहेको छ। अब विधि र पद्धति विधिलाई लिनु खोजेको डिजिटल विधि पद्धतिलाई लिनुपर्छ भनेको छ। यसले विदेशी लगानीलाई प्रमोट गर्न खोजेको छ। एनआरएनलाई कसलाई पनि बाहिर बसेका मान्छेले पनि यहाँ लगानी बढाउँ भनेर उनीहरूको कानुन र नियम र नीति के गर्दाखेरि विदेशमा भएका नेपाली मूल नेपाललाई माया गर्ने एनआरएन नेपालीलाई कसरी सहज ढङ्गहरूबाट उनका पुँजी र साधनलाई परिचालन गर्ने भन्ने कुरामा ध्यान दिएको छ। साथसाथै सुकुम्बासीका समस्याहरू भए, सहकारीका समस्याहरू भए, यी यावत कुरालाई चाहिँ व्यवस्थित बसोबासको कुरालाई लिएर पनि उनीहरूले चाहिँ राखेका छन्। यो अलिकति हुनु त धेरै त्यति धेरै नौलो त देखिँदैन, नौलो हुनु पनि जरुरी पनि छैन, नौलो मात्र ल्याएर गएन। अबको सबैको ध्यान के छ भने जति यो नीति र कार्यक्रममा राखिएका छन् त्यसलाई सम्भव भएसम्म कसरी कार्यान्वयन गर्ने, आज हाम्रो पछि ठुलो चुनौती छ नि कार्यान्वयन र त्यसलाई अगाडि नबढाउने नै हो। हिजो पनि मिठा मिठा कुरा सपना त बाँडिकै हो नि, मान्छे धेरै चोटि झुकेकै पनि हो नि। अब जनतालाई के विश्वास छ भने यो दुईटै बहुमत सरकार ब्यालेन्स सरकारको एउटा एक दृष्टि विकास निर्माण सुशासन र भ्रष्टाचार अन्तर्गत एक केन्द्रित भएर जुन काम गरिरहेको छ मलाई लाग्छ अब यो नीति र कार्यक्रमलाई सही तरिकाले अगाडि बढाउँछन्। तर एउटा महत्वपूर्ण चुनौती के छ भने जे जति हामी चाहना राखे पनि हाम्रा स्रोत साधनै त कमी छ। स्रोत साधन भनेको हाम्रो उद्योग धन्दाबाट धेरै पैसा आउने अवस्था छैन, धेरै रोजगारी सिर्जना हुन सकेको छैन। आन्तरिक स्रोतलाई परिचालन गरेर कर र चाहिँ भन्सारबाट उठाएको पैसाले हाम्रो दैनिकी खर्च ल्याउन सक्दैन। हामीले लिने भएको आधारले भने के अनुदान के लिएन, अहिलेको विश्वमा अनुदान ज्यादै कम, हामीले चाहिँ सही सहुलियतपूर्ण ऋण नै ऋण लिनुपर्ने छ। बरु सरकारले एउटा राम्रो कुरा के गर्ने, ऋण त हिजो हामीले लिएका हौँ, आज पनि हामीले ऋण लिनै पर्छ विदेशी दात्री संस्थासित। तर हामी यस्तो यो राष्ट्रिय प्राथमिक प्रथाको चाहिँ परियोजना चाहिँ आइडेन्टिफाई चयन गर्ने र त्यो यस्तो परियोजना चयन गर्ने जसले तुरन्त जनताले राहत बेनिफिट दिन सकोस्, यो राम्रो पछि हो। हिजो पनि भनेका छन् त्यसैले अब लिएका हुन् एक त हाम्रो 48% पुग्यो, कुल ग्राहस्तरको 48% नै विदेशी ऋण हाम्रो चाहिँ टाउकोमा बसिसकेको छ। यो एकदम खतराको चिन्ह हो, त्यही पनि ऋण नलिकन पनि भएन। तर अब ऋण चाहिँ गुण र दोष बाटोमा हेरेर कुन परियोजनालाई तुरन्त जनतालाई राहत दिन्छ, जसले रोजगारी सिर्जना गर्छ, जसले राजस्व वृद्धि गर्न सक्छ, त्यस्ता कुराहरूमा गर्ने र चाहिँ बिजुली र चाहिँ लाइनको विकासलाई चाहिँ बिजुलीहरू ट्रान्समिसन लाइनको विकास गर्यौँ भने हामी हाम्रो देशको विद्युत अरू देशमा बेच्न सकिन्छ। अनि सबै देश नेपाल अधिराज्यभरि बाटोघाटो इन्फ्रास्ट्रक्चरमा गरिन्छन्, धेरै अब राम्रा पक्ष पनि छन्। तर अब अहिले नै राम्रो भनेर ढुक्क पर्ने अवस्था छैन, यो कार्यान्वयन गर्न र ती नीति तथा कार्यक्रममा तोकेका विषयवस्तुलाई कार्यान्वयन गर्न यो हामी सबैको स्रोत साधनलाई कसरी परिचालन गरिन्छ, कहाँ कति बजेट दिन्छ त्यो पनि इम्पोर्टेन्ट छ। साथसाथै त्यो दिएको स्थापित बजेटलाई न्यायपूर्ण वितरण पनि हुनु पर्यो। हाइड्रो भनेर भाइ बजेट हाइड्रो मात्र राखिदिने, इन्फ्रास्ट्रक्चर मात्र दिने या स्वास्थ्य मात्र दिने, धेरै कुरा छन्, त्यसलाई न्यायपूर्ण वितरण कसरी गर्छ, चुनौती धेरै छन्। जति हाम्रो आकाङ्क्षा र चाहना राखेका छौँ त्योभन्दा बढी चुनौती छन्। अहिलेको अर्थमन्त्रीलाई त्यति सहज चाहिँ छैन, त्यो कुरा हामीले भन्नै पर्छ।
0: हामी एकदमै यो अहिलेको सरकारले ल्याएको नीति तथा कार्यक्रम पनि हिजकै सरकारहरूले जस्तै ल्याएका होइन, अलिकति रङ रोकन गरेर नयाँ बनाएको मात्रै हो भनेर विपक्षीहरूले भनिरहेको अवस्थामा तपाईँले पनि जुन उत्साह देखिएको छैन, तर पनि कार्यान्वयन कसरी जान्छ र यो भोलि यसको कार्यान्वयनको पाटोमा जो बजेट कसरी निर्धारण हुन्छ भन्ने चाहिँ मुख्य कुरा पक्कै पनि रहन्छ, हामी त्यसलाई आशा गर्न सक्छौँ। तर यति भन्दा भने पनि अब तपाईँ पनि प्रवासमा बसेर फर्काउनु भएको र प्रवासीहरूसँग एक किसिमको सम्बन्ध भइरहेको छ र यो अहिलेको नीति तथा कार्यक्रममै उल्लेख गरिएको छ कि यो विदेशका नेपालीहरूलाई नेपाल फिर्ता ल्याउने जुन कार्यक्रमलाई यसले कार्यक्रममै राखेको छ, यसले रिभर्स प्रवासन कार्यक्रम नाम दिएको छ। अब यो रिभर्स प्रवासन यो अहिलेको नीति तथा कार्यक्रमलाई हेरेर र नेपालको अहिलेको परिवेशलाई हेरेर कसरी कार्यान्वयन होला जस्तो लाग्छ यहाँलाई?
1: के रहेछ भने भर्खर यो सरकार चैत के फागुन 21 गते निर्वाचित भएर भर्खर बानी सर्दैछ। रिभर्स प्रवासन एकदम राम्रो हो, रिभर्स प्रवासनका धेरै कुराहरू छन्। त्यसमा विदेशमै बसेका व्यक्तिहरू किन अब विदेशमा बस्छौ? हामी राम्रो वातावरण गर्छौ, तिम्रो योग्यता र क्षमता देखाएर यो देशको विकास निर्माणमा लाग र तिमीलाई के दिनुपर्छ, त्यसको लागि पोलिसी रोजगारीका कुराहरू हामी गर्छौँ भन्ने एउटा कुरा हो। यसको एउटा चाहिँ अर्को चाहिँ के भन्छ भने रिभर्स
0: रिभर्स प्रवासन हजुर
1: रिभर्स प्रवासन अर्को चाहिँ पछि के भने लगानी कसरी गर्ने
0: हो,
1: लगानी कसरी गर्ने, उनीहरूले लगानीको वातावरण के नआउ, यी यावत कुरा छन्। तर तपाईँले भनेको सही कुरा, यो कतिको कार्य प्रभावकारी हुन्छ भने भर्खर नीतिमा राखेको छ, त्यसपछि यसलाई अब छलफल गर्दै लानुपर्छ। त्यसमा सरकारले मात्र गरेर होइन, हामी पनि कसरी

0: पठाउन सक्छ भने तपाईँहरू प्रवासमा बसेका या बाहिर बसेका सुझाव दिने, सरकारले पनि सुझाव लिने, तर एउटा पक्ष चाहिँ तपाईँ के म चाहिँ सकारात्मक रूपबाट लिन्छु भने अहिलेको जेएनजी आन्दोलनबाट आएको दुई के बहुमत प्राप्त गरेको यो सरकारले चाहिँ के भने बाहिर बसेर चाहिँ यो प्रवासमा बसेर नेपालीको सहयोगलाई चाहिँ कहिले बिर्सिनु गरे, किनभने उनीहरूले दुई चाहिँ बहुमत ल्याउनुमा विदेशमा बसेका रोजगारी गरेका नेपाली नागरिकले पनि आफ्ना घर परिवार भनेर ल है नयाँ परिवर्तनलाई भोट दियो भन्ने कतिपय विदेशबाट निर्वाचन टाइममा यही आएको हुनाले त्यो गुण र त्यो गरेको सहयोगलाई चाहिँ यो सरकारले एकदम भित्रसित आत्मसात गरेको छ मलाई लाग्छ। रिभर्स प्रवासन र त्यति मात्रै होइन अहिले चाहिँ नन रेसिडेन्ट नेपाली लमा पनि सुधारहरू गर्नुपर्छ। हिजोको एउटा केही ड्राफ्ट आएको भन्ने मैले सुनेको छु जसमा 50% नै आफ्नो पैदिक सम्पत्तिको ट्याक्स तिरेपछि मात्रै लिन पाउँछ भनिन्छ, त्यसमा धेरैको विरोध भएको छ। त्यो कानुनमा पनि अब यो नयाँ रिभिजिट गर्दैछ यो सरकारले मलाई लाग्छ। मलाई केही समय अगाडि यही परराष्ट्र मन्त्री नियुक्त हुनुभन्दा अगाडि शिशिर खनालजी जब सांसदहरू निर्वाचन भएको थियो उहाँसित कुरा गर्दा चाहिँ तपाईँ गान्धीजी तपाईँ र बाहिर बसेका साथीहरूले चाहिँ केही सुझाव है यो एनआरएनको विषयमा केही कानुन नीतिमा निर्णय गर्दाखेरि हामीले सहयोग मागेको बेलामा सहयोग दिनलाई तत्पर हुनुहोस् है भनेर उहाँले भन्नुभएको थियो। कानुनी कुरामा पनि भन्नुभएको थियो, मैले हुन्छ भनेको थिएँ। त्यसले के देखाउँछ भने अहिले सरकार तपाईँहरूपछि असाध्यै सकारात्मक दृष्टिकोण राख्दछ। अहिले केही के होला भने आज नै भोलि होला भने म विश्वास त गर्दिनँ, के समय लाग्छ उनीहरूको चाहिँ नीति र कार्यक्रम त्यो पनि ल्याइएको छ।
1: तपाईँले त्यति भन्दा भन्दै पनि यस अगाडि आएको ड्राफ्टलाई हेर्दाखेरि त्यो ड्राफ्ट चाहिँ विदेशमा रहेका गैर आवासीय नेपालीहरूको पक्षमा पक्कै पनि देखिएको छैन। मलाई लाग्छ अब त्यो ड्राफ्टलाई मात्रै हेर्ने हो भने हिजोको सरकार भन्दा झन् यो एउटा पछाडिबाट हिँड्न खोजेको हो कि भन्ने आभास भइरहेको छ। मलाई लाग्छ तपाईँहरू जस्ताको एउटा चाहिँ सुझावबाट पनि ती कुराहरूलाई परिमार्जन गरेर पक्कै पनि जुन एउटा विदेशमा प्रवासमा भएका नेपालीहरूबाट आर्थिक सङ्कलन गरेर अगाडि बढ्ने भनेर जुन एउटा कार्यक्रममा राखिएको छ त्यसका लागि त्यो हक अधिकारहरू दिने कुरामा पनि यो सरकार पछि नपरोस् भन्ने हामी पनि सदेक्ष
0: कुरा भनिहाल्नु है साइदी है। यो सरकारले ल्याएको चाहिँ होइन, विगतको सरकारले ल्याएको कुराले मात्रै रहेको, यसले आफैले निर्माण गर्न खोजेको होइन, यसमा परिमार्जन हुन सक्छ। अब उहाँहरू छलफल गर्दै हुन्छ, त्यसैले यो सरकारले ल्यायो यो चाहिँ नकारात्मक छ, यो चाहिँ छ, हामी निराश छौँ भन्ने अवस्था चाहिँ रहेन। किनभने यो सरकार हातमा भर्खर आएको सरकार छ, एक डेढ महिना भयो, र अरूले दिएको चाहिँ दिए हुनाले यसलाई हेर्नु चाहिन्छ, यसलाई परिमार्जन होला र त्यसलाई हामीले केही जोड पनि दिनु गर्ने छ, त्यसमा हामी लागू होला केही भएन।
1: अब तपाईँको मर्निङ सोर्स द डेज पनि भन्छन् र नीति कार्यक्रमहरू प्रस्तुत गरिरहँदाखेरि अनि भर्खर सरकार बनेको लगभग 30 दिन मागेको छ, यी सबै परिप्रेक्ष्यलाई हेर्दाखेरि यो सरकारका गतिविधिहरू एकपछि अर्को हास्यास्पद एकपछि अर्को चटकेपन देखिँदै गएको आभास पनि भइरहेको छ। जस्तो हिजै मात्रै संसदमा राष्ट्रपतिज्यूले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदाखेरि प्रधानमन्त्री नै बीचमा उठेर हिँडिदिनु भएको र प्रधानमन्त्रीको एउटा औपचारिक कार्यक्रममा उहाँ जुन रूपमा प्रस्तुत हुनुभयो उहाँको पोसाकहरूलाई लिएर पनि एउटा खिचीचुरी गरिरहेको र एउटा कम्तीमा हाम्रो संस्कार देखाउनुपर्छ, प्रधानमन्त्रीले जुन एउटा कुरा देखाउनु पर्यो त्यो नै भएन भनेर आज आवाज पनि उठिरहेको छ, विपक्षीहरूले प्रहार गरिरहेका छन्। तपाईँ के भन्नुहुन्छ?
0: मलाई पनि लाग्छ वास्तवमा नीति कार्यक्रम सरकारले प्रस्तुत गर्यो भनेको अहिलेको बालिन सरकार नै हो नि त, बालिन प्रधानमन्त्रीले आफूले राखेको हो, उनले आम संशोधन संवैधानिक कार्यक्रम संवैधानिक परिवेश अनुसार प्रस्तुत भइसकेपछि आफूले प्रस्तुत गरेको बजेटको बारेमा त्यहाँ बसेर अपनत्व लिनु त जिम्मेवारी हो नि त। त्यहाँ बस्नु भनेको मात्रै सुन्नु मात्रै टाइम वेस्ट मात्रै होइन, भला टाइम पनि बस्छ, 3-4 घन्टा चाहिँ काम गर्छु भन्ने मान्छेलाई टाइम वेस्ट होला, तर त्यहाँ बसेर अपनत्व गर्नु पनि यसमा केही कमजोरी चुकेकै हो बालन सरकारको। प्रधानमन्त्रीले विरोध पनि भएको छ, विरोध पनि हुनुपर्छ, तर यति भन्दै गर्दाखेरि ठिकै छ उसले गलत गर्यो हामी कहाँनिर हुनु कुरा भइसक्यो बसेको छ, तर यदि यही यो भएको नागरिक पनि या गल्तीलाई उसले भविष्यमा गर्ने कामबाट त्यसलाई डेलिभरीबाट चाहिँ जस्टिफाई गरिदियो भने अनि मान्छे चाहिँ हुन्छ, डेलिभरी पनि नदिने पद्धतिलाई पनि फलो नगर्दै आफूले जे भने त्यही गरेर भोलि चाहिँ केही किसिमको जनतालाई चाहिँ राहत जनताको हित र भलाइको लागि केही काम अगाडि बढेन भने निश्चय नै यसको ठुलो विरोध नै हुन्छ। तर यति भन्दै गर्दाखेरि आज नै हो एउटा चाहिँ मर्यादा एउटा चिज गरेन, त्यो गर्नुहुन्थेन, उसले लुगा लाउँदा पनि लायो। अब यसमा के रहेछ भने अहिलेको युवा हामी एकत्रित चाहिँ युवा भन्ने 35% पुग्यो भन्ने, तर हामी त्यो युवाले हाम्रो परिपाटी प्रश्न त्यही अनुसार चाहिँ हिजेकै चाहिँ के अरे चाहिँ श्राद्ध गर्दाखेरि चाहिँ बिरालो चाहिँ थुल्मै पर्ने भन्ने सोच छ नि, गरिरहेको छ किन गर्ने भन्ने पनि सोच राख्नु भएन। कहीँ भोलिका दिनमा यो पनि एउटा नयाँ अहिलेका हाम्रा तपाईँका छोरा छोरीहरू हेर्नुहोस् त, तपाईँहरू हामीले सोच्यो भने धेरै फरक छ काम गरे। बाउ हामी बिहाउ आमालाई बिहान खुट्टा ढुन्जान्थ्यौँ, अहिले हाई पापा भन्छन् कि सोच्ने मान्छे के हो यस्तो भन्छन्। यी नयाँ सोच हामीले के भने नयाँ युवाको तर्फबाट हामी पुरानो ढाँचा सोच भएका व्यक्तिले हेर्ने होइन, यति भन्दै गरे मर्यादा हैसियत र एउटा चाहिँ चिजलाई चाहिँ ख्याल राख्नैपर्छ। धेरौँ के होला यो पनि एउटा सबैले विश्लेषण गरेकै विषय हुन् नि।
1: हजुर, किनभने यो तपाईँको सरकारको 100 दिन कटेको छैन, भर्खरै 30 दिन नआएको बेलामा पनि यति धेरै टिका टिप्पणीहरू सुरु हुनु आफैमा पक्कै पनि राम्रो होइन। यति धेरै जनताले एक किसिमको अपेक्षा यो सरकारबाट गरेको छ डे वानबाट, भनेपछि तिनै जनताले नै फेरि चाहिँ तपाईँको टिका टिप्पणी गर्न थाल्नु त सरकारका लागि राम्रो होइन नि।
0: अनि यसलाई यसलाई नराम्रो नभन्नु म त के भने यो टिका टिप्पणीलाई हामी सकारात्मक रूपमा लिउँ, किनभने यो दुई चाहिँ बहुमत प्राप्त गरेको सरकार हो, यसलाई पूर्ण अधिकार छ धेरै कामहरू गर्न। तर यो पूर्ण सरकार अधिकार प्राप्त सरकार मात्रै पातकेले पनि सक्छ नि, ए म जे पनि छ चाहेको जे पनि गर्छु भनेर दिमागमा पर्न थालेर जनताले उसलाई समर्थन गरी जनताले होसियारी र खबरदारी गरिदियो भने त राम्रै हो नि त। कहिलेकाहीँ जस्तो भनौँ अहिले हिजो बारेमा

0: साजीले सटौ उठेर हिँड्नुभयो, पिन गाडनु होला, खबरदारी गरियो, तिनले ए यसो गर्नु हुँदैन भने उनलाई पनि ज्ञान होला। त्यसैले सकारात्मक चाहिँ खबरदारी चाहिँ विरोध गर्नु पनि हाम्रो, किन यो प्रजात्मकको राम्रो पक्ष भनेको यही हो नि, जति बहुमत पक्ष भने प्रतिपक्षले चाहिँ एउटा सकारात्मक विरोध गर्नुपर्छ, तर त्यो सकारात्मक हुनु पर्यो, विरोधको लागि विरोध होइन। त्यसैले यो विरोध आफैमै खराब चाहिँ होइन भन्ने हामी लिनुपर्छ, त्यस त्यो अर्थले बुझ्यो भने यो सरकार सही बाटोमा जाला भन्ने अपेक्षा गर्ने हो।
1: एकदमै हामीले किन यो कुरा भनिरहेका छौँ भने यति ठुलो अपेक्षा गरेको सरकारबाट 30 दिनको दिनमा यसरी टिका टिप्पणी गर्ने काम पनि नहुनु पर्थ्यो। पक्कै पनि भोलि जनताहरू चाहिँ आउँला ठाउँनेछन्, उहाँहरूलाई सुसूचित गराउनेछन्, तर यो सुरुवात नहुनु पर्थ्यो यति चाँडै भन्ने हाम्रो अपेक्षा चाहिँ हो। तर मलाई लाग्छ भोलि यो कुरा सुनेर अब भोलिका दिनमा आगामी दिनमा सचिएर पक्कै पनि अगाडि आउँ, यो सरकार अगाडि बढ्ला भन्ने हामी अपेक्षा गरौँ। अब यो नीति तथा कार्यक्रमको बारेमा अहिलेलाई हामी यतिकै यो कुरालाई राखेर अन्य विषयमा प्रवेश गर्न चाहे, जस्तो तपाईँ वरिष्ठ कानुनविद पनि हुनुहुन्छ, 2 दिन अगाडि मात्रै एउटा ठुलो रस्साकस्तीका साथ सरकारले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश गरेको छ र अहिलेसम्म चलिरहेको परम्परालाई मिचेर यो सरकारले सर्वोच्च अदालतको प्रधान न्यायाधीश सिफारिश गर्यो भनेर जुन किसिमको अहिले चाहिँ व्यापक भइरहेको छ, यसलाई पनि तपाईँले जस्तो कसरी हेर्नु भएको छ? किनभने परम्परा पनि मिचिएको छ, सर्वोच्च अदालतको कायमुकायम प्रधान न्यायाधीशले पनि आफ्नो भावना त्यसपछि भावना व्यक्त गरिसक्नु भएको छ, पूर्व प्रधानमन्त्री केही अभिव्यक्ति हामीले सुनिरहेका छौँ, यी आपत कुराहरू बाहिर आइरहेको छ, यो सबै कुरालाई कसरी लिनु भएको छ तपाईँ?
0: सबै सान्दर्भिक र सबैको चासोको विषय तपाईँ उठाइदिनु भयो। केही दिन अगाडि मात्र संवैधानिक परिषद, सरकार नभनौ, संवैधानिक परिषदले त्यो चाहिँ के भने नेपालको न्याय के सर्वोच्च अदालतमा अहिले खाली रहेको प्रधान न्यायाधीशको पदमा कसलाई सिफारिस गर्ने भन्ने सम्बन्धमा अस्ति चाहिँ संवैधानिक परिषदको मिटिङ बस्यो। संवैधानिक परिषदमा 6 सदस्य रहन्छन्, ती 6 मध्येमा 6 उपस्थित भए, तर 4 चाहिँ चौथो वरियता क्रममा रहेका डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशको रूपमा सिफारिस गर्यो। जबकि अपेक्षा चाहिँ के थियो भने सबभन्दा अहिले कार्यवाहक रूपबाट रहेको कार्यका कामु प्रधान न्यायाधीश सपना मल्ल प्रधान, जो पहिलादेखि नै उहाँ नै वरिष्ठतम न्यायाधीश भएको नै उहाँ नै नियुक्ति हुन्छ भन्ने अपेक्षा हुँदाहुँदै गरिएन। अब त्यो गर्दाखेरि यसको एउटा ब्याकग्राउन्ड के बुझ्नुपर्छ भने यो गर्नुभन्दा अगाडि केही दिन अगाडि अध्यादेश ल्याएर संवैधानिक परिषद ऐन 2066 संशोधन गरेको छ। त्यो संशोधन के गरियो भने पहिला संशोधन हुनु अध्यादेशले संशोधन गर्नु पूर्व संवैधानिक परिषद ऐनमा के रहेछ भने जम्मा 6 सदस्य मध्येमा मिटिङै बस्नको लागि पनि पनि 5 अनिवार्य उपस्थित भन्नुको अर्थ, यदि 5 मान्छे उपस्थित भएन भने मिटिङ हुन सक्दैन। मिटिङ हुन नसकेसम्म निर्णय गर्नु त पछिल्लो कुरा हो, मिटिङ बसेपछि नै निर्णय हुन्छ नि। मिटिङै नबस्ने भएपछि यसले एउटा चाहिँ डेडलकको अवस्था थियो। त्यसैले यो विगतमा तपाईँले देख्नुभएको थियो, यही संवैधानिक परिषद ऐन अनुसार चाहिँ जब न्यायाधीश भए, प्रधान न्यायाधीशहरू भए, संवैधानिक अङ्गका प्रमुख सदस्य भए, विभिन्न निकायको नियुक्ति गर्दाखेरि भागभन्दा गरेको थियो, बुझ्यो नि? एउटा 2 पद नेपाली कङ्ग्रेसलाई, 3 पद एमालेलाई, कतिजना हुन्छ? किन गरियो भने यदि त्यो अब चाहिँ ऐन भइन्जेल प्रतिपक्षमा रहेका व्यक्तिले 2 सदस्य मात्रै सहमति गरेर हामी मिटिङमा नबसौँ भन्यो भने संवैधानिक परिषदको मिटिङ नबस्ने, संवैधानिक परिषदको मिटिङ नबस्दछ भने केही पनि निर्णय गर्नु, केही पनि नीति हुन नसक्ने भनेर सरकार या प्रधानमन्त्री जो संवैधानिक परिषदको अध्यक्षता गर्छ उसले बाध्य भएर कम्प्रोमाइज गर्नुपर्छ। हिजो यो संशोधन जुन गरियो त्यो संशोधन के देख गर्यो भने जम्मा 4 मात्रै उपस्थित भए पनि पुगेको 6 कोठामा, र 4 उपस्थित भए यसले गर्दाखेरि जुन भागभन्डा चाहिँ यो डेडलक ल्याउने अवस्थाले रोकिदिएको छ, त्यसपछि 4 गरिसकेका छन्। अब रह्यो कुरा, सबभन्दा कुरा परम्परा उल्लङ्घन गरेको शब्द उठाउनु भयो, त्यो परम्परा भनेको सिनियरलाई दिने होइन, सिनियर कोर्टलाई नै दिने परिपाटी हो। नेपालको संविधानको धारा 129 ले प्रधान न्यायाधीशको नियुक्ति कसरी हुन्छ भनेको छ, र संविधानको धारा 129 उपधारा 3 स्पष्ट दिएको छ, कुनै पनि न्यायाधीश प्रधान न्यायाधीशको लागि योग्य हुने क्षमता भनेको 3 न्यायाधीश भएर सर्वोच्च अदालतमा काम गरेको हुनुपर्छ। त्यो सन्दर्भ त्यो नियम हो, त्यो बाहेक केही पनि योग्यता चाहिँदैन। 3 बढी सर्वोच्चको न्यायाधीश भएर काम गरेको व्यक्ति प्रधान न्यायाधीशको उम्मेद्वार हुने योग्य हुन्छ भनेर त्यो भनिसके त्यसैले जब प्रधान न्यायाधीशको पद खाली भयो जब संवैधानिक परिषदको मिटिङ बस्नु खोल्यो त्यसभन्दा केही दिन अगाडि नै न्याय परिषद जसको अध्यक्षता प्रधान न्यायाधीश अहिले कामको प्रधान न्यायाधीशले नै गरेका छन् उनले के गरे त भन्दाखेरि सिफारिस उनकै समितिले सिफारिस गर्दा 6 जनाको नाम दियो यो के 6 जना पनि भन्यो त्यहाँ यो वरिष्ठ यो कनिष्ठ पनि भनेर उनले भन्नुपर्थ्यो नि त यी 6 जना योग्य हुन् र यो मध्येमा वरिष्ठ चाहिँ सपना मल्ल प्रधान लेखेन किन लेख्न सक्ने अवस्था उहाँलाई पनि थिएन किन थिएन संविधानले वरिष्ठताले भन्दै भन्दैन जहाँ तक परम्पराको कुरा छ एकदम राम्रो परम्परा उल्लङ्घन भयो कि भएन भन्ने कुरालाई मैले के भन्न चाहेँ भने हाम्रो अध्यादेश त 2047 सालभन्दा अगाडि संविधान पञ्चायत कानुन थियो 2047मा बहुदलीय व्यवस्था आएपछि पनि थिए ती परिपाटीहरू थिए अध्यादेश प्रयोग हुँदै आएका हुन् तर अभ्यासलाई कहाँनिर आएर चाहिँ रोक लगाइयो भने 2072मा जब नयाँ संविधान जारी भयो त्यो संविधानलाईमा संविधान निर्वाचनकर्ताले के सोच्यो भने होइन वरिष्ठता भन्ने कुरा होइन वरिष्ठताको आधार राख्यो भने त भोलि त्यहाँ एउटा चाहिँ कम्पिटिसन नै हुँदैन न्यायाधीश 10 जना 20 जना हुन्छन् राम्रो काम गरेर म न्यायाधीश बनौँ प्रधान न्यायाधीश बनौँ भनेर जुन काम गर्ने धारणा चाहना एउटा आफूलाई

0: योग्य बनाउने बाटो नै बन्दैन, किनभने नियुक्ति गर्ने बित्तिकै जसलाई पहिला नाम राखेर नियुक्ति गरेछ उही नै वरिष्ठ हुने भएसित एउटा कम्पिटिसन भावना हुँदैन, मैले के गर्ने राम्रो काम गरे पनि प्रधान न्यायाधीश हुन्न नराम्रो काम गरे पनि हुँदैन भन्ने जस्तो पनि हुने हुनाले त्यो निर्वाचन कार्यालयले वरिष्ठतालाई नियुक्ति गर्नुपर्छ भनेर राखेन। यदि वरिष्ठतालाई नै नियुक्ति गर्नुपर्छ राख्नुपर्छ भनेर त्यो परिपाटी थियो भने हामीले न्याय परिषदले संवैधानिक परिषदमा प्रधान न्यायाधीशको सिफारिस गर्दा किन छवटाको नाम दियो त? छोराको नाम दियो भने यी छजना मध्येमा योग्यलाई छान है मात्रै भने हो भन्ने
1: तर छजनाको लागि पनि नम्बर एकदेखि छ नम्बरसम्म नम्बर तोकेर त एउटा ऱ्याङ्किङ त गरेका छन्
0: हो हो। अब ऱ्याङ्किङको कुरा एकदम राम्रो कुरा, तपाईँको ऱ्याङ्किङलाई कुन अर्थ यो टेक्निकल एक दुई तिन बाहेक योग्यता क्षमताबाट ऱ्याङ्किङ हुने होइन। किन म बताइदिन्छु, सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति न्याय परिषदले गर्छ। विगतमा हामीले के देखेका छौँ भने केही न्यायाधीशहरू चाहिँ नियुक्ति हुँदाखेरि कानुन व्यवसायबाट ल्याएका थिए, उसको लाइसेन्स पनि अगाडि, अनुभव पनि बढी हुँदा जुनियर पार्टीगत आबद्धता भएका केही न्यायाधीशलाई माथि प्रधान न्यायाधीश ल्याउनुपर्छ भनेर चिठी नियुक्ति हुँदाखेरि नम्बर एक राखियो, अर्को योग्यलाई नम्बर दुई राखियो। यहाँ नियुक्ति गरेर चिठी लेख्ने चिठीमा चाहिँ राखेको कर्मलाई नै चाहिँ यो वरिष्ठता मानिदिएकोले त्यो चाहिँ गलत हो कि? वरिष्ठता केवल आज मेरो नाम एक नम्बरमा आयो, अर्को दुई नम्बरमा नआएको कारणले राम्रो मान्छे पनि कनिष्ठ हुने र म एक नम्बरमा परे पनि राम्रो वरिष्ठ हुने, यो वैज्ञानिक र व्यवहारिक नदेखे हुनाले त्यस्तो किसिमको वरिष्ठतालाई हामी मान्नुहुन्न भनेर त संवेदना राखिएन नि त।
1: त्यसै जस्तो प्रधानमन्त्रीज्यूले चाहिँ कार्यदक्षताका आधारमा बढी मुद्दा फर्सेल गरेका आधारमा उहाँलाई छानियो भनेर तर्क प्रस्तुत गर्नुभयो, तर त्यो तर्कहरू पनि डाटाहरू पनि फेक देखियो भन्ने कुरा आइरहेछ नि त।
0: हो एकदम राम्रो कुरा यो पनि यो, तर तपाईँ के बुझ्नु पर्यो भने संवैधानिक परिषदले नियुक्त गर्दाखेरि यो छलफल भयो लेखिएको छैन, यो कहिले भनियो भने प्रवक्ताले बोलेको यो आधारमा गरेको भन्ने लाग्छ भनेर सरकारको प्रवक्ताले सबै बोलेको हो, न्याय परिषदको निर्णयले गरेको छ। न्याय परिषदको निर्णय के हो भने संवैधानिक परिषदले केवल छजना मध्ये उनीहरूलाई चारजना व्यक्तिमा त्यो योग्य लाग्छ त्यसले गर्ने हो, चारजनाले त योग्य देखेकै हो नि त, त्यो चाहिँ डाक्टर मनोज शर्मा दुईजनाले विरोध गरेको हो। यहाँ चाहिँ प्रतिपक्ष चाहिँ दुईजनाले गरेको कुरा ठिक, चारजना मिलेको कुरा गलत, किनभने चाहिँ यो चाहिँ परम्परा उल्लङ्घन गरियो, परम्परा उल्लङ्घन गरेको कुरा भन्नुहुन्छ भने यो उल्लङ्घन त आज भएको थिएन, जब जीवराज जोशीलाई 2074 जब उनी वरिष्ठतम न्यायाधीश थिए सर्वोच्च अदालत

0: नजरीमा चाहिँ हामी आएका छौँ।
1: हजुर, अब यो कुरा अध्यादेश पक्कै पास हुन्छ भन्ने कुरामा हामीले आशा गरौँ। अब अर्को कुरा, जस्तो यो सरकारले जुन सरकार गठन भएदेखि नै गरेका कामहरू अलि अघि पनि भन्यौँ अलिकति धेरै एकदमै द्रुत गतिमा दपुर्न खोज्दाखेरि कहीँ अलिकति होसियारी नपुर्याएको, नीति नियमहरूलाई पालना नगरेको देखिन आएको जस्तो पनि देखिन्छ। जस्तो सुकुम्बासीको समस्या समाधानका लागि भनेर काठमाडौँमा जुन घरहरू भत्काइयो, सबै त्यहाँबाट बस्ती उठाइएको छ, एउटा मानवीय दृष्टिको मानवीय संविधानलाई पनि ख्याल गरिएन भनेर टिका टिप्पणी भइरहेको अवस्थामा अहिले सर्वोच्च अदालतले पनि यो काम रोक्नु भनेर आदेश जारी गरिसकेको अवस्था छ। त्यसै गरी ट्रेड युनियनहरूलाई खारेज गर्ने जुन सरकारले निर्णय गरिसकेका थियो त्यसलाई पनि अहिले सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरिसकेका छ यो काम रोक्नु भनेर। त्यस्तै स्वतन्त्र विद्यार्थी युनियन खारेज गर्ने जुन निर्णय गरेको थियो सरकारले त्यसलाई पनि अहिले अदालतबाट रोकिएको छ। यो सबै कुराहरूमा अलिक सरकारले तयारी नगरिकन एकदमै छिटो काम गर्छु भन्दाखेरि कहीँ कतै यो एउटा के भने जुन जनताले आशा र भरोसा गरेका थिए त्यो आशा र भरोसामाथि नै कतै नीति सङ्गत र नियमहरूलाई नै उल्लङ्घन गर्न खोजेको देखिँदैन।
2: सर, तपाईँको क्वेसनबाट मैले चाहिँ म सहमत छु, तर एउटा कुरा के मानिदिनु भने म राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता या राष्ट्रिय सभाको सदस्य राष्ट्रिय सभा यो बारेमा सरकारको यो जुन अहिले सर्वोच्च अदालतले जुन रोकेका छन् यो चाहिँ दुई तिहाई बहुमतको स्पिरिट अनुसार चाहिँ भएन। यो विद्यार्थी संगठनमा कसरी व्यवस्थित गर्ने, किनभने प्रत्येक संविधानले दिएका प्रत्येक मौलिक अधिकार अटोमेटिक मौलिकता कार्यान्वयन हुँदैन, सबै दिएका मौलिक अधिकारलाई विधेयक या ऐन बनाएर त्यसलाई कार्यान्वयन गर्नुपर्छ। त ऐनले नै विद्यार्थी संगठन खोल्न दिने हो कि युनियन खोल्न दिने भनेको ऐनमा बस्छ, त्यो ऐनलाई संशोधन गर्नु भनेको संविधानिक भएन नीतिगत कुरा पनि हो। त्यसैले मलाई सम्पत्ति चाहिँ कमाउनु पर्ने अधिकार छ भनेर ऐनले चाहिँ त्यसलाई चाहिँ निषेध गर्न सक्छ भनेर राखेको छ। कति हदसम्म चाहिँ यो कर्मचारीलाई त्यो चाहिँ विधेयक चाहिँ संरक्षण खोलेर काम गर्न पाउने कति हद नपाउने कुरा संविधानले रोकेको होइन ऐनले भनेको। जब ऐनमा नीतिगत ऐन संशोधन भनेको नीतिगत राजनीतिक कुरा पनि हो, त्यस्तो राजनीतिक कुरामा खालि चाहिँ अदालतले रोकेको कुरा चाहिँ त्यो अलि चाहिँ भोलि यो अदालत र सरकारको बीचमा एउटा टसल आउन सक्ने अवस्था देख्दछु, किनभने दुईटै बहुमत भएको सरकारले हतार चाहिँ कमजोरीहरू छन् तर काम पनि गर्ने त्यति जनताको अपेक्षा आकाङ्क्षा जनताले डेलिभरी गरोस् भन्ने चाहना छ र छोटो समयमा धेरै काम गर्नुपर्ने छ यसलाई। 40 वर्षदेखि थुप्रेको व्यक्ति त्यसलाई 5 वर्षभित्रमा एउटा सुशासन
3: सूचना संगीत मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
4: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साहिनो 89.8 मेगाहर्ज।
5: यतिखेर बिहानको 7:15 बजेको छ। अब रेडियो साहिनोबाट सुन्न सक्छ।

0: यतिखेर बेलुकाको 9:45 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेन्स 89.8 मेगा।

0: संक्रमण फैलिएको समुदायका मानिसहरू उपचारका लागि अस्पताल भन्दा धामी झाँक्री कहाँ गइरहेका छन्। संवाददाता थोमस मकवानाको भनाई। इजरायलका कट्टर दक्षिणपन्थी अर्थमन्त्री बोत्सालेल स्मोत्रिचले अन्तर्राष्ट्रिय फौजदारी अदालत आईसीसीले आफू विरूद्ध पक्राउ पुर्जी जारी गरेको थाहा पाएको बताएका छन्। आफूमाथि लगाइएको आरोपबारे जानकारी नभएको र त्यसको प्रतिवाद गर्ने उनले बताएका छन्। आईसीसीले यसबारे प्रतिक्रिया जनाएको छैन। उनले वेस्ट ब्याङ्कको एउटा प्रसिद्ध प्यालेस्टिनी गाउँ ध्वस्त पार्न आदेश दिएका थिए, जसलाई आईसीसी र संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय कानूनको उल्लंघन मानेका थिए। भारतमा एकै सातामा दुई पटक इन्धनको मूल्य बढ़ाइएकोमा विपक्षी पार्टीहरूले विरोध जनाएका छन्। कांग्रेस नेता मल्लिकार्जुन खड्गेले मूल्य वृद्धिको कदमले जनतामा भार थप्ने बताए। सरकारले मध्य पूर्वको द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा बढेको इन्धनको मूल्यका कारण भाउ बढाउन जरूरी भएको बताएको छ। इन्धनको मूल्य निरन्तर बढ्दै जाँदा भारतमा महँगी बढ्ने चिन्ताहरू व्यक्त भएका छन्। थाइल्याण्डले 90 भन्दा धेरै देशका नागरिकहरूलाई आफ्नो देशमा भिसा बिना बस्न दिँदै आएको अवधि छोट्याउन लागेको छ। विदेशी नागरिकहरू लागू औषध तस्करी, यौन व्यापार सहितका अपराधमा संलग्न देखिएको भन्दै अपराध नियन्त्रणका लागि यस्तो कदम चालिएको थाई अधिकारीहरूको भनाइ छ। यसअघि कैयौं देशका नागरिकहरू थाइल्याण्डमा भिसा बिनै 60 दिनसम्म बस्न पाउँथे। अब देश अनुसार अवधि तोकिने र विदेशी नागरिकहरूलाई बढ़ीमा 30 दिनसम्म मात्रै बिना भिसा बस्न दिइने बताइएको छ। र अदालतको अवहेलना गरेको आरोपमा जेल चलान भएका दुईजना पत्रकारहरूप्रति ऐक्यबद्धता जनाउँदै मालदिव्सका कैयौं संचार माध्यमहरूले आज आफ्ना डिजिटल माध्यममा समाचार छापेनन्। राष्ट्रपति मोहम्मद मुइजको पूर्व सहयोगीसँग सम्बन्ध रहेको दावी गरिएको विवादास्पद वृत्तचित्र प्रकाशनमा लगाइएको रोक अटेर गरेको आरोपमा अडाडु वेबसाइटका दुईजना पत्रकारलाई 15 वर्षसम्मको जेल सजाय तोकिएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा यहाँलाई स्वागत छ। नवनियुक्त प्रधान न्यायाधीश मनोज कुमार शर्माले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। लगतै उनले सर्वोच्च अदालतमा पुगी पदभार समेत ग्रहण गरे। आजै संसदीय सुनवाई समितिले उनको सिफारिश अनुमोदन गरेको थियो। एक रिपोर्ट। प्रधान न्यायाधीशमा संवैधानिक परिषदले सिफारिश गरेका मनोज कुमार शर्मालाई आज संसदीय सुनवाई समितिले सर्वसम्मतिका साथ अनुमोदन गरेको छ। दिनभरि चलेको सुनवाईका प्रक्रियाका बेला शर्माले उनी विरूद्ध परेका उजुरीहरूको तथा सांसदहरूको प्रश्नको जवाफ दिएका थिए। आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्ने क्रममा उनले न्यायप्रतिको निष्ठामा जोड़ दिएका थिए।
2: नेपालको संविधान, नेपाल प्रचलित कानून र न्यायका मान्य सिद्धान्तप्रति मेरो अटुट निष्ठा र समर्पण रहेको छ। संविधानवाद, न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन, शक्ति पृथ्वीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त, मानव अधिकार, नागरिकता, मौलिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता लगायतका लोकतन्त्रका आधार स्तम्भहरूको जगेना र प्रबन्ध गर्नु न्यायपालिकाको कर्तव्य हो।
1: झण्डै 2 साता अगाडि प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदले वरिष्ठ 3 जनालाई पन्छाएर शर्मालाई सो पदमा सिफारिश गरेको थियो। सो निर्णय विरूद्ध सर्वोच्च अदालतमा परेका रिट निवेदन दरपीट भएका तथा दरपीट विरूद्धका निवेदन दर्ता नगरिएका विषयले अहिले सर्वोच्च अदालत विवादित बनेको छ। सोमबार कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले तत्काल त्यस्ता रिट निवेदन दर्ता गर्न सर्वोच्चको प्रशासनलाई आदेश दिए तापनि त्यसको कार्यान्वयन भएको देखिएको छैन। यही सन्दर्भमा सुनवाई समितिमा सांसदले राखेको प्रश्नमा शर्माले हाल सर्वोच्च अदालतमा देखा परेका विवादबारे आफ्नो टिप्पणी नरहेको बताए।
2: न्याय प्रशासनमा दुई किसिमबाट हुन्छ, एउटा सम्पादन र पूरा हुन्छ, न्यायिक सम्पादन भने अर्को न्याय प्रशासन हुन्छ। प्रशासनमा यी दर्ता गर्ने, दर्पित गर्ने, दर्ता गर्ने सबै कार्यहरू चाहिँ के हो त भन्नुहुन्छ, यो प्रशासनिक कार्यहरू हो। यसमा चाहिँ प्रशासनका होइन रहेका मुख्य रहेका जो आफू नै चाहिँ त्यो कार्यलाई हुनुहुन्छ र उहाँले आफ्नो विवेक प्रयोग गरी न्यायालयको लागि चाहिँ दर्पित गर्न सक्ने हुन्छ र दर्ता गर्ने
1: सर्वोच्चभित्र न्यायाधीशहरूको कुनै गुटबन्दी नरहेको पनि उनले बताए। आज बिहान प्रस्तावित प्रधान न्यायाधीश शर्माको विरूद्ध परेका 16 उजुरी खोलेको सुनवाई समितिले दिउँसो उजुरीकर्ताहरूसँग छलफल अनि प्रस्तावित न्यायाधीशको सुनवाई गरेको थियो। यसै सिलसिलामा हामीले संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साक्यलाई सम्पर्क गरी अब नयाँ प्रधान न्यायाधीशका सामुन्ने के कस्ता चुनौती छन् भनेर सोधेका छौं।
3: पहिलो चुनौती त के छ भनेदेखि चाहिँ अहिले जुन न्यायाधीशहरूलाई सुपरसिड गरेका छ नि, ती न्यायाधीशहरूसँग कसरी सौहार्द सम्बन्ध राख्ने र सिनियरहरूलाई उनीहरूलाई कसरी म्यानेज गर्ने भन्ने एउटा ठुलो चुनौती चाहिँ छ।
1: अब जुन परिस्थितिमा उनको नियुक्ति भयो होइन, अब बार पनि अहिले आन्दोलित छ, अब शक्ति पृथकीकरण नियन्त्रण र सन्तुलन जस्ता कुराहरूमा पनि प्रश्नहरू उठाइएका छन् संसदमा भित्र बाहिर, यो मामिलामा चाहिँ प्रधान न्यायाधीश जुन आउँदै हुनुहुन्छ उहाँले के गर्नुपर्छ? पहिलो एक दुई तिन
3: पाँच सातवटा पोलिटिकली एकदमै हाइली चार्ज मुद्दाहरूको डिस्पोज गर्ने भन्ने कुरा चाहिँ ठुलो एउटा अर्को चुनौती छ। अब ती मुद्दाहरू प्राय जसो संवैधानिक इजलासमा छ र संवैधानिक इजलासको गठन गर्दाखेरि कुन प्रक्रियाबाट जाने, अब सिनियोरिटीबाट जाने कि त्यो संवैधानिक इजलासको लागि चाहिँ न्यायाधीशहरूको जुन चाहिँ पुल हुन्छ, नौजनाको न्यायाधीशहरूको पुल हुन्छ, त्यो पुलबाट यो सिनियोरिटीबाट नगएर सिनियर प्लस जुनियरहरू नौजना मध्ये उसले फेरि त्यसमा प्ले गरेर अर्को बेन्च गठन गर्ने हो भन्ने कुरा चाहिँ बडो चासोको विषय बन्छ र सबैले वाच गरिरहेको हुन्छ। अब कसरी बेन्च गठन गरेर ती मुद्दाहरू डिस्पोज गर्ने भन्ने कुरा चाहिँ उसले चाहिँ धेरै ध्यान
1: गराउँछ। आफ्नो कामबाट नै देखाउनु पर्ने हुनेछ,
3: एकदमै जिम्मेवार भएर काम गर्नुपर्छ र त्यो संवैधानिक इजलासमा मुद्दा लाँदा र त्यो संवैधानिक इजलासमा त्यो मुद्दाको हियरिङ गर्नलाई बेन्च गठन गर्दाखेरि उसले धेरै नै ध्यान पुर्याउनु पर्नेछ।
1: एउटा कुरा तपाईँले अघि कोट्याउनु भयो, संवैधानिक परिषदले वरिष्ठता नहेरिकन छानेको व्यक्ति अहिले प्रधान न्यायाधीश बन्दै हुनुहुन्छ, अब त्यसो हुँदा उनीभन्दा वरिष्ठ रहेका जुन न्यायाधीशहरू हुनु पाएनन्, अब उहाँहरूसँगै बेन्चमा काम गर्नुपर्ने स्थिति त आइहाल्छ, अब यो विषयमा यसलाई कसरी व्यवस्थापन राम्रो सहज रूपमा गर्न सकिने ठाउँ कति देख्नुहुन्छ, अथवा होइन यसले त गतिरोध ल्याउने पो छाँट्छ भन्ने लाग्छ तपाईँलाई?
3: सबै कुराहरू विचार गरेर उसले एउटा न्यायाधीशको हुनुपर्ने जुन किसिमको सहनशीलता र निष्पक्षता छ त्यो प्रदर्शन गरेर नै अगाडि बढ्छ जस्तो लाग्छ। सजिलो चाहिँ छैन तर के छ भनेदेखि चाहिँ उहाँले सर्वोच्च अदालतमा आउने सेवाग्राहीहरूलाई प्रशासनबाट पुर्याउने सेवाहरूलाई स्विफ्ट र एकदमै सजिलो किसिमले उहाँहरूले चाहिँ राहत महसुस भएको चाहिँ हुनु जरुरी छ एउटा कुरो, र उहाँको नेतृत्वमा सर्वोच्च अदालतबाट चाहिँ कुनै गलत काम कुरो हुँदैछ या कुनै किसिमको चाहिँ निष्पक्ष र स्वच्छ न्याय प्रदान गर्ने सन्दर्भमा त्यहाँ चाहिँ बिचौलियाहरूको प्रवेश भइरहेछ, त्यहाँ मुद्दा मामला छिन्दाखेरि चाहिँ न्याय किनबेच भइरहेछ भन्ने कुराको चाहिँ कुनै किसिमको सङ्केतहरू आयो भने उहाँले तुरन्तै त्यसमा एक्ट गर्नुपर्ने हुन्छ, नभएदेखि उहाँलाई चाहिँ कन्टिन्यू गर्न गाह्रो हुन सक्छ।
1: अनि अन्तिममा पूर्णमाजी, जुन अहिले सर्वोच्चको चाहिँ प्रशासनिक अधिकारीलाई कायम प्रधान न्यायाधीशले दिएको आदेशको प्रसङ्ग आयो हिजोदेखि र त्यो कार्यान्वयन भएको पनि देखिएको छैन, त्यो अलिक अप्ठ्यारो खालको स्थितिमा छ सर्वोच्च, नयाँ प्रधान न्यायाधीशले सुरुमा त यही विषय सम्बोधन गर्नुपर्ने होला,
3: उहाँले आफ्नो पदभार सम्हालेपछि त्यो निवेदनको सायद औचित्य समाप्त हुन्छ र अहिलेसम्म जुन चाहिँ सर्वोच्च अदालतमा देखिरहेका जुन कि अनिश्चितता र अनियमको स्थिति छ त्यो समाप्त हुन्छ र अदालत सुचारु रूप चल्छ। अब अगाडि कसरी बढ्ने भन्ने कुराको सम्बन्धमा चाहिँ मनोज सुमनले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग हाम्रो चाहिँ सहमति कायम गरेर कर्मचारीलाई पनि आफ्नो ठाउँमा राखेन उसले अगाडि बढ्नु।
1: उनी थिए संविधानविद तथा वरिष्ठ अधिवक्ता पूर्णमान साखे। अब अर्को प्रसंग, काठमाडौँ उपत्यकाका नदी किनारा लगायत सार्वजनिक तथा सरकारी जग्गामा बसोबास गरिरहेका मानिसहरूलाई त्यहाँबाट हटाइएपछि सरकारले त्यस्ता विस्थापित परिवारलाई पुनर्स्थापना खर्च दिने निर्णय गरेको छ। मंगलबारको मन्त्री परिषद बैठकले प्रति परिवार एकमुष्ट रू 25,000 रूपियाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए। साथै 3 महिनासम्म मासिक राहत रकम पनि दिइने उनले बताए।
4: काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत रू 25,000 एकमुष्ट रूपमा प्रदान गर्ने, जोखिममुक्त बस्तीबाट हटाइएकाहरूलाई वैकल्पिक बसोबासको व्यवस्था आफै गर्न प्रोत्साहित गर्न 5 सदस्यीय भएको प्रति परिवार राहत रकम रू 15,000 प्रति महिनाको र सोभन्दा बढी सदस्यका लागि प्रति सदस्य थप रू 2,000 प्रति महिनाको दरले हाललाई 3 महिनाका लागि बसोबास व्यवस्थापन खर्च उपलब्ध गराउने।
1: मन्त्री परिषदको निर्णयमा वृद्ध, अशक्त, असहाय तथा आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होल्डिङ सेन्टरहरूमा राख्ने विषय पनि उल्लेख छ। साथै बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालयको सुनिश्चितता र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा गरिने जनाइएको छ। फेरि अर्को प्रसंग छोटकरीमा। फागुन 21 सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचन सञ्चालन गर्न 4,96 करोड रुपियाँ खर्च भएको निर्वाचन आयोगले जनाएको छ। मंगलबार एक विज्ञप्ति प्रकाशित गर्दै आयोगले कुल मतदाता संख्या 1,89,00,000 भन्दा बढ़ी रहेको हिसाबमा प्रति मतदाता 263 रुपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला फैलिएको बताएका छन्। अधिकारीहरूले इबोलाबाट हालसम्म 131 जनाको मृत्यु भएको र 513 जना संक्रमित भएको बताएका छन्। मृतक मध्ये एकजना युगाण्डाका छन् भने बाँकी कंगो गणतन्त्रका हुन्। आधिकारिक तथ्याङ्क भन्दा धेरै संख्यामा मानिसहरू संक्रमित भएको आशंका गरिएका छन्। बीबीसी विवरणहरूमा आधारित 263 रुपियाँ खर्च भएको हिसाब दिएको छ। यसमा सुरक्षा बन्दोबस्तीका खर्च समेटिएका छैनन्। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। विश्व स्वास्थ्य संगठनका प्रतिनिधिले आकलन गरिएको भन्दा छिटो इबोला

0: स्वास्थ्य संगठनकी प्रतिनिधि एनी एनसीआरले प्रकोप बारे थप अनुसन्धानले मात्रै यो कति फैलिएको छ स्पष्ट भन्न सकिने बताएकी छन्। लन्डनको एक संक्रमण अध्ययन गर्ने संस्थाले गरेको विश्लेषणले कैयौं मानिसहरूमा परीक्षण नभएको र 1000 जना भन्दा धेरै संक्रमित भएको हुन सक्ने जनाएको छ। संक्रमण फैलिएको कंगोको इटोरी प्रान्तबाट बीबीसीसँग कुरा गर्दै एक स्थानीय बासिन्दाले मानिसहरू मर्ने क्रम तीव्र देखिएको र आफूहरू त्रसित अवस्थामा रहेको बताएका छन्। रेडक्रसले इबोलाको परीक्षण तीव्र नभए यो व्यापक स्तरमा फैलिने जोखिम औल्याएको छ। छिमेकी रुवान्डा र युगाण्डा सहितका कैयौं अफ्रिकी देशहरूले सीमामा कडाई सहितका सावधानी अपनाउन शुरू गरेका छन्। रुवान्डाले कंगो गणतन्त्रसँगको सीमा बन्द गरेको छ। युगाण्डाले मानिसहरूसँग हात नमिलाउन र अंगालो नहाल्न भनेको छ। हालसम्म पत्ता लागेका इबोलाका 3 प्रजाति मध्ये अहिलेको संक्रमण बुन्डी बुजो प्रजातिको भाइरसले निम्ति आएको र यसले संक्रमित मध्ये 1/3 मानिसहरूको ज्यान लिन सक्ने विज्ञहरूले बताएका छन्। अहिलेको प्रजातिका लागि कुनै पनि औषधि वा खोप पत्ता नलागे पनि इबोलाको जायर प्रजातिका लागि भने खोपले स्वीकृति पाइसकेको छ। संक्रमित मानिसहरूको ऱ्याल, सिगान, रगत र बान्ताबाट सर्ने इबोलाको लक्षण संक्रमण सरेको साधारणतया 21 दिनपछि मात्रै देखिने गर्छ। यसका प्रारम्भिक लक्षणहरूमा ज्वरो आउने, टाउको दुख्ने र थकान लाग्ने हुन्छ भने संक्रमणले च्याप्दै जाँदा बान्ता हुने, पखाला लाग्ने हुँदै जटिल समस्यासम्म देखा पर्छन्।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही समाप्त हुन्छ। भोलि बेलुकी 9:15 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: पहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनी यो हो रेडियो साहिनी 99.8 मेगाहर्ज।
1: सजम्बो फलचारुवचनम् उमाश्रितं शोकविनाशकारकम् नमामि विघ्नेश्वर पादपङ्कजम्।

0: आज विक्रम सम्वत 2083 साल जेठ 6 गते बुधबार जेठ शुक्ल चतुर्थी 20 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: नेपाललाई ग्रेलिस्टले कार्ड भएपछि कालो सूचीमा पर्ने खतरा। प्रधान न्यायाधीश शर्माको कार्डमा 22,000 मुद्दा। सुकुम्बासी परिवारलाई मासिक 15,000 दिने सरकारको निर्णय। सरकारसँग सत्ता पक्षले असन्तुष्ट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको सिभिलमा भर्ना भएका बिरामीलाई 2 छाक निशुल्क खाना शीर्षकको शुभ समाचार।
0: सिभिल अस्पताल काठमाडौँले अस्पतालमा भर्ना भए उपचाररत बिरामीलाई 2 छाक खाना दिन शुरू गरेको छ। अस्पतालले जेठ 1 देखि यो सेवा शुरू गरेको हो। शुरूमा 2 छाक खाना दिने र पछि खाजा पनि व्यवस्था गर्ने तयारी भइरहेको अस्पतालका निर्देशक डाक्टर मोहन चन्द्र रेग्मीले बताउनुभयो। यसअघि बिरामीले नै किनेर खाँदै आएका थिए। चालू आर्थिक वर्षमै बजेट शुरू भए पनि विभिन्न प्रक्रिया पूरा गर्दा ढिलो सेवा शुरू भएको निर्देशक रेग्मीले बताउनुभयो। रेग्मीका अनुसार यो सेवा दिनुअघि विभिन्न अस्पतालहरूको खानाको अध्ययन र अस्पतालको पोषण विज्ञको सुझाव अनुसार खानाका परिकारहरूको व्यवस्था गरिएको छ। यसअघि बिरामी आफैले किनेर खाँदा उनीहरूमा आवश्यक पोषण अपुग हुने गरेको र कतिपयलाई खानाका कारण स्वास्थ्यमा प्रतिकूल असर परेको स्थिति पनि थियो। अस्पतालले खानाको अवस्थाले बिरामीका लागि अनुकूल पोषण आपूर्ति हुने बताए। पोषणविदको निर्देशनमा मात्र बिरामीको खानामा पोषण समावेश हुने गरी व्यवस्था गरेका छौं। उहाँले भन्नुभयो अस्पतालले यो सेवाका लागि वार्षिक 1.5 करोड़ रूपियाँ बजेट विनियोजन गरेको थियो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्यो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो। बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो तर पनि मन ढुक्क हुन्थ्यो। किनकि मेरो खाता थियो नबोल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त
5: कल मिल्ने होइन।

0: वेबसाइट सबसँगै केमाई मार्फत खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
0: काठमाडौँमा रेडियो नारायण 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। नेपालमा ग्रेविस्ट र 11 कालो सूचीमा परे झुल्ने खतरा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको एसिया पेसिफिक समूह एपीजीको टोलीले नेपालका सरकारवाला अधिकारीलाई भेट गरी ग्रेविस्टमा सुधार गर्न नसकेका बुदाहरू सम्झाएको छ। ती बुदामा सुधार नगरे ग्रेविस्टबाट बाहिरिनुको सट्टा कालो सूचीमा पर्ने जोखिम उनीहरूले औंलाइदिएका छन्। एपीजीका उपकार्यकारी सचिव तथा प्रतिनिधि मण्डलका प्रमुख डेभिड स्यानन सहितको दुई सदस्य टोलीले अर्थमन्त्री सोरेन वाग्ली तथा मन्त्रालयका उच्च अधिकारी, नेपाल राष्ट्र बैंकका गवर्नर विश्व पौडेल तथा उच्च अधिकारी प्रहरी प्रमुख लगायत विभिन्न सरकारवालासँग भेटेर उनीहरूले काम गरिरहेका क्षेत्रमा समीक्षा गर्दै काम गर्न नसकिएको विषय औंलाइदिएको हो। भेटघाटमा संलग्न 6 जना भन्दा बढ़ी अधिकारीसँग गरेको कुराकानी अनुसार ग्रेविस्टबाट बाहिरिनका लागि तय गरिएका कार्ययोजनामा उल्लेख भएका बुदाहरूमा धेरै प्रगति नभएको तर्फ सचेत गराउँदै त्यसमा सुधार गर्न सुझाव दिएको छ। प्रगति भएका विषयहरूको प्रगति रिपोर्टिङ समेत सही तरिकाले गर्न नसकेकोमा उनीहरूको असन्तुष्टि रहेको सुनाइएको छ। त्यस्तै बैंक तथा वित्तीय क्षेत्र, सहकारीको नियमन, बैंकिङ कसुर, घर सुरका कारोबार, बहुमूल्य धातुको कारोबार, भ्रष्टाचार, कर चोरी, मानव बेचबिखन तथा ओसार पसार, वातावरणीय तथा वन्यजन्तु अपराध, कम्पनी खड़ा गरेर हुने सम्पत्ति शुद्धिकरण जस्ता क्षेत्रमा नियमन, अनुसन्धान र अन्वेषणको प्रगतिप्रति एपीजीको असन्तुष्टि देखिएको छ। टोलीले मंगलबार बिहानैदेखि विभिन्न सरकारवाला निकायहरूसँग भेटघाट तथा छलफल गरेको थियो। नेपाल प्रहरी लगायत सुरक्षा निकाय संघको बैठकमा टोलीले ग्रेविस्टबाट बाहिर निस्कन नेपालले प्रयास गरे पनि त्यो पर्याप्त नभएकाले कार्ययोजनामा उल्लेख गरिएका विषयमा प्रभावकारी रूपमा नतिजा आउने गरी काम गर्न सचेत गराएको छ।
2: प्रधान न्यायाधीश शर्माको काँधमा 22,000 मुद्दा शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। प्रधान न्यायाधीशमा नियुक्त मनोज शर्माको काँधमा 22,000 पुराना मुद्दाको फैसला प्रक्रियालाई तदारूकताका साथ अघि बढ़ाउने र न्यायालयप्रतिको जनविश्वास गिर्न नदिने जिम्मेवारी आएको छ। प्रधान न्यायाधीशको कार्यभार सम्हालेसँगै उनको काँधमा यो जिम्मेवारी आएको हो। अहिले सर्वोच्च अदालतमा करिब 22,000 मुद्दा फैसलाको पर्खाईमा छन्। लामो समयदेखि विभिन्न कारणले सुनवाई हुन सकेका ती मुद्दालाई प्राथमिकताका साथ टुंगोमा पुर्याउने जिम्मेवारीमा शर्मा पुगेका छन्। सरकारले प्रधान न्यायाधीशमा सिफारिश गरेका शर्मालाई मंगलबार संसदीय सुनवाई समितिले अनुमोदन गरेको हो। अनुमोदन लगत्तै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधान न्यायाधीशमा नियुक्त शर्माले पद तथा गोपनीयताको शपथ लिएर पद बहाली गरेका छन्। पद बहाली गरेपछि शर्माले न्याय सम्पादन प्रक्रियाको मर्यादामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए। बारको विरोध दिउँसै लालटिन जुलुस यसले खबर छ। नेपाल बार एसोसिएशनले न्यायालयमा सेटिङको अन्त्य गर्ने नाममा अर्को सेटिङको शुरू गर्नु शुभ संकेत नभएको जनाएको छ। एसोसिएशनले मंगलबार सर्वोच्च अदालत परिसरमा लालटिन जुलुस निकालेर प्रधान न्यायाधीशमा मनोज कुमार शर्माको नियुक्ति सिफारिश विरूद्धको रिट निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चमा अर्को सेटिङ शुरू भएको आरोप लगाएको हो। बारमा अध्यक्ष विजय मिश्रले न्यायपालिकामा एउटा अवधि भएको व्यक्तिलाई नियुक्त नगरी अर्को लामो अवधि भएको व्यक्तिलाई छानेर नियुक्ति गर्नु नै सेटिङ भएको बताएका छन्। सर्वोच्च अदालत प्राङ्गणमा कानून व्यवसायीहरूले लालटिन बालेर शुरू गरेको विरोध प्रदर्शनका क्रममा बार अध्यक्ष मिश्रले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रधान न्यायाधीशमा शर्माको सिफारिशले न्यायपालिकामा नयाँ खालको सेटिङ शुरू भएको उनको दावी थियो।
0: सुकुम्बासी परिवारलाई मासिक 15,000 शीर्षकमा गोर्खापत्र प्रमुखमा खबर छापिएको छ। सरकारी उपत्यका जोखिमयुक्त बस्तीबाट हटाएका सुकुम्बासी परिवारलाई मासिक 15,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै सरकारले काठमाडौँ उपत्यका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाएर विस्थापित हुने व्यक्तिहरूको विवरण रुजु गरी प्रति परिवार पुनर्स्थापना खर्च बापत 25,000 रूपियाँ एकमुष्ट रूपमा प्रदान गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मंगलबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको हो। बैठकले परिवारमा 5 जनासम्म सदस्य भएमा 15,000 रूपियाँ र त्यसभन्दा बढ़ी सदस्य भएमा थप 2,000 रूपियाँ उपलब्ध गराउने निर्णय गरेको हो। त्यसै गरी बैठकले वृद्ध अशक्त असहाय तथा आफ्नो व्यवस्था गर्न नसक्ने व्यक्ति तथा परिवारलाई तोकिएको होर्डिङ सेन्टरमा व्यवस्था गर्ने बालबालिका तथा विद्यार्थीको पठन पाठन तथा विद्यालय र स्वास्थ्य सेवा सुविधाहरूको सुनिश्चितता स्थानीय तहको समन्वय तथा सहकार्यमा गर्ने निर्णय समेत गरेको छ।
2: पोखरा बस पार्कका सुकुम्बासी बस्ती नछाड्ने अडान नागरिक दैनिकमा खबर छ। पोखरा बस पार्कमा रहेका भूमिहीन सुकुम्बासीलाई घर टहरा छाड्न भन्दै पोखरा महानगरपालिकाले निकालेको 35 दिने सार्वजनिक सूचनाको म्याद सकिने लागेको छ। महानगरले पोखरामा बनेका अनधिकृत घर टहरा हटाउन भन्दै वैशाख पहिलो साता 35 दिने सूचना निकालेको थियो। यो सूचनाको म्याद यही जेठ 8 गते सकिँदैछ, तर पोखरा बस पार्कका भूमिहीन सुकुम्बासीले तत्काल वासस्थान नछाड्ने अडान लिएका छन्। भूमिहीन तथा अव्यवस्थित बसोबासी सरोकार समिति बनाएर संघर्षका लागि तयार रहेका उनीहरू वैकल्पिक व्यवस्था नभएसम्म यो ठाउँ नछाड्ने अडानमा बसेका हुन्। म्याद सकिएको भोलिपल्ट जेठ 9 गतेबाट डुजर चल्ने हो कि भनेर त्रासमा रहेका उनीहरूलाई कास्कीका पुराना राजनैतिक दलहरूले आड़ भरोसा दिइरहेका छन्। पोखरा महानगरपालिकाले आयोजना गरेको सर्वदलीय छलफलमा समेत वैकल्पिक व्यवस्था नगरी भूमिहीन सुकुम्बासीलाई नहटाउन दवाब दिएका उनीहरूले सुकुम्बासीलाई आफै बस्ती नछाड्न भनिरहेका छन्। सरकार समितिका सह संयोजक तथा अखिल नेपाल सुकुम्बासी संघ कास्कीका अध्यक्ष रमेश बैलकोटीले आफूहरू थाप थलो छाडेर नजाने बताए।
0: सरकारसँग सत्तापक्षकै असन्तुष्टि शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा वर्तमान सरकार गठन भएको 3 महिना नपुग्दै सत्तापक्षबाटै असन्तुष्टिका स्वर सुन्न थालेका छन्। संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा भएको आगामी आर्थिक वर्ष 84-84 बजेटका सिद्धान्त र नेतृत्व गरिरहेको दल रासपाकी सांसदहरूले असन्तुष्टि व्यक्त गरेका हुन्। सांसद सिंहले अर्थमन्त्री नभए पनि बजेट विनियोजनमा छलफल हुने परम्परा भत्काउने कुरा भएकाले सभामुखबाट रोलिङको माग गर्नु भएको छ। त्यस्तो उहाँले आफ्नो 20 वर्ष कार्यकालमा पहिलो पटक अर्थमन्त्री नहुँदा पनि बजेटको विनियोजनमाथि छलफल चलेको भन्दै आश्चर्य व्यक्त गर्नुभयो। त्यस्तै सत्तारूढ दल रासपाका सांसद जगदीश खरेलले प्रतिनिधि सभाको शून्य समयमा उठाइएका जनसरोकारका विषयहरूलाई सरकारले बेवास्ता गरेको भन्दै आपत्ति जनाउनु भएको छ। सांसद खरेलले सदनमा सांसदहरूले उठाएका गम्भीर मुद्दाहरू कार्यान्वयनमा नआएको खण्डमा शून्य समयको औचित्य नरहने तर्क समेत गर्नुभयो। यस्तै सत्तारूढ दल रासपाका सांसद देवराज पाठकले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूमाथि पछिल्लो समय सिर्जना गरिएको त्रासको वातावरण तत्काल अन्त्य गर्न सरकारसँग माग गर्नु भएको छ।
2: रासायनिक मल किन्न कृषि मन्त्रालयको बजेट भन्दा बढ़ी रकम चाहिने शीर्षकमा अभियान दैनिक खबर लेख्छ। कृषि क्षेत्रको मेरुदण्ड मानिने रासायनिक मलको आपूर्ति र व्यवस्थापन पछिल्लो समय राज्यका लागि ठूलो आर्थिक चुनौती बन्दै गएको छ। पश्चिम एशियामा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य अत्याधिक वृद्धि हुँदा यो अवस्था आएको हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार देशको वार्षिक 8 लाख मेट्रिक टन रासायनिक मलको माग धान्न र किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन मात्रै करिब 80 अर्ब रूपियाँ बजेट आवश्यक पर्ने देखिएको छ। यो रकम कृषि मन्त्रालयले पाउने कुल वार्षिक बजेट भन्दा निकै बढ़ी हो। यो अवस्थाले किसानलाई रासायनिक मलमा दिँदै आएको अनुदानको भार धान्न सरकारलाई कठिन भइरहेको मन्त्रालयका सहसचिव डाक्टर रामकृष्ण श्रेष्ठले जानकारी दिनुभयो। मंगलबार मन्त्रालयमा पत्रकारहरूसँगको भेटघाटमा श्रेष्ठले अहिलेको अन्तर्राष्ट्रिय बजार मूल्य र सरकारले किसानलाई दिइरहेको अनुदानको दरलाई यथावत राख्दा 8 लाख मेट्रिक टन मल खरिदका लागि 80 अर्ब रूपियाँ आवश्यक पर्ने बताए। विडम्बनापूर्ण अवस्था के छ भने कृषि मन्त्रालयको कुल वार्षिक बजेट नै 50 अर्ब रूपियाँ हाराहारीमा मात्रै छ। मन्त्रालयको पूरै बजेट मल खरिदमा खर्च गर्दा पनि माग अनुसारको आपूर्ति सुनिश्चित गर्न 30 अर्ब रूपियाँ अपुग हुने देखिन्छ। उनले भने यसले नेपालको कृषि नीति र अनुदान प्रणालीमा गम्भीर पुनरावलोकनको आवश्यकता रहेको औल्याएको छ। सरकारले किसानलाई उपलब्ध गराउने रासायनिक मलमा दिइने अनुदानको अंश विश्वमै उच्च मध्येको एक भएको उनको दावी छ।
0: त्यस्तै कहाँ हराए 6 लाख विद्यार्थी शीर्षकमा कान्तिपुर दैनिकमा खबर छापिएको छ। 2073 कक्षा एकमा भर्ना भएका बाल बालिका गत चैतमा संचालित कक्षा 10 को एसईमा सहभागी भए। त्यति बेला कक्षा एकमा 10,53,824 जना भर्ना भएका थिए, तर एसईमा सहभागी हुनेको संख्या 4,30,667 नै सीमित देखियो। यसले भर्ना भएका 6,23,157 बाल बालिकाले बीचैमा कक्षा छाडेको वा अनुत्तीर्ण भएर कक्षा दोहोर्याएको देखाएको छ। कक्षा एकमा भर्ना भएका मध्ये 40.86% मात्र कक्षा 10 सम्मको पढ़ाई पूरा गरे। एसई परीक्षामा सहभागी मध्ये पनि 1,46,500 विद्यार्थी अनुत्तीर्ण हुँदै कक्षा 11 भर्ना हुन अयोग्य भए। उनीहरूका लागि असार 1 देखि पूरक परीक्षा सञ्चालन हुँदैछ। कक्षा 8 सम्म अनिवार्य शिक्षाको व्यवस्था गरिएको छ, तर शिक्षा मन्त्रालयको तथ्याङ्कले कक्षा एकमा भर्ना भएका मध्ये 59% कक्षा 8 पूरा नगरेको देखाउँछ। 2073 कक्षा एकमा भर्ना भएका मध्ये 2080 6,21,848 विद्यार्थी मात्र कक्षा 8 भर्ना भएको शिक्षा